0: सूचना तथा संचार मन्त्रालयको उच्च प्राथमिकतामा हुलाक सेवा परेपछि विभागले नागरिक सेवालाई प्राथमिकतामा राख्दै घर दैलोमा सेवा पुर्याउँदै आएको हो।
1: महालेखा परीक्षकको आठौं वार्षिक प्रतिवेदनले वार्षिक नीति तथा कार्यक्रममा समेटिएका कतिपय कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो बजेटमा समावेश नगरेको औल्याएको छ। महालेखा परीक्षकको कार्यालयले नीति तथा कार्यक्रममा उल्लेख भएका कार्यक्रमलाई बजेटमा समावेश गरेर कार्यान्वयन गर्न प्रदेश सरकारलाई सुझाव दिएको छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको छ। औषधि व्यवस्था विभागको अनुगमनपछि उहाँले क्यान्सर लगायत औषधिको अभाव हुन नदिन निर्देशन दिनुभएको हो। उहाँले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेश गरेको तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिनुभएको छ।
1: अहिले अधिकांश उद्योगले अमेरिकाबाट पत्थर कोइला मगाएर उद्योगमा प्रयोग गरिरहेका छन् तर अमेरिका र इरान बीचको तनावले इरान छेउमा रहेको स्ट्रेट अफ होर्मुजबाट यस्तो कोइला आउन नपाइरहेका बेला झापामा स्थानीय एक उद्योगले पत्थर कोइलाको विकल्पमा बाल्न मिल्ने पेट्रोल ब्रिकेट उत्पादन शुरू गरेको छ।
0: चालू आर्थिक वर्ष 2082-83 10 महिनासम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले करिब 58 अर्ब रूपियाँ दावी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको वैशाखसम्मको तथ्याङ्क अनुसार बीमा कम्पनीहरूले 57 अर्ब 97 करोड़ 50 लाख रूपियाँ बीमा दावी भुक्तानी गरेका हुन्।
1: अब शेयर बजार सरकारले आर्थिक वर्ष 2083-84 लागि बजेट घोषणा गरेपछिको साप्ताहिक शेयर बजारमा उत्साह देखिएन। यस अवधिमा नेप्से परिसूचकसँगै कारोबार रकम र कारोबार संख्यामा पनि कमी आउनुले शेयर बजारमा लगानीकर्ताको उत्साह नदेखिएको देखिन्छ। यस अनुसार गत साता समग्र नेप्से 26.5 अंकले घटेको छ।
2: सात महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। सामाजिक सञ्जालको भर्चुअल दुनियाँमा एउटा व्यङ्ग्यात्मक मीमको रूपमा शुरू भएर गठन भएको कक्रोच जनता पार्टीले दिल्लीको जन्तर मन्तरमा प्रदर्शन थालेको छ। शनिबार कक्रोच जनता पार्टी सीजेपीको ब्यानर मुनि हजारौंको संख्यामा भेला भएका युवा र विद्यार्थीहरूले शिक्षा प्रणालीमा देखिएको चरम लापरवाही र भ्रष्टाचारको विरोध गर्दै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा मागेका छन्। परीक्षाको प्रश्नपत्र चुहावट र बेरोजगारीको निराशाबाट उब्जिएको यो आन्दोलनले अब एउटा संगठित विद्रोहीको रूप धारण गरेको छ। शनिबार बिहान 7:45 जाँदा अमेरिकाबाट आएको विमान दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। विमानबाट बाहिर निस्केका 30 वर्ष युवा अभिजित दीपकेको अनुहारमा कुनै थकान थिएन, बरू एउटा दृढ संकल्प देखिन्थ्यो। विमानस्थल बाहिर निस्कन साथ उनले आफ्नो हातमा भारतीय संविधानका निर्माता डाक्टर बाबा साहेब अम्बेडकरको जीवनी उठाएर प्रदर्शन गरेका छन्।
2: अब खेल र खेलाड़ीका खबर। एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग 69 रनको लज्जास्पद हार बेहोरेको छ। मलेसियाको क्वालालम्पुर स्थित कलेज 2N को जाफर ओभलमा शनिबार भएको खेलमा नेपाल 110 रनको सामान्य लक्ष्य पछ्याउने क्रममा मात्र 40 रनमा समेटिँदै ऐतिहासिक रूपमा कमजोर प्रदर्शनको शिकार बनेको हो।
1: अब विचार तथा विश्लेषण। जीवनस्तर बढ़ेको कि जीवन बाँच्ने तरिका मात्र बदलिएको शीर्षकमा हिमालय टाइम्समा डाक्टर महेन्द्र चालिसेको विचार छापिएको छ। जीवनशैली र जीवनस्तर बीचको भिन्नता बुझ्नु जरूरी छ। जीवनशैली भनेको मानिसले कसरी जीवन बिताउँछ भन्ने कुरा हो। उसले कस्तो घरमा बस्छ, के लगाउँछ, के खान्छ, कुन प्रविधि प्रयोग गर्छ, कसरी यात्रा गर्छ, यी सबै जीवनशैलीका सूचक हुन्। तर जीवनस्तर भनेको त्यो जीवनशैलीलाई धान्न सक्ने वास्तविक आर्थिक र सामाजिक क्षमता हो।
2: परराष्ट्र नीतिको विषयमा सरकारले जे भन्छ राष्ट्रपाको त्यही नीति हो शीर्षकमा कान्तिपुर दैनिकले राष्ट्रपा सांसद तथा सहमहामन्त्री विपिन कुमार आचार्यसँग गरेको संवादलाई छापेको छ। यो संवादका मुद्दाहरू यस्ता छन्। दुई देशबीच समस्याहरू छन् भने डायलग डिस्कोर्ड र फ्याक्टमा आधारित भएर समाधान गर्नुपर्छ। त्यसको अगाडिको बाटो पार्टीले नभइकन सरकारले गर्ने हो। सीमा जस्तो सेन्सेटिभ विषयको समाधान गर्ने जिम्मा सरकारको हो। राष्ट्रपा महाधिवेशनले पार्टीको आइडियोलोजीमा थप स्पष्टता ल्याउँछ। देशभित्रको सत्ता समीकरणको गफ गर्नका लागि राष्ट्रपाको नेतृत्वलाई बोर्डर क्रस गर्नु पर्दैन।
1: शिक्षाको आलोकमा बजेट शीर्षकमा सुमन्त घिमिरेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। फिनल्याण्ड जस्ता देशको शिक्षा प्रणालीले देखाए झैं सार्वजनिक रूपमा गुणस्तरीय शिक्षा प्रणाली विकास गर्न सकेमा शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार सम्भव छ। नेपालले शिक्षा पूर्वाधार, शिक्षक प्रशिक्षण, पाठ्यक्रम सुधार र समावेशी नीतिमा लगानी बढ़ाएर शिक्षा प्रणालीमा सुधार गर्नु जरूरी छ। बजेटको सफल कार्यान्वयनले शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यमबाट ज्ञान, सीप, नवप्रवर्तन र राष्ट्र निर्माणको आधार शक्तिमा रूपान्तरण गर्न सक्नेछ।
2: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमकास

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
2: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश
0: रेडियो साहिनो 89.8 मेगाहर्ट्ज
3: यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर

0: साझा खबरको सबैभन्दा शुरूमा नेपाल र भारत बीचमा भएका तीनवटा सहमतिको प्रसंग।
1: नेपाल र भारत बीच तीन विषयमा सहमति समझदारी भएको छ। भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री सुशील खनाल र भारतीय समकक्षी एस जयशंकर बीच नयाँ दिल्लीमा भएको प्रतिनिधि मण्डल स्तरीय वार्तामा विभिन्न सहमति र समझदारी गरिएको हो। दिल्लीस्थित नेपाली दूतावासका अनुसार जेठ 2080 नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतीय राष्ट्रिय भुक्तानी निगम बीच भएको समझदारी बमोजिम सीमा पार विद्युतीय भुक्तानी कारोबारलाई संचालनमा ल्याउने सहमति भएको छ। तीन वर्ष अघि एनसीएचएल र एनपीपीआईको अन्तर्राष्ट्रिय शाखा एनपीपीआई इन्टरनेशनल पेमेन्ट लिमिटेड बीच दिल्लीमै सीमापार डिजिटल भुक्तानी र रेमिट्यान्स सेवा शुरू गर्ने सम्बन्धी समझदारी भएको थियो। त्यही समझदारीका आधारमा फागुन 2080 नेपाल र भारत बीच सीमापार क्यूआर भुक्तानी प्रणाली शुरू गरिएको थियो। दुई छिमेकी देश बीच निर्वात डिजिटल वित्तीय सम्बन्ध स्थापना गर्ने संकेत यसले दिएको भन्दै व्यापक चर्चा गरिएको थियो। त्यस क्रममा नेपाल आउने भारतीय पर्यटक विद्यार्थी र बिरामीले आफ्ना मोबाइल फोनबाट क्यूआर कोड स्क्यान गरेर रकम भुक्तानी गर्न पाउने भएका छन्। यसैबीच दिल्लीमा नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय वार्तामा सहमति भएको छ। दुई देशका सबै विद्यमान संयन्त्र सक्रिय पार्ने काठमाडौँमा परराष्ट्र मन्त्री स्तरीय बैठक बस्ने लगायतका सहमति भएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले दिल्लीबाट टेलिफोनमा भन्नुभयो, दुई देशका सबै पक्षमा अत्यन्त सकारात्मक संवाद भएको छ। हामी विद्यमान संयन्त्रलाई सक्रिय बनाउन सफल भयो। छलफलमा भएका विषयहरूमा ती संयन्त्रले छलफल गर्नेछन्। त्यसपछि चाँडै नै दुई परराष्ट्र मन्त्री बीच अर्को बैठक बस्ने गरी सहमति समेत भएको छ।
0: यसैबीच प्रधानमन्त्री मानेन्द्र शाहले बिम्स्टेक क्षेत्रको साझा समृद्धिका लागि क्षेत्रीय सहकार्यको आह्वान गर्नुभएको छ। बहुपक्षीय बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको 29वां वार्षिकोत्सवको अवसरमा हिजो यस क्षेत्रको सरकार तथा जनताका लागि दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले बिम्स्टेकलाई क्षेत्रीय सहयोगका लागि एक गतिशील मंच रहेको र यसले बिम्स्टेक क्षेत्रको विविधता जीवन्तता र साझा सम्भावनालाई प्रतिविम्बित गर्ने औल्याउनुभयो। त्यस क्रममा उहाँले आपसी अर्थतन्त्रको गहन एकीकृत रूपमा विकास गर्न यातायात व्यापार र डिजिटल संचालकहरूमा सम्पर्क बढ़ाउनुपर्नेमा जोड़ दिनुभयो। बिम्स्टेकको स्थायी शक्ति यहाँका जनतामा निहित रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले पर्यटन प्रवर्धन गर्दै युवा र उद्यमीहरूका लागि अवसरहरू सृजना गर्नुपर्ने स्पष्ट पार्नुभयो। उहाँले जलवायु परिवर्तन र प्राकृतिक प्रकोप विरूद्ध पुनरुत्थानशील विकास निर्माण गर्न थप प्रयास आवश्यक रहेको औल्याउनुभयो। प्रधानमन्त्री शाहले बिम्स्टेक क्षेत्रको समृद्धिका लागि आपसमा अन्तर सम्बन्धित पुनरुत्थानशील समृद्ध बिम्स्टेक क्षेत्र निर्माण गर्न सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्ने नेपाल सरकारको तर्फबाट प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
1: नेपाली अन्तर्राष्ट्रिय मुद्रा कोषबाट विस्तारित कर्जा सुविधा थप 6.5 अर्ब कर्जा पाउने भएको छ। आईएमएफको कार्यकारी बोर्डले ईसीएफ अन्तर्गतको 7 तथा अन्तिम समीक्षा सम्पन्न गरेसँगै नेपालले अन्तिम किस्ता बापतको कर्जा समेत पाउने भएको हो। कार्यक्रम अन्तर्गत तय गरिएको थप आईएमएफको शर्त अनुसार नेपालले सुधारका कार्यक्रम अघि बढ़ाएपछि विस्तारित कर्जाको अन्तिम किस्ता उपलब्ध गराइने भएको हो। यस अन्तर्गत नेपालले एसडीआर मार्फत 31.32 मिलियन करिब 42.9 मिलियन अमेरिकी डलर बराबरको कर्जा पाउने भएको छ। यो भनेको शुक्रबारको विनिमय दर अनुसार 6.5 अर्ब 40 करोड़ 44 लाख रूपियाँ बराबर हुन आउँछ। त्यसै गरी बजेटी सहायक अन्तर्गत नेपालले आईएमएफबाट प्राप्त गरेको कुल विस्तारित कर्जा एसडीआर 282.42 मिलियन करिब 384.1 मिलियन अमेरिकी डलर पुगेको छ। यो भनेको शुक्रबारको विदेशी विनिमय दर अनुसार 58.23 करोड़ 72 लाख रूपियाँ बराबर हुन आउनेछ। आईएमएफको कार्यकारी बोर्डले 12 जनवरी 2022 नेपालका लागि एसएफ कार्यक्रम स्वीकृत गरेको थियो।
0: सन् 2026 को वसन्तकालीन पर्वतारोहण सिजनमा नेपालका 31 हिमालका लागि 1195 जना आरोहीले अनुमति लिएका छन्। यस अवधिमा राजस्व बापत 1,26,47,00,000 रूपियाँ संकलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाले सार्वजनिक गरेको रोयल्टी प्रतिवेदन 2026/3/1 देखि 2026/6/1 अनुसार अमेरिकी डलरमा कुल 84,70,376 राजस्व संकलन भएको हो। कुल 1,195 जना आरोही मध्ये 908 जना पुरूष र 287 जना महिला रहेका छन्। यी आरोहीहरू विश्वका 79 देशबाट नेपाल आएका हुन्। 149 टोलीका यी आरोहीहरूले 31 विभिन्न हिमालमा आरोहणको अनुमति लिएका थिए। विश्वकै सर्वोच्च शिखर सगरमाथा 8,848.8 मिटर यस सिजनमा पनि सर्वाधिक आरोही र राजस्वको प्रमुख स्रोत बनेको छ। 52 टोलीका कुल 495 जना आरोहीले सगरमाथाको अनुमति लिएका छन्। यसमध्ये 390 पुरूष र 105 जना महिला छन्। सगरमाथाबाट मात्रै 72,42,041 अमेरिकी डलर अर्थात 1,08,10,00,000 भन्दा बढ़ी रूपियाँ राजस्व संकलन भएको छ, जुन यस सिजनको कुल राजस्वको झण्डै 85% हो। सगरमाथापछि मकालु 8,463 मिटर दोस्रो सर्वाधिक राजस्व दिने हिमाल बनेको छ। 11 टोलीका 72 जना आरोहीले मकालुको अनुमति लिए 2,13,330.16 अमेरिकी डलर अर्थात 3,17,00,000 रूपियाँ राजस्व संकलनमा योगदान पुर्याएका छन्। त्यस्तै लोत्से 8,516 मिटरमा 16 टोलीका 150 जना आरोहीले अनुमति लिई 4,44,655 डलर अर्थात 1,68,00,000 रूपियाँ राजस्व उपलब्ध भएको छ। आमा दबलम 6,814 मिटर पनि यस सिजनमा आरोहीको संख्याको हिसाबले उल्लेखनीय देखिन्छ। 10 टोलीका 111 जना आरोहीले यस हिमालको अनुमति लिई 1,11,000 डलर अर्थात 1,66,09,200 रूपियाँ राजस्व संकलनमा योगदान पुर्याएका छन्। कञ्चनजंघा मेनमा 5 टोलीका 37 जनाले अनुमति लिई 1,11,000 डलर अर्थात 1,65,00,000 रूपियाँ राजस्व संकलनमा योगदान पुर्याएको पाइएको छ।
1: इटलीको उत्तर पूर्वी शहर टिएग्रोको सेन्टर रेल स्टेशन छेउको पार्कमा हरेक साँझ कम्तीमा 10 नेपाली लिनिया ब्रुब्रा ओडीभी एसोसिएशनको मदत खोज्दै गर्छन्। लिनिया स्थानीय गैर सरकारी संस्था हो जसले टिएक्टी सेन्टरको सड़कमा बास लिन पुगेका नेपाली सहित आप्रवासीलाई प्राथमिकताका साथ स्वास्थ्य जाँच, खाना र लत्ता कपड़ा उपलब्ध गराउँदै आएको छ। हरेक साँझ कम्तीमा 10 नेपाली खाना र लत्ता कपड़ा खोज्दै आउँछन्। एसिएनकी संस्थापक लोरेना फोडरले यहाँको कमजोरी प्रशासनका कारण आश्रय पाउने मध्येमा नेपाली हरू रहेको समेत बताइएको छ। सन् 2025 मात्र बाल्कन मार्ग हुँदै बिना भिसा प्रवेश गरेका 1,060 नेपालीले शरणार्थीको हैसियत पाउन इटलीको विभिन्न स्थानमा पुग्ने गरेका छन् भने बन्दरगाह जीर्ण अवस्थामा रहने र त्यहाँ बस्ने गरेका छन्। पार्क र सड़कमा महिनौ बिताए पनि धेरै जस्तो अझै शरणार्थीको मान्यता पाउन सकिरहेका छैनन्। जोखिम मोलेर इटलीमा नेपालीहरूले शरण लिँदै आएको बताइएको छ।
0: मौसमविदले आज र भोलि तातो अझ बढ़ने भएकाले त्यसअनुसार केहीदेखि नै तातो लहर चलिरहेको भए पनि तुलनात्मक रूपमा आज र भोलि केही बढ़न सक्ने सीआईएनसँग कुराकानी गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
2: अहिले उपल्लो वायुमण्डलमा चाहिँ पश्चिमी न्यूनतापीय रेखा अवस्थित छ र स्थानीय वायुको पनि आंशिक प्रभाव नेपालमा रहेको छ। आज रातिको कुरा गर्नुपर्दाखेरि चाहिँ कोशी, लुम्बिनी

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वातावरण संरक्षणका लागि भान्सा र घर परिवारबाट गर्न सकिने सहयोग,
1: स्पेस छ भने कुहिने नकुहिने खोरलाई छुट्याइदिने हो कि आफ्नो स्पेस छैन भने पनि एटलिस्ट छुट्याइदिने, जो लिन आउनुहुन्छ उहाँहरूलाई सहज हुन्छ नि त, मिक्स गरेर दियो भने त लाने मान्छेलाई गाह्रो हुन्छ।
2: कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्वत अध्यावधिक नहुने, विकास पुगे पनि रीतिन्दै गाउँ, बाँदर आतंकबाट जोगिन धनकुटामा वैकल्पिक खेती गर्दै किसान लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर, ज्ञान सिप जोड्दा घाँसे मैदान चरण।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: रामे, यो के दोलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
2: यसरी दोलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
4: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
2: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
3: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सत्तारूढ राष्ट्रपाको महाधिवेशनको तयारीको शीर्षकमा खबर प्रकाशित छ। 66 जिल्लामा अधिवेशन शुरू भएको प्रसंग पनि उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्नो प्रथम महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढ़ाएको छ। 7 असार 2079 स्थापना भएको पार्टीले 4 वर्ष स्थापना दिवसकै अवसरमा 7-9 असारसम्म चितवनको पहिलो महाधिवेशन गर्दैछ। महाधिवेशन तयारीका लागि राष्ट्रपाले पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन समेत गरेको छ। त्यस्तै 30 वटा अरू उपसमिति पनि बनाइएको छ। उपसमितिले काम गरिरहेको महामन्त्री कविन्द्र बुल्लाकोटीले बताउनु भएको छ। त्यस्तै पार्टी स्थापनाको 4 वर्षपछि आगामी 7-9 असारसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले जिल्ला नेतृत्व चयन गर्न शुरू गरेको छ। महामन्त्री बोलाकोटीका अनुसार हिजो र आज देशका 66 जिल्लामा पहिलो अधिवेशन हुनेछ। त्यसै अनुसार हिजो 37 जिल्लामा अधिवेशनको उद्घाटन भएको छ। उहाँका अनुसार आज 29 जिल्लामा अधिवेशन सकिँदैछ। सोधपूछ भन्दै प्रहरले गर्यो निर्घात कुटपीट शीर्षकमा अर्को खबर प्रकाशित छ भने कोशीमा ज्येष्ठ नागरिक ग्राम निर्माण योजना गायब, खरिद गरेको 32 बिघा जमीन पनि बेवारिसे, अधिकांश अतिक्रमणको चपेटामा शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा आन्तरिक सुरक्षामा झण्डै आधा बजेट कटौती शीर्षकमा खबर छ। सरकारले आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालय अन्तर्गत मन्त्रालयको निकायको बजेटमा भारी कटौती गरेको छ, जुन गत आर्थिक वर्ष को विनियोजित बजेटको तुलनामा 48.25%

0: सरकारले चालू आर्थिक वर्षमा 2,08,62,44,00,000 रूपियाँ बजेट विनियोजन गरेको थियो तर आगामी आर्थिक वर्षका लागि मात्रै 1,07,95,28,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। त्यस्तै कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्रोत अध्यावधिक नहुने शीर्षकमा अर्को खबर छ। कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्रोत अध्यावधिक नहुने भएको छ। पार्टीका वरिष्ठ नेताहरूले क्रियाशील सदस्यता स्रोत अध्यावधिक हुने चर्चालाई क्रियाशील सदस्यता छानबिन समितिले निराधार भनेको छ। समिति सदस्य एवं सहमहामन्त्री प्रकाश स्नेहले सदस्यता अध्यावधिक एवं सदस्यले नै गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो। अध्यावधिक गर्ने भनेको कांग्रेसका सबै सदस्यलाई प्रविधिमा जोड्ने हो। टेलिफोन नम्बर, सामाजिक सञ्जाल लगायतका विवरण रेकर्डमा राखिन्छ। सो कारण कसैको पनि अध्यावधिक नहुने उहाँले बताउनुभयो। गत 1 वैशाखदेखि कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिकको काम जारी रहेको छ। त्यस्तै परीक्षामा जफत गरिएका 1 करोड़ मूल्य बराबरको मोबाइल नष्ट प्रकरण कानूनी परीक्षणको विषय बन्न सक्ने शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा बुढ़ी गण्डकी निर्माणमा जानु अघि ड्यामको उचाइ पुनरावलोकन गरिँदै शीर्षकको अर्को खबर छ भने उत्पादनमूलक उद्योगको वृद्धि सुस्त शीर्षकमा पनि खबर प्रकाशित छ।
1: विकास पुगे पनि रित्दै गाउँ शीर्षकमा गोर्खापत्र दैनिकमा गणेश खनालले अर्घाखाँचीबाट लेख्नु भएको खबर छ। बाहिरबाट हेर्दा अर्घाखाँचीका धेरै गाउँ अहिले सुविधा सम्पन्न र व्यवस्थित देखिन्छन् तर विकासको यही चमकभित्र अर्को पीड़ादायी यथार्थ छ, लुकेको छ। गाउँ क्रमशः रित्दै गएको छ। सत्रदीप गाउँपालिका एक ठूला खर्कका कमल गेवाली अहिले आफ्नो टोलमा एक्लै हुनुहुन्छ। उहाँले भन्नुभयो, यहाँका सबै मानिस बसाई सरेर शहरतिर झरे, अहिले मेरो परिवार मात्र यहाँ छ। परिवारमा कोही बिरामी भए पनि गुहार माग्ने अवस्था गाउँमा हुने अवस्था छैन। बाँदर आतंकबाट जोगिन वैकल्पिक खेती शीर्षकमा कविराज घिमिरेले लेख्नु भएको खबर भित्रीपन्नामा छ। धनकुटा महालक्ष्मी नगरपालिका 5 मिलाङचुङका चमक बहादुर कुंवरले अहिले करिब 10 रोपनी बारीमा विसार खेती गर्नुभएको छ। 3 वर्ष अघिसम्म धान, मकै, टमाटर, प्याज तथा तरकारी खेती गर्दै आउनुभएका कुंवर यी बालीमा बाँदर सहित अन्य जंगली जनावरले दुःख दिएपछि विसार खेतीतर्फ आकर्षित हुनुभएको हो। परम्परागत खेतीमा भन्दा मौरी पालनमा लाभदायी शीर्षकमा भैरहवाबाट लेखिएको खबर पनि छापिएको छ। मौरीले मह उत्पादन मात्र गर्दैन, पराग सिंचन मार्फत कृषि उत्पादन बढ़ाउन पनि महत्वपूर्ण भूमिका खेल्न थालेकोमा किसानहरू खुशी छन्। किसानहरू मौरी पालनतर्फ आकर्षित भएका छन्। मल खोज्दै सीमा पार शीर्षकमा ज्योति पन्थीले बबई बर्दियाबाट लेख्नु भएको खबर पनि छापिएको छ। धानको बिउ राख्ने समय शुरू भए पनि आवश्यक मल उपलब्ध नहुँदा बर्दियाका किसान डीएपी मल नपाएपछि किसान नेपाल भारत सीमावर्ती भारतीय बजारतर्फ जान थालेका हुन्। मलको खोजीमा घण्टौं साइकिल चलाएर सीमावर्ती बजार पुग्नुपर्ने बाध्यता रहेको किसानहरूको गुनासो छ। सगरमाथा आरोहणका चुनौती घटाउँदै ड्रोन शीर्षकमा संगम प्रसाईले कान्तिपुर दैनिकमा लेख्नु भएको खबर छ। आधार शिविर र क्याम्प दुई बीच बन्दोबस्तीका सामान ओसार्न सामान्यतया 8 देखि 10 पटक आवत जावत गर्नुपर्नेमा ड्रोनका कारण पथ प्रदर्शकले औसतमा यसपल्ट 4 पटक मात्रै आवत जावत गर्नु परेको छ। अर्को खबर, एक क्लिक लाखौं रूपियाँ गायब शीर्षकमा सजना बरालले लेख्नु भएको छ। विश्वकप फुटबलको मिति नजिकैसँगै प्रतियोगिताका खेल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण स्क्याम विज्ञापन फैलिरहेको छ। आकर्षक अफर देखाएर प्रयोगकर्तालाई बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक क्लिक गर्दा र अनधिकृत एप डाउनलोड गर्दा सर्वसाधारणको मोबाइल तथा कम्प्यूटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुने घटना बढ़ेको हो। विश्वकप फुटबल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा आउने विज्ञापन र जानकारीहरू वास्तविक नहुन सक्छन्। सत्य तथ्य जाँचेर बुझेर मात्रै अगाडि बढ़नुपर्ने विज्ञहरूको भनाइ छ। आर्थिक कारोबार दैनिकमा आगामी वर्ष खर्च होला 4,31,00,000,000,000 पूँजीगत बजेट शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छ भने 25 करोड़ भन्दा कम पूँजीका उद्योग विभागमा दर्ता नहुने शीर्षकमा अर्को खबर छ। उद्योग विभागले 25 करोड़ भन्दा कम पूँजीका उद्योग दर्ता बन्द गरेको छ। यस्ता उद्योग अब आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै दर्ता सम्बन्धी काम रोका गरिएको विभागको भनाइ छ। विभागका निर्देशक उर्मिला खतिवडाका अनुसार सरकारले 25 करोड़ भन्दा कम पूँजी भएका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा मात्र दर्ता हुने व्यवस्था गरेसँगै विभागले यस सम्बन्धी निवेदन लिन छोडेको हो। अर्को खबर अन्नपूर्ण पोस्ट दैनिकमा हजारौं कलिला मुनामा कुपोषण शीर्षकमा केशर राज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर छ। पाँच वर्ष उमेर नपुग्दै देशभरका हजारौं बालबालिका कुपोषणकोबाट प्रभावित छन्। स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्ट्रिय पोषण लेखाजोखाले देशभर गरेको परीक्षण अनुसार 18,309 जना बालबालिकामा कडा खालको कुपोषण देखिएको छ। मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार 707 स्थानीय तहमा कुपोषणको परीक्षण गरिएको थियो। कलिलै उमेरदेखि बालबालिकामा कुपोषण देखिएपछि उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ, जसका कारण बालबालिका विभिन्न रोगबाट प्रभावित हुने गरेका छन्। 18,309 शीघ्र कडा कुपोषित देखिएको छ भने 88,205 शीघ्र कुपोषण देखिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। भारतको नयाँ दिल्ली स्थित जन्तर मन्तरमा हिजो कक्रोच जनता पार्टीको आह्वानमा भएको विरोध प्रदर्शनमा सयौं युवा सहभागी भएका छन्। भेला भएका युवाले कक्रोचको मास्क लगाएका थिए। उनीहरूले हातमा राष्ट्रिय झण्डा र पाठ्य पुस्तक समेत बोकेका थिए। सीजेपीका संस्थापक 30 वर्षीय अभिजित दीपेकी आन्दोलनको अगुवाई गरिरहनु भएको थियो। अमेरिकाको बोस्टनमा अध्ययन गर्दै आउनुभएका उहाँ हिजो नै शनि दिल्ली आइपुग्नु भएको थियो। इन्स्टाग्राममा सीजेपीसँग मूलधारका पार्टीहरूभन्दा धेरै फलोअर छन्। एक महिना नबित्दै 2 करोड़ भन्दा धेरैले सीजेपीलाई फलो गरिसकेका छन्। आन्दोलनका क्रममा दिल्ली पुलिसले 6 जनालाई हिरासतमा लिएको छ। प्रदर्शन र सरकार समर्थित मुठभेट हुन सक्ने अवस्था देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। एसिया अफ्रिका र ल्याटिन अमेरिकाका 39 देशका नागरिकलाई आप्रवासनमा कडाई गर्ने गरी ट्रम्प प्रशासनले ल्याएको नीतिलाई एक संघीय न्यायालयले शनिबार उल्टाइदिएका छन्। जोन म्याककोनले आदेशमा भनेका छन् यस नीतिले अमेरिका बस्दै आएका अल्पसंख्यक आप्रवासीको जीवनलाई अन्यलमा पारिदिनेछ। र अमेरिकी सेनाले इरानका केही रडार साइटहरूमा आक्रमण गरेको जनाइएको छ। यो घटना पश्चिम एसियामा जारी तनाव कायम रहेको र युद्ध विरामको सम्भावना थप कमजोर हुँदै गएको बताइएको छ। अमेरिकी सेन्टर कमाण्डले सामाजिक सञ्जाल एक्समा दिएको जानकारी अनुसार शुक्रबार अमेरिकी सेनाले इरान तर्फबाट प्रक्षेपण गरिएका 4 एकतर्फी आक्रमणकारी ड्रोनहरू खसालेको थियो।
1: साझा खबरमा अब खेल खबर। भारत 7 वर्षपछि साफ महिला च्याम्पियनशीपको उपाधि जित्न सफल भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले आयोजना गरेको साफ च्याम्पियनशीपमा भारत 6 पटक उपाधि हात पार्न सफल भयो। पछिल्लो 2 संस्करण भने बंगलादेशले जितेको थियो। यस पटक उपाधि ह्याट्रिक गर्ने बंगलादेशको योजनामा भारत बाधक बनेको हो। एसिया कपमा स्थान बनाइसकेको नेपालले एसियाली खेलकुद छनौट प्रतियोगिताको फाइनल प्रवेश गर्न आज ओमानसँग खेल्दैछ। सिंगापुरमा हुने खेल नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले पनि सहभागिता जनाउने पक्का भइसकेको 20 संस्करणको एसियाली खेलकुदका लागि बलियो भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ। हिजो भारतीय क्रिकेट बोर्ड बीसीसीआईले नयाँ कप्तान श्रेयस अय्यरको कप्तानीमा 15 टीम घोषणा गरेको हो। र खराब ब्याटिङलाई निरन्तरता दिएको नेपालले इतिहासमै बिर्सन लायक प्रदर्शन गरेको छ। एसीसी महिला प्रिमियर कपको प्रसंग हो। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कपमा नेपाल शनिबार हिजो हङकङसँग मात्र 40 रन बनाउन पुग्यो। यो सँगै नेपाली महिला टोली T20 अन्तर्राष्ट्रियमा सबैभन्दा कम योगफलमा समेटिएको छ।
0: वातावरण संरक्षणमा किसानको भूमिका कस्तो हुन्छ? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब वातावरण संरक्षणमा खेल्नुपर्ने भूमिका। वातावरण संरक्षणका लागि सरकारले चालेका कदम मात्र पर्याप्त हुँदैनन्। नागरिकले पनि आफ्नो आनी बानी र खेती प्रणालीमा सुधार ल्याउन सक्छन्। यसो भए भान्सादेखि खेतबारीमा हामीले सुधारमा ल्याउन के गर्न सकिन्छ? साथी सुशीला श्रेष्ठले वातावरण तथा पर्यावरणविद रोशना पौडेलसँग कुराकानी गर्नुभएको छ।
4: किलो किलो पाउ पाउ लिएर आउने हो कि अलिकति भोल्युममा ल्याएर स्टोर गर्यो भने त्यही अनुसारको वेस्ट भित्रिने हो। स्पेस छ भने कुहिने नकुहिने खोरलाई छुट्याइदिने हो कि आफ्नो स्पेस छैन भने पनि एटलिस्ट छुट्याइदिने, जो लिन आउनुहुन्छ उहाँहरूलाई सहज हुन्छ नि त। मिक्स गरेर दियो भने त लाने मान्छेलाई गाह्रो हुन्छ होइन। सो उहाँहरूलाई पनि राम्रो गरिदिन सक्छौँ र हामीले आफ्नो बच्चा बच्चीलाई परिवारलाई के खुवाइरहेको छौँ अर्ग्यानिक इनअर्ग्यानिक, किनभने यो प्रभावबाट रोक्ने भनेको त हामीले हाम्रो के चोइसेस गर्ने भन्ने हो।
5: किसानको कुरा गर्दाखेरि किसानले गर्न सक्ने के छ वातावरण,
4: किसानले गर्न सक्ने वातावरणको लागि चाहिँ अब हामीले किसान भएर विभिन्न बीजहरू लगाइरहँदा होइन यो के रोप्ने भन्ने अन्न बालीको कुराहरूमा अलिकति मलजलको कुराहरूमा अलिकति ध्यान दियौँ भने हामीले हाम्रो स्वार्थको लागि, म बुझ्छु त्यो घर चलाउनको लागि आर्थिक कुरा पनि छ, तर अहिले भएको थोरै प्रफिटले हामीले फ्युचर मेरो नाति नातिना छोराछोरीको भविष्य त स्टेकमा छ नि त, त्यो चाहिँ अलिकति ध्यान दिँदाखेरि राम्रो हुन्छ।
5: त्यसमा चाहिँ मलको प्रयोग भयो, बिउको कुराहरू भयो,
4: बिउको कुराहरू भयो र अरू उहाँहरूले जुन भोग्नु भएको छ नि, किनभने म एउटा किसान हो तपाईँ अर्को किसान हो भने त्यो लर्निङ एक्सचेन्ज गर्ने पनि एउटा राम्रो अभ्यास हो जस्तो लाग्छ कि। अहिले हाम्रो सोसियल मिडियाको टाइम छ होइन, कतिवटा धेरैवटा सोसियल मिडिया पनि हुनुहुन्छ, जस्तै मेरो प्लान्टमा चाहिँ यस्तो यस्तो किरा लाग्यो तपाईँहरूको पनि लाग्छ होला यसमा चाहिँ ध्यान दिनुहोस् है भनेर उहाँले कति राम्रो
5: घरेलु
4: उपायहरू। एउटा एन्टरप्राइज हुनुहुन्थ्यो जसले चाहिँ बायो इन्जाइमको थ्रु चाहिँ क्लिनिङ प्रोडक्टहरू के जस्तो तपाईँको टेबल पुस्ने भुइँ पुस्ने कुराहरू ह्यान्ड वासहरू, हामीले त त्यो सबै केमिकल्स वी स्टार्ट आवर डे विथ केमिकल्स नि त, पेस्ट हो तर पेस्ट पनि त्यही भएर सानो पी साइडमा युज गर्नु भन्छ नि त, हामी कति सर पुरै ब्रस लगाइदिन्छौँ कुनै, त्यही भएर चाहिँ यो जे गर्छौँ त्यसको चाहिँ पहिला लजिक बुझ्नु पर्यो। गर्नलाई गरे मेरो मम्मीले गर्नुभयो, बुवाले गर्नुभयो, मलाई गरायो, मैले पनि छोराछोरीलाई गराउने भन्दा पनि अब धेरै अपर्च्युनिटिजहरू अप्सन्सहरू पनि आइसकेको छ, अलिकति आफूले पनि थोरै होमवर्क गरेर तपाईँको यदि कुनै कुरा
5: अब किसानको भूमिका कुरा गर्दाखेरि चाहिँ किसानहरूले त सरकारले अब अर्ग्यानिक उत्पादन गर्यो भनेदेखि अलिकति त्यो हेर्दाखेरि अलिकति आकर्षक नहुने भएको भएर बजारमा बिक्री हुँदैन, त्यसले गर्दाखेरि चाहिँ विषादै हाल्नै पर्ने बाध्यता छ हामीलाई, हामीले चाहेर पनि त्यो गर्न सकिरहेको छैन भन्नुहुन्छ नि त।
4: मलाई याद छ मेरो म जब भर्खर भर्खर बिहा भएको थियो मेरो श्रीमानले भन्नुहुन्थ्यो काँक्राहरू किन्दा चाहिँ अलिकति सडक्क परेको भन्दा पनि बाङ्गो टिङ्गो भएको लिनु, त्यो चाहिँ अलिकति अर्ग्यानिक हो भन्ने कुरा
5: विषादी प्रयोग
4: हामीलाई, त्यही भएर हामीलाई हेर्दा चाहिँ ठिक्क राम्रो परेको कुरा चाहिँ राम्रो भन्ने अन्डरस्ट्यान्डिङ हुन्छ तर त्यो होइन।
1: वातावरण तथा पर्यावरणविद रोशना पौडेलसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
0: नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय बैठकमा 3 सहमति, दुवै देशका सबै विद्यमान संयन्त्र सक्रिय पारिने, आन्तरिक सुरक्षामा आधा बजेट कटौती।
1: आज र भोलि तराई मधेशका जिल्लामा गर्मी अझ बढ़ने पूर्वानुमान, जोखिम मोलेर इटलीमा आश्रय खोज्दै नेपाली, कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्वत अध्यावधिक नहुने।
0: विकास पुगे पनि रितिदै गाउँ, बाँदर आतंकबाट जोगिन धनकुटामा, वैकल्पिक खेती गर्दै किसान, रूपन्देहीमा मौरी पालन गर्ने किसान बढ़दै, सगरमाथा आरोहणका चुनौती घटाउँदै ड्रोन।
1: भारतमा सरकार विरूद्ध प्रदर्शनमा कक्रोच, जनता पार्टीको आह्वानमा युवाहरूको ठूलो संख्या सड़कमा, ट्रम्पको आप्रवासन नीति अदालतबाट उल्टाइयो।
0: र एसएससी महिला प्रिमियर कपमा नेपाली टोली हङकङसँग पराजित, एसिया कपको फाइनलमा पुग्न नेपाल र ओमन बीच आज खेल हुने, साफ महिला च्याम्पियनशीपको उपाधि भारतलाई।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, केही समय अगाडि प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधनको क्रममा नेपालबाट पनि केही भूभाग मिचिएको भनेर अभिव्यक्ति दिनुभयो र जसको अहिलेसम्म पनि विरोध भइरहेको छ। यद्यपि परराष्ट्र मन्त्रालयले मिचिएको विषय नभएर केही 10 गजा क्षेत्रमा नेपाल र भारत तर्फबाट बसोबास भइरहेको भन्नेतर्फ उल्लेख गरेको थियो। यहाँ नेपाल भारत सीमा क्षेत्र जस्तो देखाइएको छ, दुईजना व्यक्ति छन् आम्ने सामने भएर सीमा क्षेत्रमै बसेर कुराकानी गर्दैछन् र ती दुई बीचको संवाद चलिरहँदा एकजनाले गरेको प्रश्नमा अर्को दुब्ला पातला छ देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, अलि होस गरेर हिँड्नु है, फेरि फ्याट्टै सीमा मेचिएला।
0: हस्त प्राविधिक साथी रवि धेताललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, सीआईएन संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको सीआईएन संवादमा हामीसँग संवादका लागि पाल्पाका सफल व्यवसायी, किसान, उद्योग क्षेत्रमा र प्रेरणा जगाउने क्षेत्रमा लामो समयदेखि क्रियाशील कमल प्रसाद घिमिरे हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। पाल्पामा एउटा राम्रो सफल किसानको रूपमा पनि तपाईँले आफ्नो पहिचान बनाइराख्नु भएको छ, त्यसको लागि के गर्नु पर्यो त्यही अगाडि बढौँ।
1: 1961 सालतिर सबैले सुन्तला लाउने एउटा वेम थियो। त्यो बेलामा बारीमा करिब 500 बोट सुन्तला हामीले चाहिँ लगाएका थियौँ।
0: क्षेत्रफल चाहिँ कतिमा?
1: क्षेत्रफल त्यति बेला लगभग 15-20 रोपनी थियो होला त्यो सुरुमा लगाउँदा।
0: अहिले चाहिँ बढ्यो?
1: अहिले चाहिँ लगभग 60 रोपनीको सेरोफेरोमा सुन्तला चाहिँ,
0: सुन्तला मात्रै 60 रोपनी
1: रोपनीमा विस्तार गरेको छु। र यो चाहिँ कोभिडको बेलामा बुटोलदेखि त्यो लकडाउन भएर म घर पुगेँ पाल्पा। अनि लामो लकडाउन भयो हजुर, सबैलाई थाहा छँदैछ। अनि त्यो बेलामा मैले चाहिँ त्यही स्थानीय श्रमिकहरूलाई बोलाएर अनि खरबारीमा सुन्तला चाहिँ लगाउनको लागि बगैँचा विस्तार गर्ने म त्यहाँको पहिलो व्यक्ति नै हो। र अहिले 1200 बोट सुन्तला छ। मेरो घरमा रेगुलर रूपमा काम गर्ने 5-7 जना मान्छेहरू हुनुहुन्छ। रेगुलर रूपमा बस्ने, घरै बसेर काम गर्ने मान्छेहरू हुनुहुन्छ। रोजगारी पाउनु भएको छ। अनि एकजना अपाङ्ग पनि हुनुहुन्छ, एउटा हातको चाहिँ 4 औँला छैन। अनि मैले उहाँलाई पनि त्यहाँ मैले रोजगार दिइराखेको छु। र मेरोमा अब अहिले चाहिँ त्यो गाउँमा भर्खरै म आजभन्दा 1 हप्ता पहिला म त्यो गाउँमा पनि पुगेको थिएँ एउटा कामको सिलसिलामा। अनि लगभग अहिले पनि 10-12 घरले सबै चाहिँ उहाँहरूको जङ्गल पल्टेको चाहिँ त्यो जग्गालाई अनि फडानी गरेर सुन्तला विस्तार गर्ने जुन योजना बनाउनु भइरहेको मैले चाहिँ देखेँ।
0: त्यसको प्रेरणाको स्रोत चाहिँ यहाँले आफूलाई
1: त्यो देख्दाखेरि आफूलाई एउटा लिडर भनेको, लिडरले खास चाहिँ कसैलाई पनि यस्तो गर उस्तो गर भनेर खास त्यस्तो भनिरहन्छ जस्तो पनि लागेन अहिले।
0: त्यो तपाईँकै कारणले हो भन्ने त्यसको कसरी पुष्टि हुन्छ?
1: त्यहाँ यस्तो छ, सबैभन्दा पहिला मैले लगाउँदा सबैभन्दा बढी कमेन्ट पनि मलाई नै आयो। पैसा कमाएको छ, बुटोलतिर यसो जग्गा सग्गा पनि कारोबार गर्थेँ मैले होइन। अनि त्यो चाहिँ उता पैसा कमाएर यता लिएर आएर अब जे गरे पनि भयो अहिले भन्ने जस्तो कुरा पनि आयो। काम त सुरुमा नयाँ गर्दा त जहाँ पनि कमेन्ट आइहाल्छ होइन, त्यो मेरो मात्रै होइन अन्य क्षेत्रमा पनि आइहाल्छ। अनि पछि चाहिँ के भयो भन्दा, यो त अहिलेको मात्रै त हजुरलाई उदाहरण दिएको हो मैले। योभन्दा पहिला त त्यहाँ त लगभग सबै घरहरूले तपाईँको सुन्तलामा खेत चाहिँ खरबारीमा विस्तार गरिसक्नु भएको छ। जसले हिजो कमेन्ट गर्नुहुन्थ्यो अथवा जसले चाहिँ मेरो बारेमा अब यो हुन्न यताउति खर्च मात्रै हो भन्नुहुन्थ्यो, अहिले उहाँहरूका पनि सुन्तला लगभग हामी यात्रा बोर्ड त भइसकेका छन्।
0: सुन्तला बारी बनाउनको लागि खरबारी मास्नु पर्यो होइन?
1: खरबारी
0: अनि यसको नाफा घाटा कस्तो छ त? तपाईँको 60 रोपनीमा लगाएको सुन्तला खेतीको अनुभव सुनाउनु।
1: मेरो यस्तो छ, मलाई एउटा लक्ष्य हुन्छ, मैले लक्ष्य राखेर काम गर्ने मान्छे हो म चाहिँ। यहाँसम्म आउँदा मैले धेरै सेक्टरमा हात हालेँ, अनि जुन सेक्टरमा हात हालेँ त्यहाँ मैले हालेको ठाउँमा चाहिँ मैले काम गर्दासम्म अनि म चाहिँ असफल भएको छैन।
0: तपाईँलाई त्यहाँ अहिले हावापानी, मौसम, सिँचाइले राम्रै साथ
1: दिइरहेको हाम्रोमा, मेरोमा तुलनात्मक रूपमा पानीको अलिक धेरै चाहिने, मेरो पूर्वपट्टि फर्केको बारी छ अनि त्यहाँ पानी सुक्खा बढी हुन्छ र पानी चाहिँ त्यति पर्याप्त मात्रामा सिँचाइको लागि छैन। र अहिले चाहिँ मैले गएको वर्ष 1,25,000 लिटर पानी अटाउने क्षमता भएको ट्याङ्की निर्माण पनि गरेको छु। त्यो चाहिँ बगैँचाकै लागि हो।

0: व्यवस्थापन गर्नको लागि अहिले उतापट्टिको 500 बोट हुन्छ। फेरि अब त्यो अब पहिला सिँचाइको सुविधा थिएन होइन, अनि पानी परेन भने त गइहाल्यो सकिहाल्यो, फुल्ने बेलामा पानी परेन भने सुन्तला चाहिँ फेरि उत्पादन गर्न गाह्रो हुन्छ।
1: भनेपछि अहिले खरबारीलाई सुन्तला बारीको रूपमा विकास गर्ने क्रम प्रतिस्पर्धा जस्तो देखियो रेडान्त विश्वभरमा।
0: तपाईँले कुनै दिन त्यहाँको रिपोर्ट चाहिँ त्यहाँको चाहिँ भिजुअल चाहिँ जुन तपाईँले प्राप्त गर्नुहुन्छ त्यो मलाई लाग्छ त्यो जसरी इलाममा जता गए पनि चियाबारी छ, चियाका बोटहरू छन् त्यहाँ पनि, जता पनि तपाईँ सुन्तला भए केही देख्नु जस्तो लाग्दैन मलाई।
1: यो एउटा किसानको पहिचान बनाउनको लागि अथवा त्यसबाट आमदानी बढाउनको लागि मौसम कतिको महत्वपूर्ण रहेछ भन्ने तपाईँको अहिलेसम्मको अनुभव रुचायो?
0: मलाई अहिलेसम्मको मेरो अनुभवमा एउटा त जस्तो किसानै भन्दा पनि मान्छेले पहिला हामीले पढ्दा मेरो पढ्ने पालामा अब साथीहरूले मेरो बुवाले यस्तो गर्नुहुन्छ भन्दा एकदम म गर्व हामीलाई पनि है त्यसको बुवाले त यस्तो गर्नुहुन्छ भन्ने हामीलाई पनि एकदम हुन्छ नि त, हामी एक्साइटेड हुने। अनि सरले तेरो बुवाले सर घर के गर्नुहुन्छ भन्दाखेरि कृषि गर्नुहुन्छ भनेर भन्दाखेरि हामीलाई अलि लाज लाग्यो जस्तो मलाई आफैले मैले भएको त्यस्तो हुन्थ्यो पहिला मैले पढ्दा विद्यालयमा। र अहिले पनि कतिपय हाम्रा मित्रहरूले कृषि गरिरहनु भएको छ तर खेती किसानी गर्छु भन्न उहाँहरूलाई लाज लाग्छ, त्यस्तो छ। अहिले पनि हजुरले त्यो यसो सर्वे गर्नुभयो भने उहाँले अरू सामान्य व्यवसाय बताउनुहुन्छ, जहाँबाट धेरै इन्कम गर्नुभएको छ त्यसलाई लुकाउनुहुन्छ भनेर भन्न चाहनुहुन्न। र एउटा त के भन्दा संसारको सबैभन्दा ठूलो पद भनेको कृषक होइन, सबैभन्दा ठूलो पेसा भनेको कृषि हो। यो मेरो अहिलेसम्मको अनुभवमा मलाई त्यस्तो लाग्यो एउटा। र अर्को चाहिँ फेरि के छ भने जुन तपाईँले चाहिँ मौसमको कुरा गर्नुभयो, मौसमलाई हामीले कसरी हेर्न सकिन्छ भने अब हजुरले कुनै मरुभूमिमा हुने बोट पनि त छ नि होइन, पानी नहुने ठाउँमा हुने बोटहरू पनि छ, त्यो नगदे बाली छ त्यसलाई बेचेर पैसा आमदानी गर्न सकिन्छ। कुनै फेरि पानीमाथि हुने बिरुवाहरू पनि छ, पानीमा मात्रै लगाइदिए पनि त्यहाँ चाहिँ त्यसको चाहिँ आमदानी पनि लिन सकिन्छ। तर के छ भन्दा सबैभन्दा पहिला आफ्नो जग्गामा कस्तो प्रकारको खेती हुन्छ त्यसको बारेमा निर्गल गर्न पर्यो, अनि त्यस पछाडि जुन खेती त्यो माटोमा सुइटेबल हुन्छ अनि त्यसलाई व्यावसायिक रूपमा अगाडि बढाउनु पर्यो।
1: त्यसको लागि अब जस्तो तपाईँसँग तपाईँको घर परिवारमा कति अलि पाको पुस्ता

0: हाम्रोमा चाहिँ बुवाहरूको जो पालाभन्दा हामीलाई धेरै सजिलो छ अहिले
1: प्रविधिको कारणले
0: तर के छ भन्दा बुवाहरूको पालामा जस्तो भए पनि अन्न उत्पादन गर्न पर्थ्यो र त्यो खेती अहिले तपाईँको एडभान्स हुँदै हुँदै हुँदै गएर अहिले चाहिँ तपाईँले अन्न बाहिरबाट ल्याएर खान पाउनुभयो अरूले उत्पादन गरे होइन त अन्न त र तपाईँले फलफुल उत्पादन गरेर बेच्न पाउनुभयो अनि हरेक तरकारी उत्पादन गरेर बेच्न पाउनुभयो हरेक कुरा त्यहाँ जे हुन्छ उत्पादन मैले हजुरलाई यतिसम्म भने अहिले तपाईँको अमृष्यो भन्ने हजुरलाई थाहा छ होइन अमृष्योको त्यो असारमा अमृष्यको बोट मात्र राम्रो पुरै तपाईँको जंगलभरि अथवा खरबारीभरि अमृष्य छ भने त्यो अमृषाको बेर्न बेचेर मात्रै पनि तपाईँले चाहिँ राम्रो तरिकाले त्यो केटाकेटी पाल्ने मात्रै होइन तपाईँले दुई चार पैसा कमाउनै सक्नुहुन्छ
1: त्यो हुनुको कारण हामीले खेती प्रणालीमा अथवा यो मौसममा सिंचाईमा प्रविधिको प्रयोग गरेर हो कि अथवा नयाँ नयाँ खालको बिउ बेर्नाको विकास भएर त्यो बारेको अध्ययन अनुसन्धान भएर हो
0: अहिले यस्तो छ एउटा चाहिँ हामीले दुईटा कुरा हेर्न सकिन्छ एउटा चाहिँ तपाईँको बिउ के भयो भने मैले पहिले भनिसकेँ पहिला जो कुरा बिग्रिन थियो अहिले त्यो कुरा बिग्छ पहिला अमृषा तपाईँको अमृषाको जङ्गलै भए पनि तपाईँको त्यहाँ बेर्न बिक्री बिग्छ यस्तो गर्छ भने तपाईँ पनि सानो थाहै थिएन मलाई पनि थाहा थिएन किन बिग्दै बिग्रिन थियो अनि अहिले चाहिँ तपाईँको त्यो अमृषा खोजी खोजी आउनुहुन्छ अनि त्यो कुचोको लागि फेरि माथिको फुल लिन आउनुहुन्छ होइन आउनुहुन्छ नि त अहिले त उत्पादन गरेर घर राख्ने भने बेच्न जानु सबै कुरा आउँदा त्यसैको फेरि पसल राखेर बस्ने सबै एआईको दोकान हुने अवस्था पनि आउन सक्छ त्यो भोलि देखिने कुरा
1: त्यसो भए अहिले जति पनि स्थानीय सरकार अथवा प्रदेश सरकार संघीय सरकार र प्राविधिक रूपमा जुन खालको पहुँच किसानमा बढ़िरहेका छ त्यो वातावरणको स्थिति अथवा मौसम बिउ बेर्नामा त्यो राम्रै सहयोग पुगिरहेको छ किसानलाई अथवा केही अझै पनि त्यस्तो अभाव
0: हजुरले मैले लिल सरलाई मैले एउटा अनुरोध पनि के गरेँ भने यो अत्यन्तै तपाईँको प्रश्न अत्यन्तै राम्रो प्रश्न हो तपाईँले एउटा रिपोर्ट के बनाउनु भने रिपोर्टै मैले हजुरलाई अनुरोध गरेँ बनाउनलाई जुन पालिकाले जुन स्थानीय तहले कृषि क्षेत्रमा तपाईँको चाहिँ दिल खुलेर लगानी गरेको छ र दिल खोलेर कृषकहरूलाई प्रेरणा दिइरहेको छ कि तपाईँले यो गर्नुहोस् हामी सहयोग गर्छौं र त्यहाँ हेर्नुहोस् सबैभन्दा बढी तपाईँको आमदानी भनेको त्यो पालिकाको कृषि क्षेत्रमा लगानी गरेको पालिका सफल पनि छ र त्यहाँ सबैभन्दा धेरै मान्छेहरू रोजगारीमा आबद्ध पनि छन् किन आफ्नो काम आफै गरिरहन् नि त होइन सबै त्यहाँ भुलिरहन् र जुन पालिकाले अहिले पनि तपाईँको कृषिलाई दुनियाँ तोडमोड गरेर अनि त्यसलाई चाहिँ सकेसम्म चाहिँ त्यो लगानी गर्नबाट ऊ चाहिँ भागिरहेको छ त्यस्ता पालिका असफल पनि छन् तपाईँले हेर्नुहोस् त नम्बरै आउँदा पनि पालिका त्यो नम्बरमा पर्यो त्यो नम्बरमा पर्यो भन्नुहुन्छ कारण त्यही नै हो
1: तर त्यसको लगानीको जुन खालको माहौल बनाउने भनेको त्यो अध्ययन अनुसन्धान राम्रै भएर देख्नुहुन्छ कि अथवा त्यो लगानी गर्नुभन्दा अगाडि पनि स्थानीय सरकारले अथवा जनप्रतिनिधिले अलिकति यसमा ध्यान पुर्याइदिएको भए अझ राम्रो हुन्थ्यो खेती किसानीमा भन्ने लाग्छ
0: यसमा यस्तो छ कसैको जस्तो पालिकाको अध्यक्षज्यू हुनुहुन्छ नि मेन सरकारको प्रमुख त उहाँ नै हो होइन अब उहाँलाई चाहिँ तपाईँको चाहिँ कृषि क्षेत्र सम्बन्धी उहाँको नलेज अनि उहाँको भिजन चाहिँ यसमा गर्दा हामीलाई यो खालको एचिभमेन्ट प्राप्त गर्न सकिन्छ है भनेर उहाँ कन्भिन्स भएको पालिका अध्यक्षज्यूहरूले त स्वतः उहाँ माटो परीक्षण पनि उहाँहरू नै गर्नुभएको छ टोली खटाउनु भएको छ अब पशुपालन भए पनि यो जातको चाहिँ तपाईँको चाहिँ उहाँहरू पशुपालनहरू गर्नुहोस् तपाईँले अनि यता गर्नुहोस् यहाँ हुन्छ भनेर सबै कुरा उहाँहरूले सबै उपलब्ध गराउनु भएको छ
1: यो मौसम बारेको जानकारी पनि स्थानीय सरकारले दिन्छ जस्तो सामाजिक सञ्जालमा एउटा पोस्ट राखेर होला अथवा सन्देश पठाएर होला त्यस्तो खालको अनुभव पाल्पामा छ कि छैन
0: अवस्था पनि छन् धेरै

तपाईँले जति क्विन्टल सुन्तला उत्पादन गरे पनि हामीले बजारको लागि तपाईँलाई सहयोग गर्छौँ, त्यो हाम्रो अहिले तपाईँको जुन सुन्तला जुन जोन छ नि, सुन्तला जोन छ, पकेट एरिया छ, त्यहाँ कति पैसा पालिकालाई करोड छ होला, अनि किसानलाई पनि चिन्ता भएन होइन, उत्पादनमा तपाईँले क्वालिटीमा ध्यान

समग्र छवटा हेर्न लायक जान लायक

0: तपाईँको मान्छेले पनि खेती किसानी तपाईँले अब हाम्रोमा सुन्तला खेती छ नि त, खास सुन्तला खेती छ, त्यहाँ एउटा सुन्तला जोन भन्ने छ सर, अनि हाम्रो जिल्लामा होइन, अनि अर्को चाहिँ तपाईँको त्यो हाम्रो ज्ञान केन्द्र छ होइन, दुईटा छ नि त, पहिलाको कृषि विकास केन्द्र दलतिर डिभाइड भएको छ दुईतिर बरिगढ भएको, अनि उहाँहरू सबै कुरा हेर्नुहुन्छ, प्राविधिकहरू जानुहुन्छ, जिल्लाबाटै पनि जानुहुन्छ हेर्नुहुन्छ, खास हाम्रो सुन्तला जोनै हो। जस्तो असारको बेला के हुन्छ भने त्यहीँ पनि चलखेल के चलखेल हुन्छ, कस्तो चलखेल हुन्छ कि किसानलाई सुन्तला चाहिएको छ, उनीहरूले माटी पाउँछन् त्यहाँ गएर, मलाई 50 बोट सुन्तला चाहियो, मलाई 100 बोट सुन्तला चाहियो, अनुदानमा दिन्छ पालिकाले, स्थानीय सरकारले। तर त्यहाँ कस्तो हुन्छ भन्दा सुन्तला ल्याउनुहुन्छ उहाँले सल्यानबाट, बेरना, अनि त्यो तपाईँको गोड्नुहुन्छ 5 दिन पहिला, अनि त्यो उहाँ पुग्छ तपाईँको चाहिँ किसानलाई वितरण गर्नुहुन्छ 2 हप्ता पछाडि होइन। अनि त्यो सुन्तला सल्यानको कपुरकोटमा गढेको सुन्तला, अनि थैलो छैन, फेरि थैलो छैन, थैलो भयो त अर्को वर्ष बाँड्यो पनि केही भएन नि त, अनि त्यहाँ आउँदा आधी सुन्तला मरिसकेको हुन्छ कि सर। अनि त्यो त्यहाँ के भयो भन्दा किसानले त्यो आफै बरु त्यहाँ पालिकामा नगरेको भए बोले किनेर ल्याएको भए बरु त्यो सुन्तला अर्को वर्षसम्म तपाईँको बाँच्ने अगाडि बढ्ने ठुलो हुने अवस्था आउँथ्यो। तर उहाँहरूको भर पर्दा के हुन्छ भन्दाखेरि त्यो नेग्लिजेन्स के व्यवस्था भन्छ नि व्यवस्था बेर्नाप्रति व्यवस्था, अन्त किसानसँग पुग्दाखेरि तपाईँको त्यो मरिसकेको हुन्छ, अन्त उहाँहरूको लगानी पानी भएन, त्यो लगा के अरे बालुलामा लगानी भन्छ नि, बालुलामा पानी हाले यस्तै भयो नि त, किनभने अब उहाँहरूले खाँदा त उहाँ किसानले नै खन्नुहुन्छ, मल हाल्नुहुन्छ, सबै गर्नुभयो भने शरम दिनुभयो, तर त्यो एउटा बेर्नाको लागि पालिकासँग भर पर्दा यस्तो पनि छ। यो धेरै ठाउँमा छ, तपाईँहरूले यो पनि हेर्न सक्नुहुन्छ कि सम्बन्धित नर्सरीबाट गोडेको बिरुवा किसानले कति दिनपछि पाउँछ भनेर पनि तपाईँले रिपोर्ट बनाउन सक्नुहुन्छ।
1: अहिले अलि बढी चर्चा हुने भनेको यो किसानको बीचमा चाहिँ बिचौलिया आइपुग्यो, पैसा खाइदियो, किसानलाई पनि घाटामा पारिदियो, आफू चाहिँ अलि हुने खाने भयो भनेर हामी धेरै किसानबाट सुन्छौँ। अब यो बीचमा सरकारले यो हटाउने बिचौलिया हटाउने कोसिस नगरेको पनि होइन, अब कतिपय स्थानीय सरकारले फेरि सिधै किसानकै बारे बगैँचाबाट उत्पादन उठाएर बजारसम्म पुर्याइराखेका पनि छन्। यो बिचौलिया कहाँ कहाँ कस्तो अवस्थामा आवश्यक हो, कस्तो अवस्थामा नआवश्यक हो र त्यसलाई अन्त्य गर्नको लागि अब सरकारले कठोर कदम चाल्नुपर्छ?
0: मलाई त यस्तो लाग्छ सर, यो संसारमा बिचौलिया नभएको संसार देश छ जस्तो मलाई लाग्दैन। हाम्रो देशमा के छ भन्दा अब तपाईँले अहिले कुरा गर्दा भर्खर कुरा गरौँ, अहिले हिजोसम्म मालपतमा के भन्छ कानुन तथा कि लेखापढी व्यवसायी भन्ने थियो होइन हामी जाँदाखेरि, अनि उहाँहरूले अब सरकारले दिएको क्राइटेरियाभित्र बसेर अनि त्यो आफ्नो लाइसेन्स निकालेर लेख्न पाउने लाइसेन्स निकालेर अनि त्यसपछि बाहिर बसेर उहाँहरू एउटा परामर्शदाताको रूपमा होइन एउटा काम गरिरहनु भएको थियो हिजोसम्म। अनि अहिले फेरि के भयो भन्दा तिनीहरू बिचौलिया हुन् भन्ने कुरा होइन, तिनीहरू भित्र जान नपाउने भन्ने कुरा हो। र तपाईँले अहिले पनि त्यहाँ गएर रिपोर्ट तपाईँले बनाउनुहुन्छ भने त्यो बाहिर तिनै लेखिरहन् त, बाहिर लेखिरहन् नि त, बाहिर तपाईँको तिनको त्यो सटर छ अनि त्यहाँ तपाईँ हामी जानै पर्यो अन्त लेख्नै पर्यो, कि त तपाईँले सरकारले त्यहाँ कर्मचारी राखिदिनु पर्यो होइन, अथवा लेख्न नपर्ने वातावरण सिर्जना गर्नु पर्यो, नभए चाहिँ जसले हिजो तिनी लेखापढी व्यवसाय हो नि फेरि आज बिचौलिया हो नि होइन। त्यस्तै खेती किसानीमा पनि के हो भने यदि तिनी बिचौलियाले हाम्रो सामान उठाएनन् भने त्यो सबै चाहिँ सड्ने अवस्था आउँछ। उनीहरू काम के हो भन्दा फेसबुकमा रिपोर्ट फैलाउने।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
3: अहिले बिहानको 7 बज्यो, इट्स 7 AM,
4: रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
5: मैयादेवी कन्या कलेजको कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
6: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 मा व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै फारम वितरण भइरहेको जानकारी गराइन्छ।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056

बाध्यै राम्रो पनि रहेको छ।

मानिसलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकले हर्ष बन्नेछ। भाग्यले विभिन्न अवस्था थमाउनेछ। लोकप्रियताले पदीय जिम्मेवारी दिलाउनेछ। आध्यात्मिक भाव जागृत हुनाले परोपकार मन जानेछ। धेरैले कामको तारिफ गर्दै जानेछन्। शुभ चिन्तकले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले नामदाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि मिथुनलाई आजको दिनमा विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन चिताएका काममा सोचेका समस्या देखिँदैछन् र सहयोग गर्नेहरू कमै मात्रामा भेटिँदैछन्। सामान्य काममा बढी धन्दासम्म खर्च गर्नु पर्ला। कामको चाप बढ्दै जानेछन् भने शरीरमा कमजोर भयो तथा आलस्य भएको अनुभूति हुनेछ। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। समयमा समस्याप्रति गम्भीर नभन्दा दुःख पाइने खालको यो गुणी राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ। मन मिल्ने साथी भेट्नुका साथै प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। सुख दुःखमा साथ दिनेहरू प्रशस्तै मात्रामा भेट्नेछन्। परिवारजनसँग साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट पनि फुर्सद पाइन्छ। खानपान मनोरञ्जन र परिजनको शोकले

0: खर्च पनि बढाउन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन स्रोत साधन जुट्नले मेहनतीका लागि समय निकै उत्साहजनक रहनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरू हार खाँदैछन्। शत्रु रोगमाथि विजय प्राप्त हुनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिया काम बन्नले पनि उत्साह जाग्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड समेत जिताउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन बौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिन्छ। गुरूजनको विशेष सहयोग प्राप्त हुनेछ। प्रयत्न गरेका काम धेरै सम्पादन भए पनि उपलब्धि राम्रो पाइनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। स्वास्थ्य सबल रहनेछन्। अवरोध स्वतः समाप्त हुन जाँदैछन्। व्यापारमा सामान्य फाइदाको समय रहेको छ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन नसोचे निर्णय लिने बाँडी अप्ठ्यारो पार्ने हुँदा अलिक सजग रहनु पर्ला। तत्कालको फाइदा हेरेर पछिलाई घाटा हुन सक्छ। काम बिग्रने डरले सताउनेछ। अरूको फाइदाको लागि उपयोग भएला महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। साथीभाइहरूबाट टाढिनाले रोकियो काम बनाउन समस्या पर्ला। साझेदारीको सामान्य समस्याले पहिलेको सम्झौताहरू पनि भंग हुन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
2: धनुराशि
0: उनीहरूका लागि आजको दिन हिम्मतले काम बन्दै जानेछन्। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हात लागि हुनेछ। स्रोत साधन जुटाउने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिया काम बन्ने र नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने खालको योग भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम बन्द जाँदैछन्। आफ्नो क्षेत्रमै प्रभाव जुम्न सकिन्छ भने सम्मान स्थान प्राप्त हुन सक्छ। तारिफका कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढाउनेछन्। व्यापार पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। नामदाम इनाम कमाउने समय पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन तारिफका काम सम्पादन हुनाले प्रशंसकहरू बढ्दै जानेछन्। ज्ञान कला र व्यक्तित्व निखार्ने समय रहेको छ। आकर्षण उपहारले उत्साह जगाउनेछन्। विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जानेछन्। पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन खर्चको जोग गर्न अलिक दौडधुप गर्नु पर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनु पर्ने हुन सक्छ। छर छिमेकमा असमझदारी बढ्दै जानेछन्। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने समय रहेको छ। पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। उधारो व्यापार गर्नै विशेष गरी गर्नुपर्ने समय रहेको छ। खर्च लागि पनि दिगो काम फेला पर्नेछ। चुनौती पन्चाउँदै रोकिया काम सम्पादन गर्न सकिने खालको यो भई राशि मिल्लै आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ जानकारी चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुत ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
2: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
2: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
2: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
2: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
2: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
2: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9841575223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
4: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: छोटो विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेछौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशि फलका विषयमा जानकारी पनि हामीले गराइसकेछौं। र आउने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9845175223 र 9805575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नारायण गुरु है?
0: नारायण, कहाँबाट बोल्दै हुनुहुन्छ?
1: म रोल्पादेखि रबिन कुन मगर।
0: रबिन कुन मगर रोल्पा जिल्लाबाट हो?
1: हजुर।
0: शुभ नाम तपाईँको रबिन पुन मगा। रोल्पा कुन ठाउँबाट बोल्नु फोन गर्नु भएको अहिले देखेर?
1: त्रिवेणी छ गाउँ टोलदेखि।
0: त्रिवेणी छबाट बोल्नु फोन गर्नु भएको छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: म मामा छोरी बहिनीको बारेमा।
0: बहिनीको विषयमा जन्ममिति भन्नुहोस् त, उहाँको कति हो?
1: 2060 साल।
0: 2060 साल,
1: 11 महिना 3 गते आइतबार।
0: 11 महिना 3 गते आइतबार। जन्म समय भन्नु?
1: बिहानको
0: 10:30 हो।
1: हजुर।
0: जन्म जिल्ला कहाँ भएको बहिनीको? रोल्पा जिल्लामा हो। ल सुन्नुहोस् है त, ध्यान दिएर। श्री गणेशमा श्रीमती रामानुजायमा 2060 साल फागुन कृष्ण पक्षको आइतबार दशमी तिथिमा जन्म वृश्चिक राशि ज्येष्ठा नक्षत्रको तेस्रो चरण नाम आउँदो रहेछ। यीबाट नाम आउँदो रहेछ नानीको आदिनी राक्षसी गर्नु परेको छ। यीबाट भनेको बुढो एको यीबाट है, अएको यीबाट होइन है, कख गएको यीबाट, यो अब यलाई इकार यीबाट है। जस्तै आदिनी राक्षसी गर्नु परेको छ नानीको, घातकमा परेको छ तिथि, नराम्रो तिथिहरू प्रतिपदा षष्ठी एकादशी विशेष गरी शुक्रबार पनि घातक हुन्छ। रेवती नक्षत्र पनि घातक, नम्बरमा 8 नम्बर राशिमा तुला राशि घातक छ। ग्रह दशा भाग्य असाध्यै राम्रो छ, नराम्रो छैन। माङ्गलिक पर्नु भएको छ, लग्नेश माङ्गलिक, छिटो रिसाउने एकरो स्वभावको ग्रह दशाहरू परेको देखाउँछ। चन्द्रमा खराब देखिन्छ, पूर्णिमाको व्रत बस्नुपर्ने कुराहरू देखियो। यहाँबाट पेटमा अलिकति समस्या हुन्छ, महिनावारी भएको बेलामा अलिकति समस्या, पेट दुख्ने समस्याहरू बेसी हुन्छ। पानी अलिक धेरै पिउनु पर्ने कुराहरू देखियो। चाँदीको सिक्री अथवा चाँदीको पाउजुहरू लगाउनु पर्छ। प्रेम हुन्छ, प्रेम विवाह हुने ग्रहहरू, पहिलो घरबार दाम्पत्यमा अलिकति बाधा आउने ग्रहहरू पनि परेको देखाउँछ नानीको लागि। यहाँबाट हेर्दाखेरि अहिले संकटार अर्को शुक्र चलिराखेको छ नानीको ग्रहहरू चाहिँ। विवाह बारीको लागि 26 वर्षभित्र उपयुक्त, यदि 26 वर्षभित्र विवाह भएन भने 29 पछि मात्र विवाह गर्न उपयुक्त हुन्छ भनेर लेखिएको छ। विदेश यात्राहरू नानीको लागि मध्यम खालको छ, त्यति नराम्रो छैन। राजनीतिक क्षेत्र राम्रो, सरकारी जागिर असाध्यै राम्रो पनि देखिन्छ। पढाइमा राम्रो हो तर अलि अल्छी स्वभाव चाहिँ छ, पढाइमा अलि अल्छी गर्नु भएन, जोस जाँगर लगाएर पढ्नुभयो भने राम्रो हुन्छ, नभए बीचमा पढाइ छुट्ने ग्रहहरू पनि परेको चाहिँ देखाएको छ नानीको लागि। विशेष गरी इम्पोर्टेन्ट कुरा भनेको चाहिँ पूर्णिमाको व्रत बस्ने, चाँदीको सिक्री अथवा चाँदीको पाउज धारण गर्ने, बिहान उठेर मनतातो पानी दैनिक रूपमा मनतातो पानी 1-2 गिलास पिउने, र प्रेम विवाह नगर्ने, माङ्गलिक नै केटासँग विवाह गर्ने, यदि विवाह त्यसपछि जुराएर हेराएर भएन भने पहिलो घरबारबाट धोका हुने, पहिलो प्रेमीबाट धोका हुने ग्रहहरू चाहिँ परेको देखिन्छ। समस्या जिज्ञासा, तपाईँलाई सोध्न मन लागेको कुरा के छ भन्नुहोस् त?
1: उसले लोकसेवा तयारी गर्न लाएको छ, लोकसेवा कस्तो हुन्छ?
0: एकदम राम्रो, ठिक छ, लोकसेवा तयारी गर्न लाउनु। जागिर खाने ग्रहहरू चाहिँ एकदम राम्रो छ, सपोर्ट गरेको छ सरकारी जागिर। मैले अघि पनि भनेको थिएँ नि, मैले सरकारी जागिर राम्रो छ विदेश भन्दा होइन, लोकसेवा आयोगमा अलिकति मेहनती गर्नुपर्छ, यतिको मेहनत चाहिँ अलि पुग्दैन है, अलि मेहनत गर्नुभयो भने सरकारी जागिर खाने कुराहरू चाहिँ पक्का पक्की छ नानीको। राम्रो छ ग्रहहरू, नराम्रो छैन है नानीको लागि चाहिँ। अरू केही होइन, विवाहमा विशेष ख्याल गर्नुपर्छ, प्रेम विवाह गर्नु हुँदैन, यो कुरो एकदम मनमा दिमागमा छाप बस्नु पर्यो नानीको होइन। अनि विवाह गर्दाखेरि चाहिँ हेराएर मात्र विवाह गर्नु पर्यो, माङ्गलिक परेको छैन, माङ्गलिक नै केटा खोजेर विवाह गर्नुपर्छ भनेको, चिना जुदाएर मात्र विवाह गर्नुपर्छ है। अनि एउटा चाँदीको सिक्री अथवा चाँदीको पाउजु केही लगाउने, अनि पूर्णिमाको दिन सकिन्छ व्रत बस्ने, नसके चोखो खाने। मङ्गलबारको दिन सकिन्छ व्रत बस्ने, नसके चोखो खाने। हनुमान चालिसा जस्तै मिन्स भएको बेलामा हनुमान चालिसा नपढ्ने, अरू बेलामा चाहिँ हनुमान चालिसा पढ्ने। यति गर्नुभयो भने लोकसेवा आयोगमा जागिरमा नाम निकाल्नको लागि नानीको लागि 90% भन्दा बेसी चान्स हुन्छ नानीको लागि चाहिँ है। अरू जस्तो नराम्रो छैन, ठिकै छ। ग्रहहरू चाहिँ कतिको एकवर हुनुहुन्छ, कतिको रिसाउनुहुन्छ?
1: रिस त त्यति धेरै रिसा जस्तो मान्दैन, के अरे गुरुबा रिसाउँछ होला, अब आफ्नो आफ्नै मनमा त रिसाउँछ होला है।
0: हजुर, एकवर स्वभावको हुनुहुन्छ क्या, अलिक जिद्दी हुनुहुन्छ, उहाँले बोलेका कुरा जित्नै पर्छ उहाँलाई, किनकि उहाँको जन्ममिति यो हो भने पक्का हो यो चाहिँ, किनकि लग्नमा राहु पनि छ मङ्गल पनि छ होइन। मङ्गल राहु भइसकेपछि एकदम जिद्दी स्वभावको हुने ग्रहहरू, उहाँले भनेको कुरा हो हामीले भनेको कुरा होइन भन्ने स्वभाव होइन, यो स्वभाव हामी तपाईँ हामी जसकोमा पनि हुन्छ यो कुराहरू चाहिँ, त्यो तपाईँले फिल गर्नु नगर्नु भएको हो कि तपाईँ नजिकै बस्नुहुन्छ सँगै बस्नुहुन्छ? त्यही भएर तपाईँलाई महसुस नभएको, अब उहाँको माता पितालाई सोध्नु भयो भने थाहा हुन्छ क्या, सँगै बस्ने मान्छेलाई थाहा हुन्छ, अब कहिले कहाँ भेट हुने मान्छेलाई त थाहा हुँदैन। त्यो छ, अरू ठिक छ, राम्रो छ, बहिनीको ग्रह राम्रो छ, सरकारी जागिर खान सकिन्छ अरे, अलि मेहनत चाहिँ गर्नुपर्छ अरे गुरुबाले भन्नुभएको भन्नु है।
1: हजुर गुरु,
0: यति गर्नुभयो भने भइहाल्छ। हस् त
1: हस्
0: नारायण, उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी बहिनीको विषयमा हेराउनको लागि, मामाको छोरी भनेको बहिनी हुनुभयो हो कि होइन, उहाँको विषयमा हेराउनको लागि फोन गर्नुभएको छ। कति माया गर्नुहुँदो रहेछ र हेर्नुहोस् त, मामाको छोरीको विषयमा बहिनीको विषयमा हेराउनु पर्यो भनेर फोन गर्नु, मेहनत गरेर फोन गर्नुभयो। दाजु बहिनीको माया अझै गाढा भएर जाओस् भन्न पनि चाहन्छु म। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क गर्नुपर्ने हुन्छ। तपाईँले फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको विषयमा विशेष जानकारी गराउनुभयो भने म भूत वर्तमान अनि भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म बिरतामोडबाट।
0: बिरतामोड झापाबाट?
2: हजुर।
0: अहिले कहाँ हुनुहुन्छ? बिरतामोड झापामा त हुनुहुन्न अहिले तपाईँ, कहाँ?
2: हजुर हजुर हजुर गुरु।
0: कहाँ हुनुहुन्छ अहिले तपाईँ? बिरतामोड झापामा हुनुहुन्छ?
2: हजुर।
0: रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम तपाईँले अहिले यतिखेर?
2: हजुर गुरु।
0: रेडियो सुन्दै हुन्छ, कुन रेडियोबाट सुन्नुहुन्छ बिरतामोडतिर?
2: हजुर सुनिन्छ त गुरु।
0: कुन रेडियोबाट सुन्नुहुन्छ थाहा छ?
2: हजुर।
0: कुन रेडियोबाट सुन्नुहुन्छ तपाईँले कार्यक्रम त्यतापट्टि भनेर सोधेको? हजुर हजुर, कुन एफएमबाट सुन्नुहुन्छ भनेको क्या? ए अनलाइनबाट सुन्नुहुन्छ? भरतपुरको रेडियो त्यहाँ सुनिँदैन होला त झापामा त?
2: भरतपुर गौरीगञ्जबाट आउँछ यहाँ भन्नुहुन्छ गुरुले
0: होइन? हजुर हजुर, त्यही त, भरतपुरबाट त मैले भन्छु, तर तपाईँको त्यहाँको रेडियोको चाहिँ कुन रेडियो सुन्नुहुन्छ तपाईँले भनेको क्या मैले तपाईँलाई?
2: रेडियो त खै मैले हेरेको छैन गुरु, त्यहाँ आउँछ कति नम्बरमा चाहिँ आउँछ?
0: ए एफएमबाट सुन्नुहुन्छ कि हाम्रो पात्रोहरूबाट सुन्नुहुन्छ कि केबाट सुन्नुहुन्छ?
2: रेडियो भन्छ नि गुरु 7:30 बजे, 7 बजेबाट 8 बजेसम्म।
0: हजुर हजुर, हो हो, ठिक छ ठिक छ। कुन रेडियो रहेछ यसो पत्ता लगाएर म्यासेज गर्नु है।
2: हुन्छ गुरु।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ त?
2: छोरीको बारेमा नि गुरु।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2063 साल।
0: 2063 साल,
2: साउन 25 गते,
0: साउन महिनाको 25 गते जन्म समय भन्नु?
2: समय बिहान 7:01 गरेर,
0: 7 बजेर चाहिँ 1 मिनट जाँदा बिहानको हो। जन्म जिल्ला कुन जिल्ला पर्छ नानीको?
2: जन्म त नानीको आसाममा भएको।
0: आसाममा हो?
2: हजुर
0: सुन्नुहोस् है, ध्यान दिएर है। श्री गणेश आर्यमा श्रीमती रामानुज आर्यमा नानीको 2063 साल भाद्र कृष्ण पक्षको बिहिबार परेवा तिथिमा जन्म कुम्भ राशि नानीको धनिष्ठाको तेस्रो चरण नाम आउँदो रहेछ गुणलक्ष्मी भन्ने नाम आउँछ
2: नानीको।
0: हजुर गुणलक्ष्मी के नाम राख्नु भएको थियो योभन्दा पहिला थाहा छ? हजुर गुना भन्दा पनि गुणलक्ष्मी नाम राम्रो हो नि, हो कि होइन? हजुर गुणलक्ष्मी नाम आउँछ है। मध्यनाडी राक्षस गण परेको छ नानीको, घातक तिथिहरू परेको छ तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक, नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक छ। ग्रह दशा भाग्य राम्रो छ नानीको, त्यति नराम्रो छैन, अलिकति माङ्गलिक चाहिँ परेको छ, माङ्गलिकको शान्ति गर्नुपर्छ। अनि लग्नमा सिंह लग्न भएको नाताले गर्दाखेरि अलि एकरो अलि जिद्दी स्वभावको हुन्छन्, त्यस्तो देखिन्छ। यहाँबाट हेर्दाखेरि चाहिँ छिट्टो रिसाउने छिट्टै शान्त हुने स्वभावको देखिन्छ। अहिले ग्रह उल्का चलेको छ, अर्को बृहस्पति चलेको छ, उल्का र बृहस्पति भन्ने ग्रह चलेको छ। उल्काले गर्दा अलिकति आफ्नो आफन्तसँग मनमुटाव झैझडा गर्ने, अनि कुनै क्षेत्रमा लगानी गर्ने, अनि पैसाहरू फस्ने, पैसाहरू डुब्ने नानीको नामबाट गर्दा भन्ने कुराहरू पनि देखाउँछ। यहाँबाट हेर्दा नानीको लागि चाहिँ माङ्गलिकको शान्ति गर्नुपर्छ, माङ्गलिकको रत्न कवच धारण गर्नुपर्छ नानीले, र विशेष गरी मंगलबारको दिन चोखो खाने, शुद्ध भोजन मंगलबार, गणेश चौथी मंगल चौथीको व्रत बस्न सकिन्छ भने व्रत बस्ने, हनुमान चालिसा दैनिक रूपमा पाठ गर्ने, हनुमान चालिसा है यति गर्नुभयो भने नानीको लागि राम्रो हुन्छ, समस्याहरू कम आउँछ भन्ने कुरा देखियो। विवाहको लागि चाहिँ माङ्गलिक नै केटा खोजेर विवाह गर्नुपर्छ, प्रेम विवाह हुन सक्ने सम्भावना, तर प्रेम असफल हुन्छ नानीको लागि चाहिँ। प्रेम असफल भयो भने अलिकति मानसिक तनाव धेरै हुने होइन, यो कुराहरू पनि हुन सक्छ, अलिक विशेष ख्याल गर्नुपर्छ नानीको लागि चाहिँ। माङ्गलिक परेको छ भने माङ्गलिकले माङ्गलिकसँग विवाह भयो भने असाध्य राम्रो भाग्यमानी हुन्छन्, यदि माङ्गलिक यदि विवाह जुराएर हेराएर विवाह गरिनन् भने समस्या आइहाल्छ, बाधाहरू आइहाल्छ, त्यो भएर विवाहको लागि चाहिँ अलिकति सावधान नानी आफै हुनुपर्छ है। फेरि राक्षस गण परेको छ माङ्गलिक, लग्ने माङ्गलिक परेको छिन्, अलि एकरो स्वभावको अलि जिद्दी जिद्दी स्वभावको देख्छु मैले, कस्तो छिन् नानीको बानी तपाईँलाई थाहा छ?
2: हजुर त्यस्तै नै छ गुरु, रिस अलिक धेरै छ, अनि जिद्दी गर्ने रिस अलिक धेरै छ,
0: रिसाइहाल्ने। हजुर सम्झाउनु पर्छ, नरिसाइकन तपाईँले पनि सम्झाउनु होला नानीले, नानीले सुनिराखेकी छिन् रेडियो अहिले?
2: छैन गुरु अहिले त छैन,
0: छैन त्यही भएर है, नानीले सुनेको छिन् म सम्झाउँथे, त्यही भएर नानीको लागि एकदम विशेष ख्याल गर्नुहोला। माङ्गलिक परेको छिन् छिट्टो रिसाउने स्वभाव भएको नातले गर्दा हामी पनि रिसाएर नै सम्झायौँ भने झन् धेरै रिस हुन्छ, त्यो भएर नानीलाई चाहिँ आनन्दले बसेर यस्तो हो यस्तो छ यो राम्रो यो नराम्रो भन्ने कुरा सिकाउनु पर्छ। फेरि नानीको ग्रह चाहिँ यो आउने साउन सम्बन्धी असाध्य बिग्रिएको छ, भदौ लागेपछि ग्रह राम्रो हुँदै जान्छ, समस्याहरू कम हुन्छ, नानीको विवाहबारे 27 वर्षभित्र विवाह गरिसक्नुपर्ने हुन्छ नानीको लागि चाहिँ। यस्तो व्यक्तिको विवाह कि त छिट्टै विवाह गराउँछ 18-20 भित्र होइन, यदि 18-20 भित्र विवाह गराएन भने चाहिँ अलिक ढिलो ढिलो हुन सक्छ फेरि होइन, त्यो भएर चाहिँ अलिकति विशेष सावधान चाहिँ नानीले हुनुपर्छ। पढाइ राम्रो छ नराम्रो छैन, पढाइ राम्रो, दिमाग राम्रो, स्मरण शक्ति राम्रो, तर अहिले उल्का चलेकोबाट पढाइमा रुचि हुँदैन, पढाइमा मन जाँदैन नानीको लागि चाहिँ। जस्तै पढाइ पढाउँदाखेरि चाहिँ नर्सिङ सम्बन्धी, इन्जिनियरिङ सम्बन्धी होइन, म्यानेजमेन्ट सम्बन्धी, होटल म्यानेजमेन्ट सम्बन्धी, यस्ता खालको विषय लिएर तपाईँले नानीलाई पढाउनु पर्छ है, यो विषय एकदम थाप्छ नानीको लागि चाहिँ, बेस्ट हुन्छ। विदेश यात्रा असाध्यै राम्रो छ, विदेश जाने ग्रहहरू पनि राम्रो परेको छ नानीको लागि, त्यस्तो नराम्रो छैन ग्रह, ठिक छ। माङ्गलिकको शान्तिहरू चाहिँ गराउनुहोस्, मंगलबारको दिन गणेश चौथी मंगल चौथीको दिन चोखो नृत्य गर्ने, शुद्ध भोजन गर्ने, हनुमान चालिसा मंगलबारदेखि शुरूआत गर्ने, हनुमान चालिसा दैनिक पाठ गर्ने, यति गर्नुभयो भने भइहाल्छ, केही गर्नै पर्दैन है। हस् हस् नारायण, उहाँले फोन गर्नुभएको थियो हामीलाई, दमकबाट फोन गर्नुभयो, झापाबाट फोन गर्नुभएको उहाँले चाहिँ। कार्यक्रम ज्योतिष वास्तु हाम्रो विभिन्न जिल्लाहरूबाट एकैचोटि कार्यक्रम ज्योतिष वास्तुहरू बजिराखेको हुन्छ, तपाईँले प्रत्यक्ष रूपमा सुनिराख्नु भएको हुन्छ। त्यही भएर फोन गर्दा साल महिना गते र समय तपाईँ लिएर फोन गर्नुहोस्, कुराकानी तपाईँ हामीसँग गर्न सकिन्छ। अनि मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने हाम्रो ज्योतिष कार्यालयमा आएर पनि भेट्न सक्नुहुन्छ। भरतपुर चितवनमा हाम्रो कार्यालय रहेको छ, गौरीगञ्ज हेल्प पोस्टकै अगाडि हाम्रो ज्योतिष कार्यालय रहेको छ, आएर भेट्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा भेट्नको लागि चाहिँ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: नमस्ते गुरुबा।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म रोल्पा जुगार गाउँटोलदेखि बोल्दैछु।
0: रोल्पा जुगार गाउँटोलबाट, गाउँपालिकाबाट। अनि हजुरको शुभ नाम?
3: सुरजबिका।
0: अनि रोल्पातिर पानी परेको छ कि छैन बाबु?
3: छैन,
0: पानी परेको, घाम लागेको छ, जाडो छ कि गर्मी छ?
3: हिजोतिर त पानी परेको थियो, आज चाहिँ
0: ठिकै छ, जाडो त भएको छैन नि?
3: हजुर।
0: के जाडो हुन्छ बिहान बेलुका?
3: बिहान त्यस्तो त जाडो छैन,
0: जाडो छैन। गर्मी छ कि छैन?
3: गर्मी पनि
0: छैन, ठिक्क छ अहिले होइन। अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
3: मेरो साथीको बारेमा हेर्दैछु।
0: साथीको बारेमा, केटा साथी कि केटी साथी हो?
3: केटा।
0: केटा साथी हो?
3: हजुर।
0: जन्मिति भन्नुहोस् त, कति हो साथीको?
3: 2073 साल।
0: 2073 साल,
3: 3 महिना।
0: हजुर। असारको?
3: असारको 25 गते।
0: 25 गते हो। के बार पर्छ बाबु?
3: शनिबार।
0: शनिबार। जन्म समय भन्नुहोस् त?
3: 8 बजे।
0: 8 बजे। तपाईँको हो कि साथीको हो?
3: साथीकै हो।
0: साथीको हो। अनि तपाईँले पछाडि सिकाउने मान्छे चाहिँ को हो त?
3: दाई हुनुहुन्छ।
0: दाई हुनुहुन्छ? कसको दाई, तपाईँको दाई कि साथीको दाई?
3: मेरै दाई।
0: मेरै दाई। अनि 8 बजे बिहान कि बेलुका?
3: बेलुका।
0: बेलुकाको 8 बजे हो। ल सुन्नुहोस् है, म भन्छु हुन्छ कि हुँदैन, मैले भनेको कुरा मिल्छ कि मिल्दैन भन्नु है। ल, श्री गणेश आयरमा श्रीमती रामानुज आयरमा 2073 साल असार शुक्ल पक्षको शनिबार षष्ठी तिथिमा जन्म, राशि सिंह राशि आउँदो रहेछ साथीको। नाम आउँदो रहेछ टूबाट टुका कुमार, टुका कुमार नाम आउँदो रहेछ। मध्यनाडी नरगण परेको छ, मध्यनाडी नरगण परेको छ। घातकमा तिथि तृतीया अष्टमी त्रयोदशी शनिबार घातक, मूल नक्षत्र घातक, नम्बरमा 10 नम्बर, राशिमा कन्या राशि घातक छ है। पढाइमा अलि रुचि नहुने, पढाइमा मन नजाने, पढ्न मन नलाग्ने रहेछ साथीलाई, हो कि होइन? अलि छिटो छिटो रिसाउनु हुँदो रहेछ तपाईँको साथी, झनक्क रिसाउने बानी रहेछ साथीको, हो कि होइन?
3: हजुर, ठिक भन्नुभएको छ।
0: अनि ग्रह कुण्डलीबाट हेर्दाखेरि चाहिँ साथीले पूर्णिमाको दिन माछा मासु लक्ष्मी प्याज खानु हुँदैन, एकादशीको दिन पनि लक्ष्मी प्याज माछा मासु खानु हुँदैन साथीले है। यो खानुभयो भने चाहिँ रोग लाग्छ, रोग लाग्छ, पढाइमा मन जाँदैन, पढाइमा बुद्धि आउँदैन भन्ने कुराहरू चाहिँ देखाउँछ। अहिले ग्रह साथीलाई चलेको छ शुक्र र सिद्ध, चोटपटक लाग्ने हात खुट्टामा, चोटपटक लाग्ने ग्रहहरू पनि परेको छ दाहिने खुट्टा, देब्रे खुट्टामा है।
3: लागेको छ गुरु?
0: लागेको छ। अब दशाको शान्ति गर्नुपर्छ, सत्यनारायणको पूजा लाउनुपर्छ, कथा लाउनुपर्छ, त्यसपछि राम्रो हुन्छ ग्रह दशा, राम्रो भाग्य राम्रो हुन्छ भन्नुभएको छ गुरुबाले भन्नु है।
3: हजुर गुरु।
0: अनि के भएर चोट लाग्यो त, लडेको?
3: नै, साइकल दुर्घटना भएर।
0: हो, कति धेरै लागेको छ कि थोरै लागेको छ चोट?
3: टाउको मारो, खुट्टामा, गाँठामा लागेको।
0: ओहो, बर्बाद भएछ नि है।
3: हजुर।
0: खुट्टामा लाग्ने, हात खुट्टा फ्र्याक्चर हुने ग्रहहरू परेको छ क्या अहिले? अब साइकल चलाउँदाखेरि बिस्तारै चलाउनु पर्छ भन्नु होला। 13 वर्ष 14 वर्षसम्म ग्रह एकदमै नराम्रो छ, 13 वर्ष पुरा भएर 14 वर्ष लागेपछि फेरि सङ्कट चल्छ, त्यो बेला पनि फेरि चोटपटक लाग्न सक्छ भन्नुभएको छ गुरुले भन्नु है।
3: सुनिरहेको
0: छ। साइकल चलाउनु हुँदैन अहिले, पढेको पढै गर्नुपर्छ, साइकल चलाउनु हुँदैन अहिले। अहिले साइकल चलायो भने दुर्घटना पर्छ, हात खुट्टा भाँचिन्छ भनेर। पढाइमा मनै छैन, मनै लाग्दैन पढाइमा। पढ भन्यो भने त रिसाउन मन लाग्छ, जसले पढ भन्छ त्योसँग रिस उठ्छ अहिले, हो कि होइन सोध्नुहोस् त।
3: अरू त केही छैन सोध्नु पर्ने।
0: हो मैले भनेको कुरा मिल्यो कि मिलेन?
3: मिलिरहेको छ,
0: मिलिरहेको छ। अब मैले भनेको कुरा मान्नु पर्यो कि परेन?
3: पर्यो।
0: ल, पढाइमा ध्यान दिने, साइकल चलाउनलाई ध्यान नदिने है। अनि रिसाउनु भएन, रिसायो भने ग्रह लागिहाल्छ, रिसायो भने ग्रह आइहाल्छ, जुका तासेको जस्तै गरी तासिन्छ ग्रह फेरि रिसायो भने, होइन? त्यही भएर रिसाउनु हुँदैन। रिसायो भने ओहो जुका लाग्यो है मलाई तासिन्छ, ग्रह लागिहाल्यो, अब फेरि ग्रह लाग्छ मलाई, म रिसाउनु हुँदैन, म पढिराख्नु पर्छ भन्ने मनमा हुनु पर्यो है।
3: हुन्छ
0: हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो रोल्पाबाट, बाबुले फोन गर्नुभएको साथीको विषयमा हेराउनको लागि बिचरा हात खुट्टामा चोटपटक लागेछ, टाउकोमा चोटपटक लागेछ, साथीको माया गर्नुहुँदो रहेछ, खुसी लाग्यो। तपाईँहरू पनि साथीको बारेमा हेर्न चाहनुहुन्छ भने अथवा आफ्नो पार्टनरको बारेमा, श्रीमतीको बारेमा, श्रीमानको बारेमा, माता पिताको बारेमा, दाजुभाइको बारेमा, दिदी बहिनीको बारेमा, जसको सुकै हेर्न चाहनुहुन्छ भने पनि फोन गर्न सक्नुहुन्छ। तर साल महिना गते र समय चाहिँ तपाईँले हामीले दिनुपर्छ है। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष छलफल म तपाईँसँग गर्नेछु। कोही मिठो आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? रोल्पाबाट बोल्दै हुनुहुन्छ। तपाईँको नाम शुभ नाम भन्नुहोस् त। हजुर, के नाम भन्नुभयो? विनिता केसी। ए भिनिता, नारायणको नाम भिनिता हो कि बोलाउने नाम भिनिता हो? ए भूमिसा, बोलाउने नाम भूमिसा हो कि नारायणको नाम भूमिसा हो तपाईँको?
4: नारायणको नाम पनि, नारायणको नामै भूमिसा हो गुरुबा, मैले मेरो छोराको लागि हेराउने।
0: ए छोराको बारेमा हेराउने हो? छोराको जन्ममिति भन्नुहोस् त कति हो?
4: छोराको जन्ममिति 2068 साल 9 महिना।
0: 2068 साल पुष महिना कति गते?
4: 16 गते।
0: के बार पर्छ?
4: शनिबार बिहानको 18-20 मिनट।
0: बिहानको 18-20 मिनट भनेको कति बजेको? 18-20 मिनट
4: बिहान 7 बजेर 18-20 मिनट।
0: ए बिहानको 7 बजेर 18-20 मिनटमा, होइन? जन्म जिल्ला उही रोल्पामै भएको हो?
4: होइन,
0: बुटोलमा भएको हो। ल, 2068 साल पुष शुक्ल पक्षको शनिबार सप्तमी तिथिमा जन्म भएको रहेछ। राशि चाहिँ मीन राशि आउँछ। पूर्व भाद्रको चौथो चरण नाम आउँदो रहेछ दीपक भन्ने नाम आउँछ। आज दिनाली नरगाउनु परेको छ बाबुलाई। घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा, शुक्रबार घातक नम्बर 5 नम्बर राशिमा मीन राशि घातक छ। अहिले ग्रह दशा भाग्य त्यस्तो नराम्रो देखिनँ मैले, राम्रो छ, पराक्रमी ग्रह छ, केही गर्नेवाला ग्रह छ। बाबुको आर्मी पुलिसमा भर्ती भयो भने ठुलो अवसर बने, हाकिम हुने ग्रह, विदेश यात्रा पनि राम्रो, एकदम स्पेसल ग्रह छ। अलिकति अहिले शनिको प्रभाव छ राशिमा है। यो शनिबारको दिन अहिले चाहिँ चोखोनित गराउने, शुद्ध भोजन गराउने गर्नुपर्छ। अहिले उल्का र शनि चलिराखेको छ ग्रह पनि बाबुको। अब आउने पुष महिनापछि ग्रह राम्रो चल्छ,
4: झन्
0: हो पुष महिनापछि झन् राम्रो चल्छ। अहिले अलि खर स्वभावको हुन्छन् क्या बाबु, अहिले खर खर हो अरू त्यस्तो नराम्रो छैन, चिन्ता गर्नु पर्दैन छोराको विषयमा, पढाइमा अलिकति विशेष ख्याल गराउनुहोस्, त्यही त पढाइमा रुचि कम देखिन्छ, अरू सबै थोक राम्रो छ, पढाइमा अब धेरै कोसिस गर्दा पनि हुँदै भएन भने रत्न कवच पाउँछ हामीसँग, रत्न कवचलाई दिउँसो 10 बजेपछि अहिले बिहानको 10 बजेपछि फोन गर्नु, म अर्डर लेखिदिन्छु अनि बनाएर पठाइदिन्छु, लगाइदिनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन है, हुन्छ। अरू के छ होला भन्नुहोस्, अरू समस्या जिज्ञासा के छ?
4: अरू त
0: अहिले पुष महिनासम्म ग्रह राम्रो छैन, पुष महिनापछि राम्रो हुन्छ है, तर पनि पढाइमा मन राम्रो हुने भन्ने चाहिँ आउँदैन, पढाइमा मन राम्रो हुनको लागि तपाईँले फकाउनुहोस्, कोसिस गराउनुहोस्, त्यति गर्दा पनि हुँदै भएन भने चाहिँ तपाईँले मलाई रत्न कबुजलाई अर्डर गर्नुहोस्, म बनाएर पठाइदिन्छु, अहिले खानपिन साथीको सङ्गतमा विशेष ख्याल गर्नुहोस् बाबुलाई, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है, हुन्छ। फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी रोल्पा जिल्लाबाट फोन गर्नुभएको, तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको बारेमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिन आँटेको छ, जानकारी मैले प्राविधिक मित्रले गराइराख्नु भएको छ, हामी तपाईँहरूसँग हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग चाहिँ 8 बजेसम्म रहने गरेका छौँ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु, तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841575223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: चाहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 AM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz
2: रेडियो साइलेंस 89.8 MHz
3: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: होइन यो दिदी कता हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
3: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
2: ए दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
3: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बीच चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्यौपाने मोबाइल 9845009486
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौँ
5: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
4: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाउ
5: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
0: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन
6: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी
0: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण
6: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
6: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
0: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ
5: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ
4: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
5: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
4: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश चैते धानमा नेक ब्लास्टको समस्या
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
4: रोगको लागि अनुकूल मौसम
5: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
5: खेतमा पानी जमाइराख्ने
4: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
5: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
7: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन पनि।
8: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
8: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
8: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
7: सम्पर्क नम्बर 98-450-82-997, 98-550-10-997।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
10: ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
11: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
10: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, शेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
11: त्यति मात्र कहाँ हो र, त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
10: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
11: सञ्चालक
10: सूर्य श्रेष्ठ,
11: एसएनपी कम्पनीको कार्यालय,
10: बाइपास रोड, भरतपुर, चितवन।
11: मोबाइल नम्बर
10: 98-550-60-359,
11: 98-550-26-959।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।

मंसिर पाँच गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो, तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: सूचना सङ्ख्या
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।
2: भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदा नगर टाउनमा अवस्थित श्री जनप्रिय पब्लिक स्कूलमा शैक्षिक सत्र 2083 का लागि माघ 9 गते

0: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
5: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
4: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ। व्यवसायको सम्मान बढाऊ।
5: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
5: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
4: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ। व्यवसायको सम्मान बढाऊ।
5: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
4: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेक ब्लास्टको समस्या।
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम,
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
5: खेतमा पानी जमाइ राख्ने।
4: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
5: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
7: आमा, मलाई दुध है।
6: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
8: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM।
9: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।
10: खरो विषयमा दरो बहस, नेपाली बहस,
11: यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छ।
12: दिशोम फाइबर नेट।

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। वरिष्ठ कूटनीतिज्ञ डाक्टर लोकराज बरालले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको हालैको भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई न्यानो बनाएको टिप्पणी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुरा गर्दै डाक्टर बरालले रासोपाले विकासमूलक कूटनीतिको विषयलाई प्राथमिकता दिनु सकारात्मक रहेको बताउनुभयो। कूटनीतिज्ञ बरालले सीमा विवादमा उत्तेजित भएर कुरा उठाउनुभन्दा विद्युत व्यापार कनेक्टिभिटी जस्ता व्यावहारिक मुद्दामा सहकार्य बढ़ाउनु अहिलेको सन्दर्भमा परिपक्व कदम भएको उल्लेख गर्नुभयो। भ्रमणका क्रममा भारत सरकारले लामिछानेको स्वागतमा देखाएको तत्परता र सद्भावलाई अर्थपूर्ण रूपमा लिन सकिने उहाँको भनाइ छ। एकैपटक सबै कुरा गर्नुभन्दा पहिले सकारात्मक माहौल बनाएर विस्तारै द्विपक्षीय समस्या सुल्झाउने संकेत यो भ्रमणले देखाएको उहाँले विश्लेषण गर्नुभयो। तर भारतले दिएको सत्कारकै भरमा दुई देशबीचका सबै समस्या सुल्झिए भन्न नसकिनेमा डाक्टर बरालले सचेत गराउनु भएको छ। नेपाल भारत र चीनसँगको सम्बन्धका आयामहरू फरक फरक भएकाले दुवै छिमेकीसँग सन्तुलित कूटनीति कायम राख्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। भारत र नेपाल बीच बहुआयामिक सम्बन्ध रहेकाले अहिलेको भ्रमणलाई सामान्य तवरबाट मात्रै सम्बन्ध अघि बढ़ेको रूपमा बुझ्नुपर्ने उहाँको निष्कर्ष छ। नेकपा एमालेका नेता विष्णु रिजालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यकालमा पार्टीले विजय मात्र नभई पराजय पनि भोगेको भन्दै नेतृत्वले दुवैको जिम्मेवारी लिनुपर्ने बताउनु भएको छ। नेता रिजालले भन्नुभयो, विजयको श्रेय लिनेले पराजयको अलिअलि अब्जसको भारी पनि बोक्नुपर्छ। नेता रिजालले पार्टी पुनर्गठन र पुनर्जागरणको मार्गदर्शनका लागि गठित समितिले 1 महिनाभित्र प्रतिवेदन बुझाउने र त्यसकै आधारमा आगामी रणनीतिदेखि नेतृत्वसम्मको विषय निक्योल हुने जानकारी दिनुभयो। त्मक प्रतिवेदनले एमालेभित्रका उल्झन र असन्तुष्टि सम्बोधन गर्ने तथा इतिहासमै पहिलो पटक भोगेको पराजयबारे गहन समीक्षा गर्ने उहाँको भनाई छ। त्यस्तै उहाँले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई अपुष्ट र अपरिपक्व भन्नुभएको छ भने राष्ट्रपति सभापति रवि लामिछानेको भारत भ्रमणको स्वागतलाई सकारात्मक भन्दै त्यो परिणाममा देखिनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री एस जयशंकर बीच शनिबार नयाँ दिल्लीमा द्विपक्षीय उच्च स्तरीय भेटवार्ता भएको छ। नयाँ दिल्ली स्थित नेपाली राजदूतावासले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उक्त बैठकमा नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्धका समग्र पक्षमा केन्द्रित रहेर गहन र फलदायी छलफल भएको थियो। वार्ताका क्रममा दुई देशबीचको आर्थिक सहकार्य, व्यापार प्रवर्धन, सीमापार सम्पर्क संचार, कनेक्टिभिटीको विस्तार, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा खेलकुदका माध्यमबाट जनस्तर को सम्बन्धलाई अझ प्रगाढ़ बनाउने विषयमा विस्तृत समीक्षा गरिएको छ। दुवै मन्त्रीहरूले आपसी हितका क्षेत्रमा दीर्घकालीन साझेदारीलाई थप सुदृढ़ र फराकिलो बनाउने साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन्। नेपाल र भारत बीचको सम्बन्धलाई नयाँ उचाइ दिने उद्देश्यका साथ वार्ताका क्रममा तीनवटा महत्वपूर्ण संयुक्त घोषणाहरू समेत गरिएका छन्। दिल्ली स्थित नेपाली दूतावासका अनुसार यी घोषणाहरूले दुई देशबीचको प्राविधिक, आर्थिक र पुननिर्माणको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। शुक्रबार भारत भ्रमणमा जानुभएका परराष्ट्र मन्त्री खनाल यी महत्वपूर्ण सहमति र द्विपक्षीय वार्ताहरू सकेर आइतबार काठमाडौँ फर्किने कार्यक्रम रहेको नयाँ दिल्ली स्थित नेपाली राजदूतावासले जनाएको छ।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
2: आजै *1-2-3# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क
4: देखिएका छैनन् र त्यो सम्भव छैन र रविकै नेतृत्वमा अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई अगाडि बढाउनु पर्छ भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिएर आएका छन्। रवि लामिछानेलाई दिल्लीले उच्च महत्व दिएको छ, काठमाडौँमा यसको तरंग समेत पैदा भएको छ। भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्रीले खेलेको पासाले पनि काम गर्न सकेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई भारतले निकै ठूलो महत्व पनि दियो। स्वयं प्रधानमन्त्रीदेखि लिएर उच्च स्तरीय भेटघाट समेत त्यहाँ भयो र त्यसै गरी तुरन्तै परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण पनि भयो। शुक्रबारबाट उनी भारत भ्रमणमा छन् र दुई देशको कनेक्टिभिटीका विषयमा छलफल र बहस पनि यतिखेर भइरहेको छ। अब नेपाल र भारतको सम्बन्धमा सुधार ल्याउने र विकास र समृद्धिका कुरामा नेपाल र भारत एक ढिक्का भएर अगाडि बढ्ने खालका सन्धि र सम्झौताहरूमा चाहिँ हस्ताक्षर गर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीले देशको नेतृत्व जसरी गरिरहेको छ यस विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। नेपाल भारत सम्बन्धमा नयाँ शुरूआत भएको दावी पनि गरिएको छ। मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिइएको छ। जुन तरिकाले सीमाका विषयहरू बीचमा उठेका थिए र त्यो सीमाको विषयले पनि लामिछानेको भारत भ्रमणलाई त्यति धेरै प्रभाव पारेन र सीमा जुन अतिक्रमण भएको नेपालले मिचेको भन्ने आशय सहितको अभिव्यक्ति जुन नेपालकै प्रधानमन्त्री बालेन्द्र शाहको थियो त्यो अभिव्यक्तिलाई समेत यतिखेर निकै ठूलो चर्चाको विषय बनाइएको छ। सीमा अतिक्रमणका कुरा र जमीन मिच्ने कुरा चाहिँ निकै ठूलो फरक विषयहरू हुन् भन्ने खालका पनि सँगसँगै जोडिएर आएका विषयहरू छन्। त्यो कारणले गर्दाखेरि आज हामी बहस गर्न चाहन्छौ। अहिले अब सीमाको विषयलाई कसरी सरकारले यसलाई हल गर्छ, कसरी यी विषयहरू चाहिँ टुङ्गिन्छन् भन्ने विषयका बारेमा पनि हामी चर्चा गर्न चाहन्छौ। नेपालको सीमा सम्बन्धी बहसहरू यतिखेर छन्। सीमापार अतिक्रमण जसलाई क्रस बोर्डर अकुपेशन भनिन्छ र राज्य प्रायोजित भू अतिक्रमण स्टेट स्पन्डेड टेरिटोरियल इन्करेजमेन्ट भन्छ, यी दुईलाई एउटै अर्थमा बुझ्न पर्छ तर वास्तवमा चाहिँ यिनीहरू फरक चाहिँ हुन्छन्। किनभने सीमापार अतिक्रमण भनेको सरकारभन्दा बढी स्थानीय नागरिकसँग सम्बन्धित छ। यो सीमापार अतिक्रमण जमीनहरू हुन्छन्,

शरणार्थीको मान्यता पाएका छैनन्। नेपालबाट इटलीसम्म पुगेका छन् नेपालीहरू। नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय बैठकमा तीनवटा सहमति पनि भएका छन्। विकास साझेदारी, कनेक्टिभिटी र प्राथमिकताका क्षेत्रमा बलियो साझेदारी गर्दै द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा पनि छलफल भएको छ। यतिखेर नेपालका राजनैतिक दलहरूको विषयमा पनि हामी कुराकानी गर्न चाहन्छौ। नेकपा एमाले, नेपाली कंग्रेस, नेकपा लगायतका राजनैतिक दलहरू, पुराना स्थापित राजनैतिक दलहरूभित्र पनि मत विभाजनको विषय छ, नेतृत्व परिवर्तनका विषयहरू जोडेर आएका छन्। राज्य र सत्ताका विषयमा पनि उनीहरूका आफ्ना मतभेदहरू छन्। आजको नेपाली बहसमा यिनै विषयमा कुराकानी गर्नेछौ। छोटो विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुनेछौं।

0: sama tu account open activate any karobar sachile sanga busy life easy banau dai har ek din global smart plus life ko pesma banking
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2013 मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार

0: कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: हरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ। ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क, डिसोम फाइबर नेट।
3: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता बेसको रिजाल हुनुहुन्छ। रिजालजी, नेपालीहरूले धेरै छन् कार्यक्रम नेपाली बहसमा, म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद।
3: अब यो बिहानी पखमा नेकपा एमालेको कुरा गरौं। नेकपा एमाले भित्रको रस्ताकस्ती विस्तारै मतभेदहरू मिल्दै गएका हुन्। फेरि केपी शर्मा ओली विरूद्ध जसरी केही नेताहरू एकजुट भएर खनिनु भएको थियो, सचिवालय बैठकपछि यी सबै कुराहरूलाई मुद्दाहरूलाई राप्सा पारिदिएको छ होइन? अहिले बादलको नेतृत्वमा समिति गठन भइसकेपछि
4: हाम्रो पार्टीको केन्द्रीय सचिवालयको बैठक हालै सम्पन्न भएको छ। त्यसले पार्टीको दोस्रो अपानी जारी गरेको छ। त्यसमा उल्लेख भए अनुसार हाम्रो पार्टीले पार्टीको समग्र निर्वाचनमा हासिल भएको असफलताको समीक्षा र पार्टी पुनर्गठन तथा पुनर्जागरणको मार्गचित्र प्रस्तुत गर्नका लागि एक महिनाको समय सीमा सहित कार्यदल गठन गरेको छ। त्यसमा हाम्रो पार्टीका अध्यक्ष बाहेकका महत्वपूर्ण नेताहरू हुनुहुन्छ र त्यो कार्यदलले अब आफ्नो कामहरू शुरू गरेको छ, छलफलहरू शुरू गरेको छ। पार्टीलाई एकताबद्ध ढंगले, विधिसम्मत ढंगले कसरी पुनर्गठन र पुनर्जागरण गर्न सकिन्छ भन्ने बारेमा त्यसले आफ्नो प्रतिवेदन पेश गर्नेछ र त्यो प्रतिवेदन पेश गरेपछि पार्टीको सचिवालयमा र त्यसपछि केन्द्रीय कमिटीको असारभित्र आयोजना हुने केन्द्रीय कमिटीको बैठकमा हामीले छलफल गर्नेछौ र एउटा सर्वसम्मत निकास सहित नेकपा एमालेलाई एउटा पुनर्गठित र पुनर्जागृत शक्तिको रूपमा फेरि हामी जनताको बीचमा, कार्यकर्ताको बीचमा लैजान सक्षम हुनेछौँ।
3: अहिले अब बादलजीले दिएको प्रतिवेदन, बादलजीको कमिटीले दिएको प्रतिवेदनले चाहिँ नेकपा एमालेलाई साँच्चै मजबुत बनाएर लैजान्छ कि झन् विवाद बल्झाउँछ भन्ने छ नि त प्रश्न त फेरि।
4: यो बादलजीले दिने प्रतिवेदन वा उहाँको प्रतिवेदन होइन, पार्टीका महत्वपूर्ण नेताहरू त्यसमा हुनुहुन्छ। उहाँको नेतृत्वमा कार्यदल बनेको छ, पार्टीका उपाध्यक्षहरू, पार्टीका महासचिव, पार्टीका प्रदेशका इन्चार्जहरू जस्ता नेताहरू त्यसमा हुनुहुन्छ। उहाँहरू बसेर ल्याउने निष्कर्ष, उहाँहरूले दिने सुझावहरू नै हाम्रो पार्टीका लागि महत्वपूर्ण हुन्छ। र त्यसमा फेरि त्यो कार्यदल मात्रै सर्वेसर्वा पनि होइन, त्यसले सचिवालयमा छलफल हुनेछ, सचिवालयबाट केन्द्रीय कमिटीमा छलफल हुनेछ र हामी मेरो विचारमा एउटा सुझुपूर्ण निर्णयका साथ अगाडि बढ्नेछौ। हाम्रा सामु निश्चय पनि चुनौती छन्। इतिहासको सबभन्दा नराम्रो असफलता हामीले हासिल गरेका छौँ। हामीसँग विजयका अनुभव पनि छन्, पराजयका अनुभवहरू पनि भए। यो सबैलाई ध्यानमा राखेर पार्टीलाई कसरी अगाडि लैजान सकिन्छ भन्ने बारेमा हामी सामूहिक ढंगले अगाडि बढ्नेछौ।
3: होइन, अहिलेको अवस्था त अधिकांश बहुमत सदस्यहरूको एउटै माकियो भने अब नेतृत्व परिवर्तन हुनुपर्छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प चाहिँ अब खोजिनुपर्छ। उहाँकै नेतृत्वमा अगाडि बढ्न सम्भव छैन भन्ने अधिकांश नेता कार्यकर्ताहरूको एकमत जस्तो देखिन्छ र अस्तिको बैठकहरूमा पनि ती आवाजहरू उठे। तर यसलाई केही समयका लागि भए पनि पार्टी अध्यक्ष टार्नका निम्ति सफल हुनुभयो। तर उहाँको जुन प्रस्तुति देखिन्थ्यो, होइन, नेतृत्व परिवर्तन हुन सक्दैन, बस्ने बस्छ, नबस्नेहरूले चाहिँ मार्ग प्रशस्त गर भन्ने आशय सहितको थियो। यसले बलियो बनाउँछ पार्टीलाई?
4: केन्द्रीय व्यक्तिको व्यक्ति विशेषको कुरा होइन, यो कुनै व्यक्तिले म रहन्छु वा रहदिनँ भनेर आफूले निर्णय गर्ने विषय पनि होइन। समग्र आन्दोलन र पार्टीको हितका लागि के गर्दा उपयुक्त हुन्छ, उहाँले पनि आफ्ना प्रस्तावहरू अगाडि राख्नुहुन्छ कमिटीमा, अरू नेताहरूले पनि, हामी सबैले पनि आफ्ना प्रस्तावहरू अगाडि राख्छौँ, आफ्ना विचार रायहरू राख्छौँ। यो कुनै व्यक्तिगत लेनदेनको विषय पनि होइन, किनभने अहिले हामीसँग लेनदेन गर्ने विषय

0: कुरालाई मात्र केन्द्रमा राख्न गइरहेका छैनौँ। समग्र आन्दोलनकै पुनर्गठन कसरी गर्न सकिन्छ, पार्टीको पुनर्गठन र पुनर्जागरण भन्ने दुईटा शब्द हाम्रो पार्टीको अन्तर्पार्टी नियमावलीको अन्तर्पार्टी निर्देशनको पृष्ठ संख्या 22 प्रश्न उहाँकै हस्ताक्षरमा कार्यकर्ता पंक्तिसम्म सम्प्रेषित गरिएको छ। त्यसले गर्दाखेरि हामी कसरी पार्टीलाई पुनर्गठन र पुनर्जागृत गर्न सक्छौ भन्ने कुरा यो व्यक्ति विशेषको निजी विषय होइन, यो पार्टीको यो कमिटीको यो समग्र आन्दोलनको विषय भएको हुनाले हामीले समग्र रूपमा एउटा साझा निष्कर्षका साथ अगाडि बढ्छौँ। उहाँकै नेतृत्वमा हामी अगाडि जाँदा पनि हामी एउटा निष्कर्षका साथ एउटा छलफलका साथ एउटा सहमतिका साथ अगाडि जानुपर्ने हुन्छ। उहाँले कुनै निकास दिने सन्दर्भमा पनि उहाँ सहितको
1: सहभागिताले मलाई भन्नुभएको छ क्या उहाँको विकल्प छैन भनेर। देवेन्द्र दाहालजीले अस्ति भन्नुभएको खगराज अधिकारीजीसँग मैले कुराकानी गरेको छु, मैले धेरै नेताहरूसँग भनेको छु अब ओलीको विकल्प खोज्ने बेला यो होइन, उहाँको छारीमा उहाँकै क्षेत्र छारीमा सबैजना अगाडि बढ्नुपर्छ, हिमालयलाई बलियो बनाउनुपर्छ, अहिले यसको विकल्प छैन भनेर भन्नुभएको छ। 11 महाधिवेशन भएको जम्मा 7-8 महिना मात्रै भएको छ, फेरि अहिले नै नेतृत्वलाई हटाउने कुरा चाहिँ त्यो सम्भव हुन सक्दैन भन्ने खालको पनि त आवाज उठाएको छ नि त पार्टीभित्र।
0: अहिले हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली नै हुनुहुन्छ, अहिले हामीले त्यसबाहेक अरू कुनै कुरा गरेका पनि छैनौँ र यो सड़कमा सार्वजनिक रूपमा भनेर यो दबाव सृजना गर्दा मात्रै नेतृत्व परिवर्तन गर्ने विषय पनि होइन। त्यसले गर्दा दुईटा कुरा मैले तपाईँलाई अघिदेखि निवेदन गरेको छु, एउटा हामी संस्थागत ढंगले निर्णय गर्छौँ, हामी अर्को विधिसम्मत ढंगले निर्णय गर्छौँ। संस्थागत र विधिसम्मत ढंगले हुने निर्णयहरू हामी सबैका लागि मान्य छन्, मान्य हुनुपर्छ। हामीले कार्यदलको प्रतिवेदन हेर्छौँ, पार्टीको समग्र छलफल गर्छौँ र एउटा निष्कर्षमा पुग्छौँ। त्यसले गर्दा त्योभन्दा बढी अहिले हामी कसैसँग पनि व्यक्तिगत विषयहरू सार्वजनिक रूपमा भन्ने पक्ष वा विपक्षमा भन्नुले यसले त्यति ठुलो अर्थ राख्छ जस्तो मलाई लाग्दैन।
1: तर एउटा एउटा तपका छ, एउटा ढिक्का छ, अब यसलाई चाहिँ उहाँको उहाँलाई विदा गर्नुपर्छ सम्मानजनक र चाहिँ अब नयाँ ढंगले पार्टी अगाडि बढाउनुपर्छ भन्ने खालको मत चाहिँ बलियो हुँदैछ होइन पार्टीमा। अहिले
0: विभिन्न मतहरू आएकै हुनाले पार्टीभित्र कार्यदल गठन भएको हो, विभिन्न खालका विचारहरू, विभिन्न खालका विमर्शहरू, विभिन्न खालका भनाइहरू, प्रतिक्रियाहरू तपाईँले देख्नुभएको छ। हाम्रो कार्यकर्तामा एक खालको निराशा खाएको छ, एक पंक्तिले अहिले पार्टीबाट बाहिरिरहेको छ, एउटा जनमत त योभन्दा अगाडि नै बाहिरिसकेको छ, कार्यकर्ताको पनि एउटा पंक्ति पार्टीबाट बाहिरिने तर्कमा छ। दिने नै मान्छेहरूले विभिन्न ठाउँमा आधारभूत तहका कार्यकर्ताले पार्टी छोडेको खबरहरू आइरहेका छन्। हामी कसरी तिनलाई आफ्नो पार्टीमा राखिरहन सक्छौ? हामीले अहिले नयाँ जनमत आकर्षण गर्ने त परको कुरा, पहिलो कुरा आफ्ना कार्यकर्तालाई हामी थाम्नु पर्नेछ, आफ्ना मतदातालाई हामीले फर्काउनु पर्नेछ। कसरी यो काम गर्न सक्छौ? के नयाँ कुरा दियो भने, के परिवर्तन परिमार्जन गर्यो भने, के पुनर्गठन र पुनर्जागरण ल्यायो भने हाम्रो पार्टीले चाहिँ आफूलाई स्थापित गर्न सक्छ भन्ने अहिले हामी सबैको चासोको विषय छ, सबैको चिन्ताको विषय छ। व्यक्तिगत ढंगले अब त केपी शर्मा ओलीले प्राप्त गर्ने के नै बाँकी छ र 5 प्रधानमन्त्री भइसक्नुभयो, 3 पार्टीको अध्यक्ष भइसक्नुभयो, उमेरले 75 भइसक्नु भएको छ, उहाँ एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा परिचित र स्थापित नेता हुनुहुन्छ। त्यसले गर्दा यो उहाँको व्यक्तिगत विषय हो जस्तो लाग्दैन, नेकपा एमालेको भविष्यको विषय हो। नेकपा एमालेमा नेताहरू त एउटा अस्थायी नेता हो, हिजो एकजना नेता हुनुहुन्थ्यो, आज अर्को हुनुहुन्छ, भोलि अर्को हुनुहुन्छ। पार्टीलाई कसरी हामी स्थायी रूपमा बलियो बनाउन सक्छौँ र खास गरी अझ पहिलो पुस्ताको नेताहरू भन्दा दोस्रो पुस्ताको नेताहरूको चिन्ता, दोस्रो पुस्ताको नेताहरू भन्दा तेस्रो पुस्ताको नेताहरूको बढी चिन्ताको विषय हो। उहाँहरूले त आफ्नो पालामा आन्दोलनलाई योगदान पनि गर्नुभयो, त्यो आन्दोलनमा गरेको योगदानको सावा व्यवसाय असुल पनि गरिसक्नु भएको छ। त्यो बाहेकको जुन पंक्ति आज निराश छ, जुन हताश छ, त्यो निराशा र हताशालाई चिर्नका लागि हामीले कसरी पार्टीलाई अगाडि बढाउनुपर्छ, यो नै आजको हाम्रो मुख्य चुनौती हो।
1: पोलिटिक्समा एक्जिट राम्रो हुन सकेन भन्ने खालको चिन्ता होला क्या उहाँलाई मनमा, होइन? एक्जिट राम्रो भएको भए हुन्थ्यो, ससमान भएको भए,
0: परिणामले नै देखाइसकेको छ खेन्जी, किनभने परिणाम त सुखद रहेन, किनभने जब परिणाम सुखद रहेन भने कुनै पनि व्यक्तिको एक्जिट यसै पनि सुखद रहँदैन। हाम्रोमा के छ भने सफलता हासिल भएको बेला छोड्ने अवस्थाै छैन, सफलता हासिल जति बेला हुन्छ त्यो बेलामा चाहिँ अब मैले पुगेँ, मैले यसी गरेँ, म अब बिदा लिन्छु भनेर सोच्ने मान्छेलाई फुर्सदै हुँदैन। अब विफलता हासिल भएर बिदा लिनु पर्यो भने कसैका लागि पनि त्यो सुखद हुँदैन, त्यो सबैमा त्यो कुरा लागू हुन्छ।
1: अब अहिले चाहिँ भारत भ्रमण सकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति स्वदेश फर्किनु भयो, शुक्रबार परराष्ट्र मन्त्री शिशिर खनाल चाहिँ भारत जानु भएको छ, भारतमा हुनुहुन्छ। दुई देश बीचको सीमाको विषय जुन उहाँ भारत भ्रमण जानु अगाडि देशको प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उठाएको विषय पनि निकै ठूलो चर्को एउटा बहस र मुद्दाको विषय पनि बनेको छ। नेपाललाई स्वयं आफैले प्रधानमन्त्रीले नै अतिक्रमणकारीको रूपमा संज्ञा दिनुभयो भन्ने खालका विषयहरू पनि आए, क्रस बर्डरका विषयहरू, दश गजाका विषयहरूलाई चाहिँ सीमा मिचिएको विषयसँग जोडिनु भनेको अपरिपक्वता हो भन्ने खालका विषयहरू पनि आए। यो मुद्दालाई तपाईँले कसरी हेर्नु भएको छ? यो कूटनीतिक हिसाबले आज दुई देश बीचको सम्बन्ध चाहिँ कस्तो छ?
0: नेपाल र भारत सदियोदेखि आपसमा जोडिएर बसेका मित्रहरू हुन्, हाम्रा सम्बन्धहरूका विभिन्न आयामहरू छन्। कहिलेकाहीँ राजनीतिक रूपमा दुई देशका बीचको सम्बन्ध हार्दिक हुन सकेन भने पनि हाम्रा धार्मिक, सांस्कृतिक, भाषिक लगायतका हाम्रा अरू जनस्तरका सम्बन्धहरू आफ्नै गतिमा बढ़िरहेका हुन्छन्। त्यसले गर्दा कुनै व्यक्तिले मैले असाध्य भारतसँगको सम्बन्ध राम्रो बनाउँछु अथवा मैले नराम्रो बनाउँछु भन्दैमा त्यति ठूलो प्रभाव पर्दैन। तर राजनीतिक तहका केही हाम्रा मुद्दाहरू चाहिँ छाँटिरहेका छन्। हिजोदेखिकै इतिहासदेखिका रेसिडिउहरू हामीले समाधान गर्नुपर्नेछ। हिजो हामीले नक्सा प्रकरणमा पनि सर्वसम्मत ढंगले हामी नेपालीहरू एक ठाउँमा उभियौं, नेपालको संसद एक ठाउँमा उभियो, राजनीतिक दलहरू एक ठाउँमा उभिए, तर त्यसपछि त कुनै पनि सरकारले भारतसँग त्यस विषयमा एक मिनट पनि कुरा गर्न सकेको छैन। त्यो यथार्थ पनि हाम्रा बीचमा छ। अहिले नयाँ प्रधानमन्त्रीजीले संसदको रोस्टममा उभिएर नेपालले, भारतले नेपालको भूमि मात्र होइन, नेपालले पनि भारतको भूमि मिटेको छ धेरै ठाउँमा भनेर चाहिँ बोलिदिनुभयो, जुन कुरा अपरिपक्व, अपुष्ट र एउटा गलत मनसायका साथ आएको भनाइयो भन्ने मलाई लाग्छ। यस सन्दर्भमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजीको भारत भ्रमण, अहिले परराष्ट्र मन्त्रीजीको भारत भ्रमण पनि हामीले देखेका छौँ। स्वागत सरकार हुनु, नेपालीलाई सम्मान गर्नु, नेपालका नेताहरूलाई सम्मान गर्नु, द्विपक्षीय हार्दिक कुराकानी हुनु, यो सबैका लागि सुखद कुरा नै हो। यसमा कसैले अप्ठ्यारो मान्नुपर्ने विषय केही नै छैन, किनभने राष्ट्रिय स्वतन्त्र पार्टी अहिले नेपाली जनताको बहुमतको प्रतिनिधित्व गर्छ, अत्याधिक बहुमत सहित हालै विजय भएको छ र उसैको सरकार छ। कुनै पनि देशले सम्बन्ध राख्ने भनेको औपचारिक आधिकारिक सम्बन्ध, कूटनीतिक सम्बन्ध भनेको त्यो देशको सरकारसँग हो र सरकारमा रहेका मानिसहरूसँग, त्यो दलसँग हो। त्यसकारणले उहाँहरूले जुन ढंगले कुराकानी गर्नुभएको छ त्यसलाई हामीले अन्यथा लिन मिल्दैन, लिन पर्दैन, लिएका पनि छैनौँ, तर परिणाममा देखिनुपर्छ। त्यो हार्दिकताको, त्यो स्वागतको, त्यो आत्मीयताको परिणाम हामीले व्यवहारमा देख्नुपर्छ। त्यो व्यवहारमा देख्नका लागि परराष्ट्र मन्त्रीजीको भ्रमण, प्रधानमन्त्रीको अरूको तहको भ्रमणहरू होला, त्यसलाई हामीले हेर्नुपर्ने हुन्छ र सहमति र सहकार्यका के क्षेत्रमा दुई मुलुक चाहिँ अगाडि ब्रेक थ्रु गरेर पर्छन् त्यस आधारमा हामीले दुई देशको सम्बन्धलाई उहाँहरूले कता लैजानुभयो भन्ने मूल्याङ्कन गर्नुपर्छ।
1: होइन, अब अहिलेको अवस्थामा चाहिँ जुन दुई देश बीचको जुन सीमाको विषय छ यसलाई चाहिँ कूटनीतिक माध्यमबाट मिलाउनु पर्छ भनेर राष्ट्रसभाका सभापतिले भन्दै गर्दाखेरि प्रधानमन्त्रीको अभिव्यक्ति पनि आयो। प्रधानमन्त्रीका कैयन अभिव्यक्तिहरू, कैयन सामाजिक सञ्जालका प्रस्तुतिहरू हिजो राति मात्रै एउटा स्ट्याटस आएको छ, मलाई पनि एम्बेसडर बन्न मन छ, प्रधानमन्त्रीको नम्बर भए पाऊ भन्ने खालको पनि

के नै बाँकी छ र हामीले हिजो 2074 केपी ओलीकै नेतृत्वमा अपार सफलता पनि हासिल गरेका थियौँ भने अहिले उहाँकै नेतृत्वमा अपार विफलता पनि हासिल गरेका छौँ। त्यसले गर्दा विजयको श्रेय लिने नेताले पराजयको अपजस पनि बोक्नुपर्ने हुन्छ, स्वाभाविक हुन्छ। यो भनेर हामी कुनै एउटा व्यक्ति विशेषको

0: स्टाटस आयो, त्यसमा पनि निकै ठूलो चाहिँ आलोचना भइरहेको छ। मुलुक साँच्चै अलिकति यो पदीय मर्यादाभित्र बसेर राष्ट्रलाई सुशासनयुक्त समाजतर्फ लैजाने र विभिन्न समस्याहरू हल गर्ने जुन उसले म्यान्डेट पाएको छ त्यो पूरा हुन्छ कि हुँदैन भन्ने खालको विषय पनि सँगसँगै जोडिएर आएका छन्। कसरी हेर्नुभएको छ?
1: सरकार बनेको दुई महिनाभन्दा अलिकति बढी भएको छ, सय दिन पनि पुगेको छैन खेलजी। हामीले यो सरकारको विरोध गरेर यसलाई विस्थापित गर्नुपर्छ वा प्रधानले राजीनामा दिनुपर्छ वा चाहिँ यसले सकेन भनेर अहिले त्यो भन्नुको अर्थ पनि छैन। हामीले
0: उहाँहरूका
1: जे खालका गतिविधि देखिएका छन्, प्रधानजीले जुन खालको उत्ताउलो र बचकानापन देखाउनु भएको छ, यो चाहिँ समग्र राष्ट्रकै लागि एउटा चिन्ताको विषय हो। संसदमा जुन ढंगले बोल्नुभयो, जुन ढंगले उहाँले चाहिँ सामाजिक सञ्जालमा स्ट्याटसहरू लेख्नुहुन्छ, जुन ढंगका उहाँका चाहिँ अभिव्यक्ति दिनुपर्ने ठाउँमा नदिने, नदिनुपर्ने ठाउँमा उहाँले चाहिँ सन्देशहरू दिने काम गर्नुभएको छ, यसले पदीय मर्यादा, प्रधानमन्त्री पदको गरिमा, प्रधानमन्त्री पदको चाहिँ ओझलाई अवश्य पनि घटाएको छ। मेरो अनुरोध छ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले यस विषयमा गम्भीरतापूर्वक सोच्नुपर्छ। यो अहिले अरूले विरोधको विषय बनाएर उहाँहरूलाई विस्थापित गर्ने अथवा उहाँहरूलाई अन्यथा भन्नुभन्दा पनि सत्तारूढ पार्टीले यसमा गम्भीरतापूर्वक सोच्नुपर्छ भन्ने मेरो बुझाइ छ।
0: अहिले चाहिँ अब देश एउटा गतिमा सम्पत्ति शुद्धिकरणका मुद्दाहरूदेखि लिएर विभिन्न मुद्दाहरूमा र देशलाई कालो ग्रे लिस्टबाट हटाउने जुन किसिमका प्रयत्नहरू भइरहेका छन्, यसमा सरकार तदारुकताका साथ अगाडि बढेको देख्नु भएको छ। देश त अप्ठ्यारो अवस्थामा रहेछ नि त, ग्रे लिस्टबाट ब्ल्याक सूचीमा पर्ने एउटा खतरामा रहेछ, होइन? ऋण चाहिँ त्यस्तै खालले बढ्दै रहेको एउटा स्थिति रहेछ। अहिले आज बिचौलियाहरू हामी हेरिरहेका छौँ, हेर्नुहोस् त सेटिङ त कति धेरै हुँदो रहेछ, अरबौंका अरबौं रकम त एउटा व्यक्तिसँग हुँदो रहेछ नि त, होइन? यो देशमा
1: अब उहाँहरूको जुन कार्यशैली छ, यो कार्यशैली पारदर्शी लोकतान्त्रिक कार्यशैली भएको देखिँदैन। क्याबिनेटको बैठकमा बसेर उहाँहरू सरकारका सबै जिम्मेवार साथीहरू एकसँगमा बसेर राष्ट्रको बारेमा चिन्तन गरेको, छलफल गरेको, विभिन्न चाहिँ यसरी अगाडि बढ़ाउँ भनेको चाहिँ हामीले देखिरहेका छैनौँ। उहाँहरू चाहिँ एकदम सनकको भरमा, एउटा चाहिँ व्यक्तिको मुहिमको भरमा अगाडि बढ्ने र त्यस अनुसार निर्णय हुने, त्यो निर्णयहरूमा पनि आफै पनि नटिक्ने। अब अर्थमन्त्रीजी एउटा योग्य मानिस हुनुहुन्छ, पढे लेखेको मानिस हुनुहुन्छ, सबैले आशा गरेको मानिस हुनुहुन्छ। उहाँले ल्याएको बजेटले आम मानिसलाई चाहिँ निराश बनाएको छ, न उद्योग व्यवसायी, न इन्भेस्टरहरू, न आम सर्वसाधारण, न अरू कुनैलाई, कसैलाई पनि यसले चाहिँ राहत दिएको अनुभूति भएको छैन। यो कारणले चाहिँ देशभित्र उद्योग व्यवसायको वातावरण बन्छ, देशभित्र अर्थ उपार्जनको लागि नयाँ नयाँ अवसरहरू सृजना गर्छन् भन्ने कुनै पनि आधार देखिँदैन। बरु भएका आधारहरू भत्काउने, भएका विषयहरूलाई विशृङ्खल गर्ने, मान्छेहरूलाई आतंकित गर्ने, पुँजी पलायनका लागि प्रेरित गर्ने, तर ती कुराहरू कानूनसम्मत ढङ्गमा नहुने, कानूनले अदालतमा जाने बित्तिकै मान्छे चाहिँ छुटेर आउने, यो स्थिति चाहिँ देखा परेको छ। यो राष्ट्रकै लागि यो
0: विभिन्न व्यापारिक घरानाका व्यक्तिहरू, होइन, विभिन्न चाहिँ राजनीतिक दलमा आबद्ध भएका व्यक्तिहरू, विभिन्न चाहिँ बिचौलियाहरू आज चाहिँ छानबिनको दायरामा छन्। सीआईबीले छानबिन गरिरहेको छ, करिब करिब 6-7 अरबसम्मको पनि बिको दावी गरिन्छ, होइन? बिमाहरू, इन्सुरेन्सहरूमा चाहिँ पूरै रकम कोल्याप्स पारेर चाहिँ दोस्रो बजारमा ल्याएर चाहिँ, होइन, मान्छे कहाँ कहाँमा छलछाम गर्ने खालका विभिन्न गतिविधिहरू चलेका रहेछन् नि त। राष्ट्र त सेटिङमा चलिरहेको रहेछ नि त रिजालजी।
1: अब यो कुरा सबै पुष्टि हुनुपर्छ केन्द्रजी, किन भन्दाखेरि अहिले उहाँहरूले भन्ने कुरा, उहाँहरूले दावी गर्ने कुरा एउटा हो, उहाँहरूले चाहिँ अदालतमा कसरी मुद्दा लैजानुहुन्छ, अदालतले के भन्छ, यी विषयहरू ठिक छ। यहाँभित्र विसङ्गति छन्, विकृति छन्, पुराना पार्टीहरूसँग मान्छेहरू विभिन्न कारणले चाहिँ नफरत भएको छ, यो कुरा हामी बुझ्छौँ। हामीले पनि कतिपय कुराहरू अनुभूति गरेका छौँ, तर हाम्रो निजात्मक अनुभूतिले तात्विक असर राख्दैन। किन भन्दा यी सबै विषयहरूलाई कानूनसम्म ढंगले, लोकतान्त्रिक ढंगले र पारदर्शी ढंगले समाधान गर्नुपर्छ। मलाई कसैलाई मन लाग्यो मध्यरातिमा उठाइदिने, मलाई चाहिँ कसैले एसएमएस पठायो सचिवलाई लिएर चाहिँ थुनिदिने, कसैले मलाई हेलो प्रधानमन्त्रीज्यू भन्यो उसमाथि मुद्दा लगाइदिने, अथवा कसैले चाहिँ केही, यो ढंगको कुराले त यो सनकको शासन हुन्छ, यो कानूनको शासन हुँदैन, यो विधिको शासन हुँदैन, यो लोकतन्त्र होइन। त्यसले गर्दा कुनै विषयहरू छन्, विसङ्गतिहरू छन् विसङ्गतिहरू, विकृतिहरू छन्, किन छैनन् र हरेक देशमा ती विषयहरू, त्यस्ता विषयहरू हुन्छन्। हामी देख्छौँ भारतमा, अरू कुनै देशमा, चीन जस्तो एउटा चाहिँ कडा अनुसार भएको देशमा पनि उद्योगी व्यवसायहरूमाथि चाहिँ करछली गरेको, छगेको भनेर वर्षमा सयौं मुद्दाहरू लागिरहेको हामी समाचार पढ्छौँ नि। भारतमा हामी देख्छौँ, अमेरिकामा देख्छौँ, अरू अरू कतिपय लोकतान्त्रिक देशहरूमा जहाँ करका धेरै राम्रा चाहिँ प्रावधानहरू छन्, पारदर्शी छ। अहिले भर्खरै नेपालीहरू समेत सामेल भएको भनेर अमेरिकामा एउटा चाहिँ मेडिकल स्क्यान भनेर चाहिँ एउटा नयाँ काण्ड आइरहेको छ। त्यसले गर्दा देशभित्र यस्ता कामहरू हुन्छन्, यो लुपोलहरू खोज्छन्, राज्यको चाहिँ राज्यलाई चाहिँ धोकाधडी दिने वर्गहरू हुन्छ। त्यसलाई चाहिँ कानूनसम्मत ढंगले, त्यसलाई पारदर्शी ढंगले, त्यसलाई लोकतान्त्रिक ढंगले र त्यसलाई अरू व्यवसायमा असर नकारात्मक नपर्ने गरी जसले गल्ती गरेको छ त्यसलाई कानुनी खर्चामा ल्याउने कुरामा सरकार केन्द्रित हुनुपर्छ, न कि छोरी कुटेर बुहारी तर्साउने भन्छ नि त्यो खालको ढङ्गको चाहिँ काम मात्रै लाग्छ।
0: जाँदा जाँदै अब बजेटको विषय कस्तो छ? बजेट राम्रो आएको छ होइन, भोल्युम एकदमै राम्रो आएको र त्यसपछि अब डाक्टर सोरिम वाग्लेले चाहिँ सोरिम बजेट ल्याउन खोजेको विषय पनि छ। यो बजेट आउँदा आउँदै एउटा अर्को पनि घटना आयो, 776 गाडी चीनको नाकाबाट भित्रिँदै गर्दाखेरि त्यहाँ सशस्त्र प्रहरीले त्यसलाई जफत पनि गर्यो, यसका बारेमा पनि विभिन्न खालका समाचारहरू आइरहेका छन्। यो के हुँदैछ? तपाईँहरूले अध्ययन अनुसन्धान गर्नुभएको
1: छ? एमालेको पालामा त भएको होइन, यो त उहाँहरूकै प्रशासन छ, उहाँहरूकै अर्थ प्रशासन छ, उहाँहरूकै गृह प्रशासन छ, उहाँहरूकै।
0: यो गाडीको चाहिँ मूल्य बढ्दैछ, इभीहरूको रेट बढ्दैछ भनेर सुहावर त भएको होइन, यो
1: हामीले यसलाई हेरिरहेका छौँ, यो कसरी उहाँहरूले लिनुहुँदो रहेछ यसलाई, यसमा मन्त्रीको नैतिक दायित्व कति हुँदो रहेछ, उहाँहरूकै पालामा उहाँहरूले पठाएका कर्मचारीहरूले त्यसलाई चाहिँ भन्सार छलेर भन्सारमा चाहिँ जाँचपासै नगरेर पठाएका भन्ने खालका सूचनाहरू बाहिर आएका छन्। यी विषयहरूमा समग्र रूपमा हामीले पनि नजिकबाट हेरिरहेका छौँ, आम नागरिक पनि हेरिरहेका छन्। जहाँसम्म तपाईँले बजेटको कुरा गर्नुभयो, बजेट चाहिँ राजनीतिक परिवर्तनलाई मुखर गर्ने खालको, उहाँहरूले जगाएका सपनाहरूलाई मुखर गर्ने खालको त्यसमा कुनै पनि झलक देखिँदैन। बजेट सामान्य छ, बजेट औसत छ, बजेट चाहिँ कुनै ब्रेक थ्रु गर्ने योजनाहरू छैनन्, कुनै नयाँ उहाँहरूको सोच त्यसमा प्रतिबिम्बित हुँदैन, एउटा काम चलाऊ परम्परागत र सामान्य खालको बजेट छ।
0: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार, विष्णु रिजालजी पाउनु नेपालका नेता, विष्णु रिजाल आदरणीय श्रोता नेपाली बहसमा। छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुटुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन?

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ।
2: यो
3: खरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा कृति तयारी चाउचाउ ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क डिसोम फाइबर नेट।
4: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका नेता अजय बाबु सिबाकोटे हुनुहुन्छ। सिबाकोटेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धन्यवाद।
4: होइन, यो नेपाली कंग्रेसको क्रियाशील सदस्यता अध्यापदै गर्ने कुरामा जुन उत्साह देखिनु पर्ने थियो त्यो उत्साह त देखेन नि त, किन?
5: सुरुमा त्यो तपाईँले भनेको जस्तै केही सुस्तता आएकै हो, केही प्राविधिक कारणले र केही हाम्रो राजनीतिक कारणले। त्यो प्राविधिक कारण फिक्स भइसकेपछि अहिले तपाईँको दिनमा 1,00,000 पनि अस्ति 21 गते तपाईँको नवीकरण र नयाँ सदस्यता लिने कामहरू भएको
4: छ। होइन, 8,50,000 सदस्यतामा जम्मा 4,00,000 सदस्यता नवीकरण भएको छ, बाँकी 4,00,000 कता जानुभयो? हिजो मैले श्याम घिमिरेजीसँग पनि कुराकानी गरेको थिएँ, म त गर्दैन सदस्यता नवीकरण गरेको छैन भनिदिनुभयो क्या उहाँले पनि।
5: होइन, यस्तो छ, कतिपयले चाहिँ त्यो गरेका कारणले, त्यस्तै अभिव्यक्ति दिएका कारणले पनि पार्टीको त्यो क्रियाशील सदस्यता नवीकरण कुरा स्वर्गौ त्यसलाई प्रभावित पारेको छ। पार्टी त्यही जिम्मेवार पदमा रहेको जिम्मेवार नेताहरूले नै यो खालको अभिव्यक्ति दिँदा पनि केही कन्फ्युजनहरू हुन्छ। तर क्रियाशील सदस्यता नवीकरणको कुरा चाहिँ अहिले राम्रैसँग भइरहेको छ। मेरो जानकारीमा आए अनुसार हिजोसम्म 4,70,000 व्यक्तिले, पार्टीका साथीहरूले क्रियाशील नवीकरण र नयाँ सदस्यता लिइसक्नु भएको
4: के छ? यसको चाहिँ म्याद नथपिकन भित्रभित्र सदस्यता नवीकरण लिनु भइरहेछ कि म्याद थपियो?
5: होइन, म्याद त अस्ति 21 गते जुन त्यो दिन 1,00,000+ नवीकरण गर्नुभयो, नयाँ र पुरानो गरेर नवीकरण र नयाँ सदस्यता लिनुभयो। त्यसलाई मध्यनजर गर्दै पार्टीले 28 गते राति 12 बजेसम्मका लागि चाहिँ 1 हप्ता म्याद थपेको छ। त्यसभित्र अब हिजै मात्र पनि हाम्रो 15,000 जति नवीकरण भएको छ, नवीकरण नयाँ गरेर, र यो क्रम दिनदिनै बढ़िरहेको छ। जब जब हाम्रो सबै लास्टहरूमा मात्रै काम गर्ने चलनले गर्दाखेरि पनि अब मलाई लाग्छ यो अरू 4 दिन तीव्र गतिका साथ चाहिँ यो नवीकरण र नयाँ सदस्यता
4: होइन अध्यावधिक नहुने स्थिति आयो क्रियाशील सदस्यता भने, त्यस पछाडि अध्यावधिक नगर्नेहरूलाई चाहिँ के हुन्छ? महाधिवेशनमा भाग लिन नपाउने हुन्छ त्यसो भए कंग्रेसको?
5: अहिले चाहिँ हाम्रो क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता लिने क्रम हामीले जुन ढंगले छोडेका छौँ, यसमा अलिकता के पनि देखियो भने, जस्तो कुनै वडामा एउटै मान्छेको नाम डुप्लिकेसन हुने, जस्तो चाहिँ पहिला अलिअलि कतिपय बदमासी पनि भएको रहेछ, जस्तै एउटै मान्छेको नाम हामीले उसमा 7 ठाउँसम्म भेट्यो कुनै कुनै वडामा,
4: एउटै मान्छेको नाम,
5: एउटै मान्छे, जस्तो एकजना कोही राजुको नाम छ भने राजुको पछाडि मित्र थप्थ्यो, कोहीसँग कुसुम थप्थ्यो, कोहीसँग प्रसाद थप्थ्यो, कोहीसँग कुमार थप्थ्यो, यसरी एउटै मान्छेको नाम तर नाम मान्छे एउटै तर
4: सङ्ख्यालाई
5: त्यस्तो गरेर, किनभने क्षेत्रीय प्रतिनिधि आउनको लागि त्यो गरिएको छ। यिनै कुराहरू जुन पहिला भएको थियो त्यही कुरालाई रोक्नका लागि पनि यो पटक नेपाली काङ्ग्रेसको केन्द्रीय समितिले के भन्यो भने, मोबाइल नम्बर सबै उस गर्नुपर्छ, मोबाइल नम्बर चाहिँ इन्ट्री गर्नुपर्छ। मोबाइल नम्बर इन्ट्री गर्ने मात्र होइन, मोबाइल नम्बर पहिला पनि इन्ट्री हुन्थ्यो, तर यो पटक त्यो मोबाइल नम्बर इन्ट्री भएको ठाउँमा जसले मोबाइल नम्बर इन्ट्री गर्छ त्यही मोबाइलमा ओटिपी पठाउनु भइसकेपछि ओटिपी त अर्काको नम्बरमा पठाएर ओटिपी पाइँदैन। त्यस कारणले पार्टीले यो ओटिपी हाल्ने व्यवस्था मिलाएर पार्टीमा यो सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको जुन सिस्टम ल्यायो यसले अहिले धेरै यस्तो डुप्लिकेसन भएका फर्जी नाम राखिएका कुराहरू पनि अहिले रोकिएका छन्। त्यस्ता मान त्यस्तो संख्या नै लगभग मैले अहिले यसो हिसाब गर्दै गर्दा त्यो हजारौंमा छ, त्यो लाखमा त भन्दिनँ म, हजारौंमा छ। त्यस्तो नामहरू पनि काटिन्छ, अनि दिवंगत हुनुभएका पार्टीका नेताहरू कार्यकर्ताहरू उहाँहरूको नामहरू अब लिस्टबाट हट्छ। त्यसपछि पार्टी चाहिँ यस्तो चलायमान हुन्छ, पार्टीमा काम गर्ने मान्छेहरू पनि कहिले यो ठाउँमा आउँछ, हाम्रो पार्टीमा आउँछ, कहिले हाम्रो पार्टी अर्को ठाउँमा गयो होला, त्यस्तो अर्को ठाउँमा गएका पार्टीका साथीहरूको नामावली पनि हट्छ। त्यसकारण केही नामावलीहरू हट्ने 20-50 हजार नामहरू हट्ने जस्तो नयाँ मान्छेहरू थपिने. अहिले हामी कहाँ लगभग 70,000 नयाँ सदस्यता नयाँ लिने उस गरेर फर्म आएको छ, आवेदन आएको छ. भनेपछि यो पार्टीमा यो आउने र जाने क्रम चलिरहन्छ. तर यसो हामीलाई खुसी लाग्दो कुरा के छ भने 70,000 नयाँ पार्टी सदस्यहरू बन्नका लागि चाहिँ जसरी आवेदन दिनुभएको छ यसले हामीलाई उत्साहित बनायो.
4: अनि एउटा कुरा के, तपाईँहरूले अजय बाबु स्वागतजी तपाईँले स्पष्ट बोल्ने वक्ता हो, तपाईँ के बताइदिनुहोस् भने हिजोका दिनमा एउटै व्यक्तिका नाममा 6-7 वटा चाहिँ सदस्यता हुने, फरक फरक नामहरू राखेर चाहिँ सदस्यताहरू वितरण गरिएको देखिने र त्यो कारणले गर्दाखेरि पार्टीलाई आफ्नो अनुकूल बनाउनका निम्ति र आफ्नो आफू अनुकूलका प्रतिनिधिहरूलाई केन्द्रमा ल्याउनका निम्ति चाहिँ यो किसिमका चाहिँ टिगडमहरू भइरहेको भन्ने कुरा स्पष्ट होइन? यो चाहिँ एकदम क्लियर कुरा होइन?
5: यो चाहिँ किनभने
4: यसको प्रमाण दिन सक्नुहुन्छ तपाईँ, दसैँहरू देखाउन सक्नुहुन्छ भोलि आवश्यक पऱ्यो भने?
5: किन नसक्नु, मैले अहिले धेरै उसको भुवनेश्वर नगरपालिका वार्ड नम्बर 3 म हिजो मात्र त्यहाँ साथीहरू सोधिरहेको थिएँ. दुईजना मान्छेको नाम चाहिँ 13 ठाउँमा लेखिएको रहेछ,
4: 13 ठाउँमा
5: दुईजना मान्छेको नाम 13 ठाउँमा भइसकेपछि एउटा मान्छेको नाम 5 ठाउँमा, अर्को मान्छेको ठाउँ 8 ठाउँमा,
4: होइन
5: एउटा व्यक्तिको नाम 8 ठाउँसम्म भएको भयो. भनिसकेपछि अब मलाई भन्नुहोस् यस्तो छ, पटक पटक धेरै ठाउँमा आउँदो रहेछ, अरू ठाउँमा पनि भएको छ. मैले मेलुङको मेरै जिल्लाको कुरा गरेको छु, मैले मेलुङमा एउटा मान्छेको नाममा 4 ठाउँ रहेछ, होइन
4: व्यक्ति एउटै छ, नाम फरक फरक गरेर थर फरक फरक गरेर सदस्यता बाँडिएको कागजमा चाहिँ कागजको घोडा बोलियो,
5: होइन थर पनि कतिको ठाउँ एउटै छ, तर बिचमा के जस्तो राजु लेखेको ठाउँमा राजु मित्र बनाइयो, राजु सुशील बनाइयो, राजु प्रसाद बनाइयो, राजु कुमार बनाइयो, राजकुमार बनाइयो, यसरी एउटै मान्छेको नाम 4-5 ठाउँमा बनाउने बन्दै गर्दाखेरि पनि हाम्रो इन्ट्री भइरहेको छ. कतिको ठाउँ डबल इन्ट्री होइन, या त चार पटक पाँच पटकसम्म इन्ट्री भयो, 6 पटकसम्म इन्ट्री हुने कारणले अहिले यो समस्या भएको देखियो.
4: सुधार्नुपर्छ भनेर चाहिँ नेतृत्वले लिएको अभियानमा चाहिँ अनि पूर्णबहादुर खड्गा लगायतका नेताहरू, शेखर कोइराला लगायतका नेताहरूले चाहिँ किन अवरोध गरिरहनु भएको छ त्यसो भए?
5: होइन, लेबर पार्टी सभापति गगन थापाले के भन्दै आउनु भएको थियो भने हाम्रो यो सदस्यता सिस्टम नै पहिले मैले तिमीलाई छान्छु, तिमीले मलाई छान्ने वाला सिस्टम बन्यो. त्यसैले यो सिस्टमले नै अहिले हाम्रो पार्टीलाई कन्ट्रोल गर्ने, पार्टीलाई कब्जामा लिने खालको मात्रै हाम्रो मनसुबा देखियो. त्यसकारण यसलाई पनि अलिकति रोक्नुपर्छ, प्रविधि मैत्री पनि भन्नुपर्छ र यसलाई डिजिटलाइज पनि गर्नुपर्छ र हाम्रो आफ्नो कुराहरू आफ्नो पार्टी पङ्क्तिलाई जानकारी पनि समयमै गराउनका लागि पनि अहिले यो डिजिटल भन्दा प्रभावकारी उपायहरू छैन. त्यस कारण यो गर्न खोजेको अब यसमा तपाईँले चाहिँ बुझेर पनि बुझपताउनेको सन्दर्भमा अरू धेरै प्रतिक्रिया दिन जरुरी छ जस्तो लाग्दैन. अहिले नागरिक तहबाट खास गरी नेता कार्यकर्ता तहबाट यो कुरा बुझेको

0: छ त्यही अनुसारको इम्प्लिमेन्टेसनमा उहाँहरू पनि गइरहनु भएको छ. ढिलो बुझ्नु भएको छ, ढिलो बुझे पनि उहाँहरू चाहिँ अहिले चाहिँ नवीकरण अध्यावधि नवीकरण गर्ने अध्यावधि गर्ने र चाहिँ नयाँ सदस्यता लिने कामहरू पनि भइरहेको छ.
1: अब अहिलेको अवस्थामा चाहिँ पार्टीलाई एकजिक्का बनाउनका निम्ति जुन किसिमका प्रयत्न र प्रयासहरू भएका छन् यो चाहिँ अर्थहीन जस्तो नै देखिहाल्छ, किनभने समानान्तर गतिविधिहरू चलिरहेका छन्, पार्टी एउटा पीस सम्पर्क कार्यालय भनेर योनानगरमा खडा नै भइसकेको एउटा परिस्थिति छ. मिल्ने भन्दा पनि यो बार्गेनिङ पावर चाहिँ सलुन्जेलसम्म चलाउने त्यो चाहिँ गर्ने काम चाहिँ गरिराख्ने, यदि नहुने स्थिति आयो भने चाहिँ फुटाएर निस्कने भन्ने खालको पनि त रणनीतिहरू अख्तियार भएको छ भन्ने बुझिहाल्छ. यसमा तपाईँहरू कसरी हेर्नु भएको छ?
0: बाहिर बाहिर भनिरहनु भएकै छ नेताहरूले, तर भित्रभित्रै नवीकरण अध्यावधि गरेको कुराहरू पनि जस्तो अब विभिन्न नेताहरूले अर्कै नम्बरबाट अर्कैको फोटो हालेर आफ्नो चाहिँ सबै भित्रको डाटा चाहिँ सेम हुने तर नाम पनि सेम हुने अनि फोन नम्बर चाहिँ अर्को अर्कोबाट अध्यावधि गरिरहेको पनि हामीले पाएका छौँ. अहिले सिस्टममा त्यो देखिरहेछ भनेपछि अहिले यो उहाँहरूले यो बार्गेनिङ गर्ने कुरा त आफ्नो नम्बर छ. कति चाहिँ खास गरी सोझो साझा नेता कार्यकर्ताहरूलाई चाहिँ गुमराहमा राख्ने खालको खेल पनि भइरहेको यहाँ पाइन्छ. मैले अहिले तपाईँको नाम त भन्दिनँ, तर केही नेताहरूले यो जसले यसको
1: चाहिँ
0: मोर्चा जसलाई जसले खोल्नु भएको छ त्यो मोर्चा खोल्ने मध्येकै कतिपय नेताहरूको हामीसँग साथीहरूले अहिले त्यो प्रमाणित पनि जुटाएर राख्नु भएको छ. उहाँहरू चाहिँ अहिले सबभन्दा बढी फ्रन्टलाइनमा जो देखिन्छ उहाँहरू नै अहिले नवीकरण गरेर राख्नु भएको छ. तर अर्काको नाममा अर्काको फोन अर्कालाई भर्न लगाएर फोन नम्बर अर्काको हालेर अनि अरू बाँकी डिटेल चाहिँ आफ्नै हालेर पनि कतिपय गरेको देखिएको छ. त्यस कारणले म धेरै सबै देशभरिका तमाम नेता कार्यकर्ता जो यो भुलभुलाइमा पर्नुभएको छ उहाँहरूलाई पनि मेरो आग्रह छ अथवा पार्टीको तर्फबाट हामी आग्रह गर्न के चाहन्छौँ भने तब सबैले नवीकरण गर्नु अध्यावधि गर्नु अध्यावधि गरेर कतिपय कुराहरू चित्त नबुझेको कुरा पनि पार्टीभित्रै बसेर कुराकानी गर्न सकिन्छ. पार्टीभित्र राखेर आफ्नो कुराहरू आएर आफ्नो कुरा राख्न सकिन्छ. त्यो ठाउँ हुनाहुँदै यो भर्दै भर्दिन भनेर यो चाहिँ यो जग हटाउने काम गर्नु भएन भन्ने कुरा हो. त्यो नेताहरूलाई पनि यो सन्देश हो र उहाँहरूलाई फलो गर्ने जुन समर्थक शुभेच्छुकहरू हुन्छ उहाँहरूले पनि यो कुरा बुझ्दाखेरि राम्रो हुन्छ भन्ने लाग्छ मलाई.
1: अब अहिलेको अवस्थामा चाहिँ जुन ढङ्गले यो सदस्यता नवीकरणका कुराहरू र पार्टीलाई एकदिका बनाउने कुराहरू त एकातिर होला, अब चाहिँ यो क्रियाशील सदस्यता अध्यापति गर्न छुटेका जति पनि भोलि नेता कार्यकर्ताहरू हुनुहुन्छ वा निश्चित टाइम फ्रेमभित्र प्लेटफर्मभित्र यदि गर्न सकिएन भने चाहिँ उहाँहरू चाहिँ अब आउने पुनर्वाहहरूसँग छुट्नुहुन्छ होइन सबै?
0: यसरी पटक पटक असरले जाने गर्नु भएन भने त उहाँहरू पार्टीप्रति पार्टीलाई राम्रो होस् भने उहाँहरूको चाहना देखिन भन्ने त बुझ्नु पर्ला नि. त्यस्तो भयो भने उहाँहरूले यदि गर्नु भएन भने उहाँहरूले पार्टीको चाहिँ निर्देशन नमानेको पार्टीको लाइनलाई फलो नगरेको र पार्टीको हित नचिताएको भन्ने बुझ्नु पर्यो. पार्टीको त्यो सिस्टममा बस्न नचाहेको बुझ्नु पर्यो. पार्टीको सिस्टममा नबसेपछि त्यो अनुशासनमा नबसेपछि त उहाँहरू पार्टीमा रहनुभयो भनेर त कसरी भन्दैन.
1: यसको मतलब अझै पनि अब कंग्रेस विभाजनको बिलमै छ होइन, खतरा चाहिँ छ.
0: विभाजन त नेपाली काङ्ग्रेस आजको दिनमा विभाजन हुन सक्ने अवस्थामै छैन. कोही मान्छे पार्टीबाट म अलग हुन्छु भन्न सक्ने भयो, त्यो समूहमा पनि कोही मान्छेहरू हामी यतिजना मान्छे चाहिँ पार्टीमा छैनौँ अलग भयौँ भनेर कोही कोहीले हुल बाँधेर पनि निस्किन सक्नुभयो. तर हाम्रो कुरा के हो भने पार्टीमा यत्रो अवसर हुँदाहुँदै अवसर दिँदादिँदै पटक पटक म्याथ थप्दा थप्दै पनि अब मेरो गोरुको बारेटा मात्र गर्नुभयो भने त त्यो उहाँहरूको विवेकको कुरा हो. होइन भने अब यो अवसर दिँदादिँदै नगर्ने अनि त्यसपछि चाहिँ हामीले अवसर पाएनौँ भन्ने अथवा हामीलाई चाहिँ उस गरेन अनेक फेरि बखडा निकालिराख्ने कुरा त्यो उचित हुन्छ जस्तो लाग्दैन मलाई. र त्यति त्यो खालको बखडा मात्र गर्ने व्यक्तिहरू चाहिँ भोलिको दिनमा पार्टी नै रहेको रूपमा मान्ने कि नमान्ने भन्ने गर्दा त्यो पार्टीको चाहिँ सामान्य हिसाबले त्यो पार्टीमा रहेको रूपमा चाहिँ मान्न सक्ने अवस्था नरहन सक्छ.
1: गइराति प्रधानमन्त्रीको एउटा स्टाटस आएछ अजयबाबु सेवाकोटीजी, यहाँले हेर्न भ्याउनुभयो कि भ्याउनु भएन, मलाई पनि एम्बेसडर भन्न मन छ, प्रधानमन्त्रीको नम्बर छ भने दिनुहोस् भन्नुभएछ, क्या कसो लाग्यो?
0: खासै न अब उहाँलाई देशले प्रधानमन्त्री बनाइसकेको छ. अब देशले प्रधानमन्त्री बनाइसकेको व्यक्तिलाई अलिकति राजदूत त्योभन्दा ठुलो हो जस्तो त लाग्दैन. यद्यपि उहाँले ह्युमर र सेकाएर हानेर त्यसलाई दिनुभएको हो भने शनिबारको अब उहाँ कुन मुडमा हुनुहुन्थ्यो के सर्कोमा उहाँले त्यो भन्नुभयो
1: शनिबारको ह्याङओभरले काम गरायो त्यो सबै
0: थाहा छैन. अब शनिबारको मुडमा उहाँले शनिबारको मुडमा त्यसरी आफ्नो अभिव्यक्ति प्रकट गर्नु होला. अब धेरैजनासँग उहाँले भेट्नुहुन्न, भेट्ने सोसियल मिडियामै हो. प्रतिक्रिया पनि सोसियल मिडियामै धेरै हेर्ने पढ्ने मान्छे हो। उहाँका नजिक भनिएका मन्त्री र चाहिँ सल्लाहकारहरू पनि सबै सोसियल मिडियामै कमेन्ट गरेको बसेर देखेको थिएँ भने मतलब उहाँहरू सम्मान नै सोसियल मिडियामा गर्ने भावनाले अब सोसियल मिडियामा एक्टिभ हुँदै गर्दा
1: होइन या त सस्मित पोखरेलजीले भन्नुभएको रहेछ होइन म्यासेज गरिदिउँ भनेर भेक्टर पौडेलले नै फेरि उठाउन आउला पुलिस भनेछन्। रन्जु दर्शनाजीले पीएम पनि एम्बेसडर पनि बन्न पाइँदैन एउटा चुज गर्नुहोस् पहिला भन्नुभएछ। आसिफ शाहले म होइन भन्दिउला पीएमलाई यावत राम्रो चलिरहेछ क्या सञ्जालमा हामी हेरेर
0: होइन त्यो चाहिँ के भने अब शनिबार उहाँहरू फुर्सदमा कसरी टाइम पास गर्ने भनेर हामीले नि पहिला सानसाना बच्चा गट्टा खेलेर टाइम पास गर्छौँ त्यस्तै उहाँहरूले पनि अब यो सोसियल मिडिया मार्फत उहाँहरू गट्टा खेलिरहनु भएको
1: छैन। प्रधानमन्त्री त देशको चिन्तामा हुनुहुन्छ, उहाँ त देशको बारेमा चिन्ता छ भन्ने कुरा संसदमा सुन्नु भएन। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले भनिरहनु भएको छ त उहाँलाई त राष्ट्र बनाउने चिन्ता छ, किन संसदमा चाहियो भन्नु भएको छ नि त होइन
0: होइन त्यही केही छलफल गरिनु भयो होला त्यसो भए। त्यसैले अब उहाँहरू अहिले भ्याकेन्सी खोलिरहनु भएको छ राजदूतको, र राजदूत बनाउने कुरामा अब एउटा कोही सचिवले उहाँलाई पुकारा गर्यो, पुकारा गरेको आधारमा उहाँले त्यसलाई समातमा लगाएर केही समय फोन दिनुभयो, श्रीमतीको जिम्मा लगाएर पठाइदिनुभयो, एउटा डरको माहौल जुन सिर्जना भइरहेको छ त्यसैलाई अब मान्छेले प्रतिक्रिया जनाइरहँदा उहाँले त्यसमाथि नै अर्को टिप्पणी गरेर त्यसलाई सेटारिकल उसमा ह्युमरमा यो बिएड गर्न खोज्नु भएको छ। त्यसले बाहिर रमाइलो त होला तर उहाँले खालको बिस्तारै बिस्तारै निर्वाचित अधिनायकवादतर्फ आफू गइरहेको संकेत जुन गरिरहनु भएको छ त्यो एकदम डरलाग्दो कुरा हो। त्यसैले यसलाई त्यो रमाइलोको रूपमा मात्रै हेरिनु हुन्छ जस्तो मलाई लागिरहेको छ।
1: जाँदा जाँदै बजेट चाहिँ राम्रो आएको छ होइन भोल्युममा,
0: बजेट सबै पटक राम्रै आउँछ तर अहिले मैले यसो हेर्दै गर्दा एउटा विद्वान अर्थमन्त्री अनि विद्वान अर्थशास्त्री
1: साथ हिँड्नु भएका होइन तपाईँकै पार्टीका नेता
0: हो हो, तर अब उहाँ विद्वान अर्थशास्त्री अर्थमन्त्री भनेर जुन हल्ला थियो आजको दिनमा पाँच पटक छ पटक करका दर परिवर्तन हुने, संसदमा एउटा बजेट पेश गर्ने क्याबिनेटमा अर्कै उठाउने, त्यसपछि अहिले पटक पटक गरेर छ पटक करका दर फेरिने, केही निश्चित घरानाका लागि पछि पछि हुने गरेर ल्याइदिने, कसैलाई अरबौं कमाउनका लागि करका दर फेर बदल गरिदिने, अनि अरबौं कसैलाई कमाउन दिँदै गर्दा त्यसको चाहिँ बेनिफिट आफूले पनि लिने खालको जुन छ र अहिले हुँदाहुँदा पहिला अर्थमन्त्री जनार्दन शर्माको पालामा जुन खालको टिका टिप्पणी भन्छ त्योभन्दा डरलाग्दो घटनाक्रम यो पटक देखिएको छ। करका दर छ पटक प्रदर्शित हुने र बजेट संसदमा एउटा पेश हुने र क्याबिनेट र चाहिँ प्रेस मिटको बेलामा अर्कै उसले ल्याउने र त्यो पनि छ पटक करका दर फेर्ने भनेको योभन्दा लज्जास्पद

0: सायद अर्थमन्त्रीको हैसियतमा सबभन्दा बढी विद्वान अर्थमन्त्रीको यो विघ्न त्यो चाहिँ त्यो इजार पुस्केको बजेट चाहिँ मैले देखेको छैन।
1: अस्तिवा गोटेजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँको नेपाली कंग्रेसका नेताजु बाबु शिवा कोटी आदरणीय श्रोता नेपाली बसको समय मा हामी छोटो विश्राम लिन चाहन्छौ, त्यसपछि पुनः उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: यो नेपाली रेडियो नेटवर्क
5: हरो विषयमा सरो बहस, नेपाली बहस।
6: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
7: ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क।
8: डिसोम फाइबर नेट।
1: यतिखेर हाम्रो बेसमा कुटनीतिक गे डाक्टर लोकराज भराल हुनुहुन्छ। डाक्टर नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
9: हजुर धन्यवाद। अलिक सुन्ने अलिक जोड्नु।
4: यो नेपाली रेडियो नेटवर्क
5: हरो विषयमा सरो बहस, नेपाली बहस।
6: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
7: ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क।
8: डिसोम फाइबर नेट।
1: यतिखेर हाम्रो बेसमा कुटनीतिक गे डाक्टर लोकराज भराल हुनुहुन्छ। डाक्टर नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
9: हजुर धन्यवाद। अलिक सुन्ने अलिक जोड गर्नु।
1: सुनिरहनु भएको छ अहिले सुनिरहनु भएको छ डाक्टर? राम्रो छ।
9: सुन्छु अलिक तल्लो ग्राउन्ड भइसक्यो अलिक चर्किलो भनौँ है।
1: अहिलेको अवस्थामा चाहिँ नेपाल र भारतको सम्बन्ध राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो दलका सभापतिले भ्रमण सकेर आउनुभयो, दुई देश बीचको सम्बन्धमा कोसेडुङ्गा साबित भयो अरे नि त अहिले होइन?
9: मेरो विचारले पनि अब पहिले अलिकति शङ्काको दृष्टिले अलिकति अलिकति चिसो भएको थियो, अलिअलि तातो अलिअलि भएको छ, वार्म अलिकति भएको छ।
1: अनि मौसमका कारणले तात्यो कि साँच्चै व्यवहारमा तात्यो?
9: होइन, अलिकति व्यवहार र अहिलेको प्राथमिकता जुन छ नेपालको, अहिले जुन प्राथमिकतामा चाहिँ विकासमूलक प्राथमिकता छ, डेभलपमेन्टल डिप्लोमेसी भन्छन् उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले, त्यही विकासमूलक कूटनीति भन्ने आधारमा चाहिँ अहिले यसो आज हिजो परराष्ट्र मन्त्रीको छलफल, त्यसपछि उहाँले गरेको निर्णयहरू, तिन चारवटा निर्णयहरू गर्नुभएको छ, त्यो हेर्दाखेरि पनि अब पहिलेको चाहिँ हामी हो हल्लामा बढी यो नै चाहिने धेरै कुरा अहिले तत्काल नहुने कुरामा बढी हाम्रो फोकस हुन्थ्यो र हाम्रो सबैको ध्यान दिन्थ्यो, त्यही मोडिन्थ्यो, राष्ट्रवाद जगाइन्थ्यो, अनि मिठो गर्नु भने भनेको छ। अब यो कुरा चाहिँ त्यो एकैचोटि हुने होइन, बिस्तारै हुन्छ भनेर त्यो त्यस्ता इस्युजहरूलाई चाहिँ अलिकति पट्टिर सारेर विकासमूलक कुराहरूलाई अगाडि बढाएको देखिन्छ अहिले।
1: तर सीमाका विषयमा त कुरा उठ्न सकेन नि त होइन?
9: सीमाको विषयमा कुरा उठाउनु सीमाको विषयमा अब लिम्बे जुरा लिबली काला पानीको कुरा त अहिले उठ्नै गाह्रो छ, त्यो उठाउनु पनि त्यसलाई धेरै नै माथिको स्तरकै समझदारी चाहिन्छ, त्यसलाई त्यस्ता कुरालाई उठाइरहनु कराइरहनु भन्दा यहाँ हामी जस्ता मान्छेहरू यहाँ उफ्रेर कराएर एकदम उत्तेजित हुनुभन्दा नेपालको विकासमा बढी फोकस हुने काम, जस्तो जल ऊर्जाको कुरा, जलस्रोतको कुराहरूमा, अनि व्यापारको कुराहरूमा, अनि यो विद्युतको यो ट्रान्समिसन लाइनहरू बढाउने कुरा, इन्डियामा अब बङ्गलादेशमा विद्युत बेच्ने कुराहरू

0: छन्। त्यस्तै अहिले व्यापारको कुरा पनि मैले हेरेँ, अनि यो इन्टेलिजेन्सको कन्टेक्स्टमा, इन्जिनियरिङको कन्टेक्स्टमा उहाँहरूले गरेको कुराहरू मलाई राम्रै लाग्यो। अरू अरू विषयहरूमा पनि बिस्तारै समझदारी बढाउँदै लाने भनेको छ, त्यस कारणले सकारात्मक जस्तै छ।
1: होइन डाक्टर साहब, अब यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई जुन किसिमको बेहुली सिँगारिएको जस्तो सम्मान गरियो नि त, भित्रै रहेको जस्तो होइन, एकदमै राम्रो कूटनीतिक हिसाबले पनि, उहाँको चाहिँ सम्मानको हिसाबले पनि, प्रधानमन्त्रीदेखि लिएर शक्तिशाली मन्त्रीहरूसँग भेट गर्ने हिसाबले पनि, यो के दर्शाउन चाहेको भारतले?
0: एउटा त के छ भने, भारतको तपाईँले पनि माग गर्नुभयो, गर्नुहुन्छ, यहाँ धेरैले बिर्सिहाल्छन् कुराहरू। अब यही मोदीले विशेष गरेर चाहिँ यसो कुरामा चाहिँ कहिले काहीँ नचाहिने पनि गरेको हुन्छ। जस्तो अब यहाँ एमालेको के अरे यिनीहरूले जितेको थिएन, यो हतार पत्तर यहाँ चुनावको रिजल्टै सकिसकेका पनि थिएन, सकिन त सकेको थियो। अब ओली जी प्रधानमन्त्री हुने भन्ने थाहा पाएपछि आफ्नै परराष्ट्र मन्त्रीलाई सुषमा स्वराजलाई यहाँ भेट्न पठाएको, फोनमा कुरा गरेको गरे गरे अलिकति उहाँहरू अलिक बढी उत्साहित भएको देखिन्छ। यसअलि यो विश्व अलिकति मच्छर भएको थियो, विशेष गरी ओलीजीको त्यो यो अनेक कुराहरू अलि नजाने कुराहरू बोल्नुहुन्थ्यो नि बिच बिचमा भारतको प्रधानमन्त्रीको भ्रमण नभएको त्यसमा चिसिएको थियो। अब अहिले फेरि यो नयाँ कन्टेक्स्टमा चाहिँ उनीहरूले के हेरे भने, पुराना दलहरू अहिले नेपाली कङ्ग्रेस एमालेहरू त धेरै खस्किए, अहिले तल छन्। अब अहिले नयाँ उभ्रिएको, नयाँ यत्रो जनमत लिएर, यत्रो जनताले चाहेको, यत्रो शक्ति उदयमान भएको छ। अब यो शक्ति भोलि कति कायम हुन्छ हुँदैन, कति टिक्छ टिक्दैन, अर्को कुरा हो। तर अहिलेको सन्दर्भमा त यो नै अहिले सबभन्दा ठुलो शक्ति हो, र नयाँ नयाँ युवाले प्रतिनिधित्व गरेको सरकार छ, पार्टी छ, त्यसले गर्दाखेरि उनीहरूले यसलाई महत्व दिएर त्यसमा पनि बालन शाहलाई अब यहाँ बोलाउन खोजेको थियो प्रधानमन्त्रीलाई नि, पहिले उहाँको परराष्ट्र सचिवलाई यहाँ पठाएर त्यो भ्रमणको सम्बन्धित कुराहरूमा पनि कुरा थियो। तर त्यो कुराहरू हाम्रो पक्षबाट हामीले मिस गर्यौँ, किनभने उहाँले प्रोटोकलको कुरा धेरै उठाउनु
1: भयो
0: भन्ने खालको कुरा गरेको, त्यो सन्दर्भ भएको हुनाले रवि लामिछानेजी नै पार्टीको आधिकारिक नेता भएको हुनाले, र उहाँले नै गठन गरेको राजपाले यत्रो यत्रो मत लिएर चाहिँ जितेकोले भारतले त्यसलाई एउटा देखाएको हो। अब यो कति भोलि यस्ता कुरा त बेला बेलामा देखिरहन्छन्,
1: होइन यसको मतलब बालिनले चाहिँ अलिकति कूटनीतिक मर्यादाका कुरा गरेर चाहिँ भ्रमण अस्वीकार गर्दा वा भेट अस्वीकार गर्दाखेरि चाहिँ होइन, ऊभन्दा ठूलो त राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति हो नि त भन्ने खालको चाहिँ ट्विट गर्यो होइन भारतले चाहिँ।
0: यसो छ, मोदीले तपाईँले त्यो यिनीहरूले जित्ने बित्तिकै दुइटैलाई एकैचोटि दुइटैलाई फोन गरेछ, रवि लामिछानेलाई पनि छ, बालेन शाहलाई पनि छ। त्यसले बालेन शाह प्रधानमन्त्री भइसकेका थिएनन्, हुनेवाला थिए होइन, त्यस कारणले उनीहरूले एउटा अब बालेनको त खोइ केही भन्न सकिँदैन नि त, अहिले त उहाँको फर्कत 2-2.5 महिना भइरहेछ। अब उहाँले कसरी सरकार चलाउनुहुन्छ, गभर्नेन्स भनेको कुरा त अप्ठ्यारो कुरा हो, यसरी त्यसै हाउमा आएर हुम्जिकल भएर हुँदैन। अब जस्तो राष्ट्रपतिले बोलिरहेको छन्, आफै आफूले दिएकै भाषण पढिरहेका छन्, त्यसैमा छोडेर उठेर हिँड्ने त्यस्तो खालको त्यो स्वभावहरू देखाउँदै गए, अप्रिय हुँदै गए। भोलि वैकल्पिक शक्ति त आखिर रवि लामिछानेकै पार्टी हो, उहाँ हुनु होला, नभए उहाँले बनाएको कोही मान्छे हुन्छ नि त, आखिर पार्टी त रवि लामिछानेले नै नेतृत्व गरेछ नि त।
1: तर अहिले अब हामी दुई देश बीचका सम्बन्ध मात्रै कुरा गर्दै गर्दाखेरि अर्को त देश पनि छ, हामी त्रिदेशीय स्थानमा छौँ होइन, चीनसँगको आपसी सम्बन्ध कस्तो छ, स्थिर हो वा चाहिँ अलिकति समस्याग्रस्त नै हो?
0: यसो छ, यिनीहरू के हुन्छ भने चीनले अब वाच गरिरहेको त हुन्छ, तर अब चीनले बीच बीचमा आएर यहाँ

0: उसले पनि खुला खुलै रूपमै अब भर्खर कम्युनिस्टहरू एकजुट हुन् भनेर उसले कोसिस गरेको हो, बेला बेलामा आएको पनि हो, चर्चाको पनि हो अनि गरेको हो. तर के भनेदेखि अब अब भारत यसो मेरो विचारमा चाहिँ भारतसितको सम्बन्ध भारतकै जस्तो गरी अगाडि बढ्नुपर्छ, परिभाषित हुनुपर्छ. चीनसँगको सम्बन्ध मित्र राष्ट्र भएको हुनाले चीनसँग पनि, तर भारत र चीनलाई समदूरी भनेर मिल्दैन अहिलेको उसमा. यहाँ भन्छ नि जानेर बुझेर पोलिसी अफ इक्विस्ट्यान्ड समदूरीको सिद्धान्त भन्छ नि, त्यो त्यो लागू हुँदैन. चीनप्रति चीनकै जस्तो सम्बन्ध हुनुपर्छ, उसँग कस्तो सम्बन्ध राख्ने मित्र राष्ट्रसँग. भारतसँग अब व्यापक सम्बन्ध छ, बहुआयामिक छ, त्यो अनुसारकै सम्बन्ध हुनुपर्छ. दुईटालाई तुलना गरेर हुने होइन, चीनसँग पनि राम्रो सम्बन्ध हुनुपर्छ. बिस्तारै हुँदै जाला, त्यसमा चीनले कुनै प्रतिक्रिया बाहिर देखाएको छैन, तर उसले वाच गरेको होला. अब भारत जानु त उसलाई स्वाभाविक हो, भनी उसलाई चासो भारत भन्दा पनि अमेरिकाको चासो हुन्छ चीनलाई हेर्नुहोस् यहाँ नेपालमा.
1: अनि एउटा कुरा, भारतमा पनि भारतका लागि अमेरिकी राजदूतले समेत राष्ट्रसभाका सभापतिलाई भेट गर्नुभयो नि त होइन, साइड वार्तामा यो कुरा पनि चर्चामा आयो नि त. यो त बिरलै भेटिन्छ नि त,
0: पछि आउँदा पनि त प्रधानमन्त्रीलाई भेट्न पाएन, उसले रवि लामिछाना पनि भेटेको थियो नि.
1: भन्दाखेरि अब हामी अहिले भूराजनीतिक हिसाबले पनि भारतले अलिकति चासो दिइरहेको छ नेपालको पछिल्लो कन्टेस्टमा,
0: एकदम चासो त
1: अमित शाहजीलाई थाहा छ नि त होइन. भारतका शक्तिशाली गृहमन्त्री कसैलाई पनि नभेटेको, कुनै पनि देशमा चाहिँ गृहमन्त्री भएपछि भ्रमण नगरेको व्यक्तिले चाहिँ रवि लामिछानेलाई भेटेको पछि चर्चामा आयो होइन.
0: अनि त्यो राम्रो राम्रो सत्कार दिएको छ, तर सत्कारकै भरमा सम्बन्ध अहिले नि सबै राम्रो भयो भन्न मिल्दैन. भारत र नेपालका सम्बन्धहरूका विभिन्न तह छन् क्या, तपाईँ मान्छेले यहाँ बुझेन त्यो कुराहरू. एउटै कुरा सबै एउटै बास्केटमा हालेर हामी व्याख्या गर्छौँ. एउटा पहिलो तह भनेको चाहिँ साधारण जनता स्तरमा हुने अब जस्तै सानसानो कुराहरूमा, बोर्डरको कुराहरूमा, स्मग्लिङको कुराहरूमा होइन, अनि अब यस्तै कुराहरूमा पर्छन्, बोर्डर थिचोमिचो भयो भने सानसानो तलको कुराहरू. अर्को कुरा हुन्छ अलिकति गहन कुराहरू, जस्तो व्यापारको कुराहरूमा, जलस्रोतको कुराहरूमा, लेनदेनको कुराहरूमा, त्यो तहको. अर्को कुरा हुन्छ सेक्युरिटीको कुरामा, नेपाल भारत सम्बन्धको विस्तृत जुन छ मूलभूत आधार हुन्छ. अहिलेसम्म चाहे जसोकै राष्ट्रवाद जगाए पनि राजा महेन्द्रकै पालामा 1950 सन्धि खारेज गर्न उसले खोइ पठाएर नि त प्रस्ताव. प्रस्तावमा त 1950 सन्धिको हो धारा 10 त, कुनै दुईटा एक मध्ये एउटा राष्ट्रले चाहेन भने त्यसलाई चाहिँ परिवर्तनको लागि भन्न सक्छन् भनेको छ. अब तर हामीले जतिसुकै राष्ट्रवाद जगाए पनि भारतले थिचोमिचो गर्यो, काला पानी लग्यो, यो गर्यो भने पनि अहिलेसम्म 1950 सन्धिलाई रिप्लेस गरौँ, त्यसलाई हटाइदिउँ भन्न सकेका छैन. यहाँ त ठुल्ठुला प्रगतिशीलहरू कम्युनिस्टहरूले त यत्रो 50-60 वर्षदेखि नारा लाउँदै जुलुस निकाल्दै आएका त हुन् त यतिकै वर्ष, खोइ भएन केही पनि. त्यसैले मूलभूत कुरामा चाहिँ अहिले भारतले त्यो त्यसलाई डिस्टर्ब गर्नलाई चलाउन खोज्दैन क्या, विशेष गरी सुरक्षाको कुरामा उसको कुराहरूमा.
1: अब व्यापारिक हिसाबले र कुटनीति यो कनेक्टिभिटीका हिसाबले
0: चाहिँ 1000 MW चाहिँ अब किनिदिने भएको छ. अनि बङ्गलादेशसँग जानलाई ट्रान्समिसन लाइन अब अमेरिकनसँग पनि मिलेर चाहिँ अहिले एनएमसिसीले त्यो गरिरहेको छ. त्यो त दिएको छ नि, 10,000 प्रचण्डकै पालामा प्रधानमन्त्री हुँदा त्यो भएको हो. अहिले यही कुराहरूमा पनि कसरी गर्ने, जलस्रोतको विकास कसरी गर्ने, अनि यो ट्रान्समिसन लाइनहरू पारिपट्टि कसरी लाने भन्ने कुराहरूमा, यस्तै कुराहरूमा, अनि अरू अरू व्यापारलाई कसरी बनाउने भन्ने कुराहरूमा
1: साहब. अब पुराना राजनीतिक दलको चित्र कस्तो देखिरहनु भएको छ?
0: पुराना राजनीतिक दलको चित्र अहिले चाहिँ राम्रो छैन. सबभन्दा ठुलो अब कम्युनिस्टहरूको त हालत के हुन्छ अहिले भन्न सकिँदैन. बिस्तारी भारतमा पनि सबै ठाउँमा बिलाएर गए, तर नेपालमा त्यति साह्रो चाँडै बिलाइहाल्ने त छैन. तर उनीहरू फेरि पढ्दै आउँछन् भन्ने छैन. नेपाली जनता चाहिँ सैद्धान्तिक धेरै कुरा भन्दा पनि कसरी डेलिभर गर्छ, कसरी काम गर्छ भन्ने कुरामा छ. र अहिले अर्को कुरा चाहिँ के भनेदेखि अब अलिकति प्रति कम्पिटिसन चाहिँ विशेष गरी कङ्ग्रेस र स्वतन्त्र पार्टीकै होला जस्तो छ. तर स्वतन्त्र पार्टीको 5 वर्षसम्म उसले कसरी टिक्छ, कसरी त्यो संगठनलाई बचाउँछ, नेतृत्व कसरी चल्छ, कसरी मिल्छन् कुरा, उनीहरूको झगडा पनि हुनसक्छ भोलि, त्यसमा पनि धेरै कुरा भर पर्छ. त्यस कारणले अब नेपाली कङ्ग्रेस चाहिँ अब अहिले सेकेन्ड पार्टी भएको छ. त्यो अलिकति उनीहरूले राम्रो काम गर्दै गयो भने अब डेमोक्रेटिक पार्टी भएको हुनाले तर अहिले नै पाँच यो पाँच वर्ष हेर्नुपर्ने हुन्छ नि यो पार्टीहरू पुरानो पार्टीहरूको।
1: हस् अध्यक्ष बाबुको महत्त्वपूर्ण समय र सुझावको लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो वरिष्ठ कूटनीतिज्ञ डाक्टर लोकराज बराल। आधुनिक श्रोता नेपाली बहसको समय सकिएको छ, हिमबम बिदा चाहन्छु, नमस्कार।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।
1: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
4: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
5: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
4: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
5: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
6: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
4: खेतमा पानी जमाइ राख्ने।
6: वेबस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
7: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
8: आमा, मलाई दुध है।

0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
1: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
1: भरतपुर 10 सिचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो इट्स 11 एएम
2: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
3: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
2: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं
3: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
2: भरतपुर महानगरपालिका वडा नम्बर 19 सार्दनगर टाउनमा अवस्थित श्री जनप्रिय पब्लिक स्कूलमा शैक्षिक सत्र 2083का लागि माघ 9 गते श्री पञ्चमीका दिन विद्यालय जान उमेर पुगेका बाल बालिकाहरूको लागि अक्षराम्ब कार्यक्रम भएको हुनाले सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ पश्चिम चितवनका विद्यालयहरू मध्ये शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासका लागि तथा अतिरिक्त क्रियाकलापमा अब्बल ठहरिएको यस विद्यालयमा आगामी दिनहरूमा डिजिटल प्रणालीद्वारा शिक्षण सिकाइको माध्यम रहनेछ। हाम्रा विशेषताहरू शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासको लागि निरन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय प्रविधि मैत्री विद्यालय स्मार्ट स्कूलको सफ्टवेयर प्रयोग गरी शिक्षण सिकाइमा प्रभावकारिता मन्टेश्वरी विधिबाट बाल बालिकाहरूलाई शिक्षण सिकाइ गर्ने बाल बालिकाहरूको मनोरञ्जन तथा खेलको लागि प्ले स्टेशनको व्यवस्था भएको प्रिन्सिपल भानुभक्त अर्याल जनप्रिय पब्लिक स्कूल भरतपुर 19 शारदनगर।

0: एक गिलास दही खाम न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।

0: ओ केटा, म त सक्दिनँ हिँड्न यार। कति दिन लाग्छ आज?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र?
2: यसको हिँडाइले त चार दिनमा नि पुगेन। जाम हिँड्न।

सूचना संगीत र मनोरञ्जनको अटु साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 8:12 PM
1: समयको ख्याल राखौ 12 बज्यो।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। राष्ट्रपाको 38 जिल्लामा अधिवेशन सम्पन्न, 28 जिल्लामा आज हुँदै सदन लामो समय स्थगित गरिएकोमा खुशबु ओलीको असन्तुष्टि। भारत भ्रमणले सम्बन्ध न्यानो बनाए तापनि सत्कारकै भरमा सबै समस्या नसुल्झिने कूटनीतिज्ञ बरालको टिप्पणी। नारायणगढ़ बुटोल सड़क खण्डको 92% भौतिक प्रगति सम्पन्न, वर्षौंदेखि यात्रुहरूका लागि कष्टकर बनेको यात्रा अब सहज हुने अपेक्षा। परीक्षार्थीका मोबाइलको क्षतिपूर्ति माग्दै सिराहामा प्रदर्शन घोषणा। भारतमा खाना पकाउने एलपी ग्यासको भाउ 29 रूपियाँले बढ़ेपछि नेपालमा पनि मूल्य समायोजनको दबाव। सुदूरपश्चिम कांग्रेसमा दलको नेता परिवर्तनको विषयमा जुट्यो सहमति, मन्त्रीको टुंगो लगाउन दुवै पक्ष आन्तरिक छलफलमा। लेबनानी इजरायल आक्रमणमा सेनाका उच्च अधिकारी सहित 12 जनाको मृत्यु। शिक्षा मन्त्रीको राजीनामा माग गर्दै भारतमा कक्रोच पार्टीले मोदीलाई दियो 7 दिनको अल्टिमेटम। र नेपाल एसियन गेम्स छनौटको फाइनलमा ओमानमाथि 8 विकेटको जीत। हङकङ र मलेसिया बीचको विजेतासँग नेपालले सोमबार प्रतिस्पर्धा गर्ने। बंगलादेशलाई हराउँदै 7 महिला च्याम्पियनशीपको उपाधि भारतलाई।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रपाको अधिवेशन सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको 38 जिल्लामा अधिवेशन सम्पन्न भएको छ। यसमध्ये कतिपय जिल्लामा सर्वसम्मत कार्य समिति चुनिएका छन्। अधिकांश जिल्लामा निर्वाचन मार्फत कार्य समिति छानिएका छन्। 28 जिल्लामा नयाँ नेतृत्वका लागि आज अधिवेशन भइरहेको छ। केन्द्रीय सदस्य आरके ढुंगानाका अनुसार बागमती प्रदेशका 9 जिल्लामा अधिवेशन भएको छ। 8 जिल्लामा कार्य समिति टुंगो लागिसकेको छ। राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार 7-8-9 गते चितवनमा हुँदैछ। आज चितवन, रसुवा र ललितपुरमा जिल्ला अधिवेशन हुँदैछन्। यता सिन्धुपाल्चोकमा हिजो शुरू भएको अधिवेशन आन्तरिक विवादका कारण स्थगित भएको थियो। यसमध्ये बागमती प्रदेशमा राष्ट्रपाको संगठन विस्तार तथा नेतृत्व चयन प्रक्रिया जारी रहेको छ। बागमतीका 9 जिल्लाका निर्वाचित जिल्ला सभापतिहरूमा काठमाण्डुका राजा साक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रे पलाञ्चोकमा प्रवीण ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर भुजेल, दादिङमा राजन अर्याल, मकनपुरमा सन्दीप पाठक रहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले प्रतिनिधि सभाको बैठक लामो समयसम्म स्थगित गरिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ। आइतबार सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रमुख सचेतक ओलीले सार्वभौम संसदलाई कुनै दल वा व्यक्तिको अनुकूलतामा चलाउन खोजिएको आरोप लगाउनु भएको हो। प्रमुख सचेतक ओलीले सदनको गतिरोध अन्त्य गर्न संवादको वातावरण बनाउने वा राजनीतिक सहमति खोज्ने उद्देश्य नै नभई अधिवेशन लामो समय स्थगित गरिनुको औचित्यमाथि प्रश्न उठाउनु भएको छ। उहाँले विगत 5 दिनसम्म संवादका लागि कुनै आह्वान वा समाधानको पहल नभएको उल्लेख गर्नुभएको छ। प्रतिनिधि सभा नियमावली पारित गर्ने प्रक्रियामा प्रतिपक्षी दलका साथै सत्तारूढ दलकै कयौं सांसदहरूले दर्ता गरेको संशोधन प्रस्तावहरूलाई व्यवस्था गरिएका कारण सदन अवरूद्ध भएको उहाँले स्पष्ट पार्नु भएको छ। त्यस लगत्तै प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले थप गम्भीर प्रश्नहरू जन्माएको ओलीको दावी छ। वरिष्ठ कूटनीतिज्ञ डाक्टर लोकराज बरालले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेको हालैको भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई न्यानो बनाएको टिप्पणी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुरा गर्दै डाक्टर बरालले राष्ट्रपाले विकासमूलक कूटनीतिको विषयलाई प्राथमिकता दिनु सकारात्मक रहेको बताउनुभयो। कूटनीतिज्ञ बरालले सीमा विवादमा उत्तेजित भएर कुरा उठाउनुभन्दा विद्युत, व्यापार र कनेक्टिभिटी जस्ता व्यावहारिक मुद्दामा सहकार्य बढ़ाउनु अहिलेको सन्दर्भमा परिपक्व कदम भएको उल्लेख गर्नुभयो। भ्रमणका क्रममा भारत सरकारले लामिछानेको स्वागतमा देखाएको तत्परता र सद्भावलाई अर्थपूर्ण रूपमा लिन सकिने उहाँको भनाई छ। एकैपटक सबै कुरा गर्नुभन्दा पहिले सकारात्मक माहौल बनाएर विस्तारै द्विपक्षीय समस्या सुल्झाउने संकेत यो भ्रमणले देखाएको उहाँले विश्लेषण गर्नुभएको छ। तर भारतले दिएको सत्कारकै भरमा दुई देशबीचका सबै समस्या सुल्झिए भन्न नसकिनेमा डाक्टर बरालले सचेत गराउनु भएको छ। नेपाल भारत र चीनसँगको सम्बन्धका आयामहरू फरक फरक भएकाले दुवै छिमेकीसँग सन्तुलित कूटनीतिक कायम राख्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। भारत र नेपाल बीच बहुआयामिक सम्बन्ध भएकाले अहिलेको भ्रमणलाई सामान्य तवरबाट मात्रै सम्बन्ध अघि बढ़ेको रूपमा बुझ्नुपर्ने उहाँको निष्कर्ष छ। नेकपा एमालेका नेता विष्णु रिजालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यकालमा पार्टीले विजय मात्र नभई पराजय पनि भोगेको भन्दै नेतृत्वले दुवैको जिम्मेवारी लिनुपर्ने बताउनु भएको छ। नेता रिजालले भन्नुभयो, विजयको श्रेय लिनेले पराजयको अलिअलि अब्जसको भारी पनि बोक्नु पर्छ। नेता रिजालले पार्टी पुनर्गठन र पुनर्जागरणको मार्गदर्शनका लागि गठित समितिले 1 महिनाभित्र प्रतिवेदन बुझाउने र त्यसकै आधारमा आगामी रणनीतिदेखि नेतृत्वसम्मको विषय निकल हुने जानकारी दिनुभयो। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुरा गर्दै यो समीक्षात्मक प्रतिवेदनले एमालेभित्रका उल्छन र असन्तुष्टि सम्बोधन गर्ने तथा इतिहासमै पहिलोपटक भोगेको पराजयबारे गहन समीक्षा गर्ने उहाँको भनाइ छ। त्यस्तै उहाँले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई अपुष्ट र अपरिपक्व भन्नुभएको छ भने राष्ट्रपा सभापति रवि लामिछानेको भारत भ्रमणको स्वागतलाई सकारात्मक भन्दै त्यो परिणाममा देखिनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समय सँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। वर्षदेखि यात्रुहरूका लागि कष्टकर बन्दै आएको पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटोल सड़क खण्डको यात्रा अब सहज हुने भएको छ। सड़क विस्तारको 92% भौतिक प्रगति सम्पन्न भइसँगै यात्रुले टाउनेको शास्तिबाट मुक्ति पाउने र बुटवलदेखि नारायणगढ़सम्मको यात्रा करिब 2 घण्टामै तय गर्न सकिने आयोजनाले जनाएको छ। एसियाली विकास बैंकको ऋण सहितमा 2075 चैत 8 गते सम्झौता भएर शुरू भएको यो आयोजनाको शुरूआती म्याद 2079 साउन 22 गते थियो, तर कोविड महामारी रोग कटानमा ढिलाइ र निर्माण व्यवसायको सुस्तताका कारण तोकिएको म्यादमा काम सम्पन्न हुन नसकेपछि 2081 साउन 8 गतिसम्मका लागि पहिलो पटक म्याद थपिएको थियो। उक्त म्यादमा पनि काम नसकिएपछि दोस्रो पटक 2082 साउन 8 सम्म म्याद थपियो। यो अवधिमा पनि काम पूर्ण नभएपछि तेस्रो पटक म्याद थपेर 2083 साउनसम्म थपिएको छ। यो म्यादभित्र भौतिक निर्माणका काम सकिए पनि रोड मार्किङ लगायत सड़क सुरक्षा काम भने थप केही समय लाग्ने आयोजनाले जनाएको छ। यो सड़क खण्ड निर्माण सम्पन्न भएपछि पूर्व पश्चिम यात्रा गर्ने हजारौं यात्रुहरूले लामो समयदेखि भोग्दै आएको धूलो हिलो र ट्राफिक जामको समस्याबाट सदाका लागि मुक्ति पाउने अपेक्षा गरिएको छ। सिधामा एसी र कक्षा 12 को परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घड़ी पानीमा डुबाएर नष्ट गरिएको घटना विरूद्ध विद्यार्थी संगठनहरूले विरोध प्रदर्शनको घोषणा गरेका छन्। सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय सिराहाको अगाडि सोमबार दिउँसो 12 बजे प्रदर्शन गरिनेछ। प्रदर्शनमा सहभागी हुन सम्पूर्ण विद्यार्थीहरूलाई आह्वान गरिएको छ। संयुक्त विद्यार्थी संगठनको नाममा सार्वजनिक गरिएको प्रचार सामग्रीमा विद्यार्थीलाई क्षतिपूर्ति दिए सरकार भन्ने मुख्य नारा समावेश गरिएको मोबाइल फोनको उचित क्षतिपूर्ति उपलब्ध गराउन विद्यार्थीमाथिको दमन अन्त्य गर्न तथा पीड़ित विद्यार्थीलाई न्याय सुनिश्चित गर्न दवाब दिने उद्देश्यले प्रदर्शन गर्न लागिएको हो। प्रशासनको उक्त कदमप्रति अभिभावक कानून व्यवसायी तथा विद्यार्थी संगठनहरूले गम्भीर आपत्ति जनाउँदै क्षतिपूर्ति र न्यायको माग गरेका छन्। भारतमा घरेलु प्रयोगका लागि एलपी ग्यास सिलिण्डरको मूल्य 29 भारतीय रूपियाँले वृद्धि गरिएको छ। नयाँ मूल्य आइतबारदेखि लागू भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। भारतमा भएको यो मूल्य वृद्धिले नेपालमा समेत एलपी ग्यासको मूल्य समायोजनको दबाव बढ़ने संकेत देखिएको छ, किनभने नेपालले आफ्नो सम्पूर्ण एलपी ग्यास भारतबाट आयात गर्दै आएको छ। नयाँ मूल्य अनुसार भारतको राजधानी नयाँ दिल्लीमा 14.2 किलोग्राम क्षमताको घरेलु एलपी ग्यास सिलिण्डरको मूल्य 913 भारतीय रूपियाँबाट बढ़ेर 942 भारतीय रूपियाँ पुगेको छ। नेपाली एलपी ग्यासको मूल्य भने नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाट प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा मासिक रूपमा समायोजन गर्दै आएको छ। भारतमा भएको मूल्य परिवर्तनले आगामी मूल्य सूचीमा नेपालले आयात गर्ने ग्यासको लागत बढ़न सक्ने भएकाले स्वचालित रूपमा नेपाली बजारमा पनि मूल्य समायोजनको सम्भावना बढ़ेको छ। नेपालमा खाना पकाउने प्रमुख इन्धनका रूपमा एलपी ग्यास प्रयोग हुने भएकाले भारतमा हुने मूल्य परिवर्तनले नेपाली उपभोक्ता र बजारमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। सुदूरपश्चिममा नेपाली कांग्रेसभित्र दलको नेता परिवर्तनको विषयलाई लिएर उत्पन्न विवाद मन्त्री भागभण्डामा टुंगिएको छ। मुख्यमन्त्री कमल बहादुर शाहलाई दलको नेताबाट हटाउन अघि बढ़ेको सांसद दिवान सिंह विष्ट पक्षले मन्त्री हेरफेरको निर्णयमा सहमति जनाएपछि विवाद टुंगिएको हो। कांग्रेस केन्द्रीय सहमहामन्त्री उदय शमशेर राणा र केन्द्रीय सदस्य रमेश केसी सहितको उपस्थितिमा शनिबार द्विपक्षीय बीच भएको छलफलपछि मन्त्री हेरफेर गर्ने समझदारी बनेको थियो। त्यसका लागि अहिले प्रतिनिधित्व गरिरहेका तीन मध्ये दुई मन्त्रालय विष्ट पक्ष र एउटा मन्त्रालय शाह पक्षले लिने गरी भागभण्डा भएको छ। यो भागभण्डापछि सरकारमा रहेका कांग्रेसका दुई राज्य मन्त्री सहित 5 जना मन्त्री हेरफेर गर्ने तयारी छ। भागभण्डा अनुसार आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्रीले राख्ने, सामाजिक विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय अर्को पक्षले लिनेछ। अर्थ राज्य मन्त्री विष्ट र सामाजिक विकास राज्य मन्त्री शाह पक्षले लिनेछ। आर्थिक मामिला मन्त्रालय आफैसँग राखेका मुख्यमन्त्री शाहले मन्त्री भने फेर्ने तयारी गरेका छन्। मन्त्री हेरफेरको समझदारीपछि दुवै पक्ष नाम टुंग्याउन आन्तरिक छलफलमा जुटेका छन्। दुई पक्ष बीच भएको सहमति अनुसार सरकार पुनर्गठन गरिने भएको छ। मन्त्रालयको भागभण्डा टुंगो लगाए पनि मन्त्री बन्ने सांसदको नाम पनि टुंगो लागिसकेको छैन। आन्तरिक छलफलमा जुटेका दुई पक्षले कसलाई मन्त्री बनाउलान् भन्ने चासो बढ़ेको छ। हामीसँग खबर अझ बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्।
2: अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारी सहित कम्तीमा
4: रेडियो साइमन 89.8 मेगाहर्ज।
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
3: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
5: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश। डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी वर्षातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको

0: लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जारी लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
0: भरतपुर महानगरपालिका वडा नम्बर 19 सार्दनगर टाउनमा अवस्थित श्री जनप्रिय पब्लिक स्कूलमा शैक्षिक सत्र 2083 लागि माघ 9 गते श्री पञ्चमीका दिन विद्यालय जान उमेर पुगेका बालबालिकाहरूको लागि अक्षराम्ब कार्यक्रम भएको हुनाले सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। पश्चिम चितवनका विद्यालयहरू मध्ये शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासका लागि तथा अतिरिक्त क्रियाकलापमा अब्बल ठहरिएको यस विद्यालयमा आगामी दिनहरूमा डिजिटल प्रणालीद्वारा शिक्षण सिकाइको माध्यम रहनेछ। हाम्रा विशेषताहरू शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासको लागि निरन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय प्रविधि मैत्री विद्यालय स्मार्ट स्कूलको सफ्टवेयर प्रयोग गरी शिक्षण सिकाइमा प्रभावकारिता मन्टेश्वरी विधिबाट बाल बालिकाहरूलाई शिक्षण सिकाइ गर्ने बाल बालिकाहरूको मनोरञ्जन तथा खेलको लागि प्ले स्टेशनको व्यवस्था भएको प्रिन्सिपल भानुभक्त अर्याल जनप्रिय पब्लिक स्कूल भरतपुर 19 सार्दन

0: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलसोक।

0: Well, get off. What is all you need? What did you like, brother?
1: आज गएर देउराली बस्ने हो. अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी.
0: हो र
2: यसको हिँडाइले त चार दिन पनि पुगेन. जमिन

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो इट्स 1 PM
2: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
3: आमा मलाई दुध है
2: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
1: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
4: नियमानुसार कर तिरौं दण्ड जरिवाना हुनबाट बचौं आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ
1: समयमै कर तिरौं सभ्य नागरिकको परिचय दिऊ
4: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो PM
1: चैते धानमा नेक ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
1: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
2: खेतमा पानी जमाई राख्ने
1: वेबिस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
2: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
2: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
1: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ
2: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
2: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
1: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ
2: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
3: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
4: आमा मलाई दुध है
3: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै
5: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक

0: ओए केटा, म त सक्दिनँ हिँड्न यार। कति दिन लाग्छ आज?
1: आज गएर देउराली बस्ने हो। अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र,
1: यसको हिँडाइले त चार दिनमा नि पुगिन्न। जामिन

दुध दिन्छ मानो खानु कि न खानु मागेर लानु नसक्ने सँग जानु कि न जानु धन सुख्यो रातले फकाउँछ काटले जानु कि न जानु।

झन् काफेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

पिदो धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया फुल चाहिँ पन्ध्याउनु धनी चुक्यो राजले फकाउँछ काबले जे

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

यो सूचना संगीत र मनोरञ्जनको अटुट्राही नो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 39.8 मेगाहर्ज

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:03 PM

र स्थानीयको विरोध, कच्चा पदार्थ अभावले रोकिएकोमा ढुङ्गा मुगलिन सड़क विस्तारको काम पुनः शुरू, वैदेशिक रोजगार ठगीका पुराना मुद्दा डिजिटल अभिलेखमा लगिँदै, गाजामा युद्ध विराम र भावी व्यवस्थापनको प्रयास, हमास र प्यालेस्टाइन बीच इजिप्टमा छलफल, दक्षिण सुदानमा द्वन्द्वका कारण 3,00,000 भन्दा बढ़ी नागरिक विस्थापित, मानवीय संकटको चेतावनी, र छ खेलाड़ीको ज्यान गएको सिस्नेरी घटना छानबिन गर्न राखे पको तदारूकता, 5 सदस्यीय समिति गठन, ओमानलाई हराउँदै नेपाल एसियन गेम्स पुरूष क्रिकेट छनौटको फाइनलमा।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सीमा सम्बन्धी परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण सम्बन्धी खबरबाट भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री सुशील खनालले नेपाल भारत सीमा विवाद समाधानका लागि बेलायतको मध्यस्थता नखोजिएको स्पष्ट पार्नुभएको छ। नयाँ दिल्लीमा नेपाली तथा भारतीय संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको अघिल्लो अभिव्यक्तिलाई सच्याउनु भएको हो। यसअघि जेठ 17 गते प्रधानमन्त्री शाहले संसदमा सीमा विवादबारे बेलायत सरकारसँग पनि संवाद भइरहेको बताएपछि विवाद सिर्जना भएको थियो। परराष्ट्र मन्त्री खनालले ऐतिहासिक तथ्य र प्रमाण जुटाउन बेलायतका पुस्तकालय वा संग्रहालयमा हुन सक्ने दस्तावेजमा पहुँचका लागि मात्र बेलायत र उसका राजदूतसँग चासो राखिएको प्रष्ट पार्नु भएको छ। नेपाल र भारत बीचका सीमा सम्बन्धी विषयहरू आपसी संवाद र द्विपक्षीय कूटनीतिक माध्यमबाटै समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसमा कुनै तेस्रो पक्षको मध्यस्थता आवश्यक नरहेको मन्त्री खनालको प्रतिक्रिया छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्व गृहमन्त्री सुधन गुरूङले आफूले सफाई पाएर पुनः गृहमन्त्री बन्ने संकेत गर्नुभएको छ। राष्ट्रपा गोर्खाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता गुरूङले यदि समितिबाट क्लीनचिट पाएर आफू पुनः गृहमन्त्री बनेमा शुरूका दुई महिना बधाई दिन र तस्विर खिच्न मन्त्रालय नआउन आग्रह गर्नुभएको छ। पुनः जिम्मेवारी पाएमा आफूले कामलाई मात्र प्राथमिकता दिने उहाँको भनाइ छ। आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न मन्त्री पदबाट राजीनामा दिएको उल्लेख गर्दै उहाँले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको र आफूले पूर्ण रूपमा सफाई पाउनेमा आशावादी रहेको बताउनु भएको छ। विश्वविद्यालयहरूमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिका लागि गठित छनौट तथा सिफारिश समितिले सर्टलिस्ट संक्षिप्त सूची सार्वजनिक गर्दै उम्मेद्वारहरूको मूल्यांकन र अन्तर्वार्ता प्रक्रिया अघि बढ़ाएको छ। सरकारले 8 विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढ़ाउँदै प्राप्त 218 आवेदन मध्येबाट योग्य उम्मेद्वारहरूको सर्टलिस्ट सार्वजनिक गरेको हो। समितिले त्रिभुवन, पोखरा, पूर्वाञ्चल, लुम्बिनी बौद्ध, कृषि तथा वन विज्ञान, मध्य पश्चिम, सुदूरपश्चिम र राजर्षी जनक विश्वविद्यालयको सर्टलिस्ट सार्वजनिक गरी प्रक्रिया अघि बढ़ाएको छ। कार्यविधिको व्यवस्था अनुसार 35 पूर्णाङ्कमा व्यक्तिगत विवरणको मूल्यांकन गरी सूची तयार पारिएको छ। बाँकी 65 पूर्णाङ्कका लागि उम्मेद्वारहरूको सोचपत्र, कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताले मेरिटका आधारमा नियुक्तिको सिफारिश गरिने शिक्षा मन्त्री सशेत पोखरेलको अध्यक्षतामा गठित समितिले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठी र प्रदेश संगठन विभाग प्रमुख कृष्ण प्रसाद लम्सालले नवलपुर जिल्ला अधिवेशन रोक्न माग गर्दै केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिनुभएको छ। आजका लागि तय भएको अधिवेशनमा कार्यविधि विपरीत प्रतिनिधिको नामावली प्रकाशन गरिएको भन्दै आवश्यक छानबिनका लागि उजुरी दिएको हो। प्रदेश सभापति एवं नवलपुरका सांसद राजन गौतमले प्रतिनिधि चयनमा एकलौटी गरेपछि मन्त्री लगायतका नेता कार्यकर्ताहरूले विरोध जनाएका हुन्। वैशाख 15 गते यता गरिएका विभागीय नियुक्तिलाई पनि अधिवेशन प्रतिनिधिका रूपमा समावेश गरिएकाले तत्काल छानबिन गरी अधिवेशन स्थगित गर्न माग गरिएको छ। उजुरी परेपछि राष्ट्रपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले विज्ञप्ति जारी गर्दै जिल्ला अधिवेशन घोषणा हुनुभन्दा 15 दिन अघि नियुक्त सदस्यले मात्र भाग लिन पाउने मापदण्ड स्मरण गराउनु भएको छ। यसैबीच हिजो कास्की, पर्वत, बागलुङ, स्याङ्जा र म्याग्दी लगायतका जिल्लामा राष्ट्रपाको अधिवेशन सम्पन्न भएको छ। नेपाली कंग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्नेहरूको संख्या 4.5 लाख पुगेको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समिति सदस्य एवं प्राविधिक प्रमुख नवराज त्रिपाठीका अनुसार हालसम्म 4.5 लाख सदस्यहरूले आफ्नो विवरण अध्यावधि गरिसकेका छन्। 14 महाधिवेशनमा कुल क्रियाशील सदस्यको संख्या 8 लाख भन्दा बढ़ी रहेकोमा यसपटक 6 देखि 8 लाखसम्मले अध्यावधि गर्ने पार्टीको आकलन छ। यसअघिका महाधिवेशनहरूमा पनि करिब 75% मात्रै सदस्यता नवीकरण गर्ने गरेको र त्यसमा नयाँ सदस्यहरू थपिने गरेको प्राविधिक प्रमुख त्रिपाठीले बताउनु भएको छ। नेपाली कंग्रेसले सदस्यता अध्यावधि गर्न छुट भएकाहरूका लागि दोस्रो पटक समय थप गर्दै आगामी जेठ 28 गतेसम्मको म्याद तोकेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। वैदेशिक रोजगारी सम्बन्धी ठगीका मुद्दा पुराना मुद्दाहरूलाई डिजिटल अभिलेखमा राखिने भएको छ। वैदेशिक रोजगार विभागले 2064 सालदेखि कागजी फाइलका रूपमा थन्किएका 40,000 भन्दा बढ़ी पुराना मुद्दाहरूलाई विद्युतीय प्रणाली मार्फत व्यवस्थित गर्न शुरू गरेको हो। विभागकी प्रवक्ता एवं सूचना अधिकारी बिन्दा आचार्यका अनुसार लामो समयदेखि थुप्रिएका ती मुद्दाहरूलाई क्रमबद्ध गर्ने, स्क्यान गर्ने र डिजिटल प्रणालीमा दर्ता गर्ने काम भइरहेको छ। हालसम्म 10,000 भन्दा बढ़ी मुद्दाको विवरण डिजिटल माध्यममा उतारिसकिएको छ। नयाँ प्रणालीले अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउने र मुद्दाहरूलाई समयमै अदालतमा पेश गर्न सहज हुने विभागको भनाइ छ। विभागले अतिरिक्त कर्मचारी परिचालन गरेर आगामी 6 महिनाभित्र यी पुराना मुद्दाहरू फर्सिआउट गर्ने योजना बनाएको छ। 15 वर्षदेखि अलपत्र अवस्थामा रहेको सिराहा र धनुषा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमलापुलको भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले स्थलगत निरीक्षण गर्नुभएको छ। पूर्वी मधेशका विभिन्न विकास आयोजनाहरूको अनुगमन गर्ने क्रममा मन्त्री लम्साल नेतृत्वको टोली कमलापुल पुगेको हो। 15 वर्षको अवधिमा यो पुलको निरीक्षण गर्ने उहाँ 18 मन्त्री हुनुहुन्छ। निरीक्षणका क्रममा मन्त्री लम्सालले पुल निर्माणको काम अब कुनै पनि वाहनामा नरोकिने र काम छिटो सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ। तर पुल निर्माण कहिले पूरा हुन्छ र यसको ठोस कार्य योजना के हो भन्नेबारे मन्त्रीबाट स्पष्ट जवाफ नआएको भन्दै स्थानीय युवाहरूले पुल परिसरमै विरोध र नाराबाजी गरेका छन्। सड़कको मूल्य वृद्धि र निर्माण सामग्रीको अभावका कारण अवरूद्ध भएको नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तारको काम पुनः शुरू भएको छ। काठमाण्डुको मुख्य लाइफलाइन मानिने यो सड़क विस्तारको जिम्मा पाएको निर्माण कम्पनीका अनुसार निर्माणका लागि अति आवश्यक बिटुमिन आयात भइसँगै कामले गति लिएको हो। पश्चिम एशियामा जारी द्वन्द्वका कारण बजारमा बिटुमिनको अभाव भएपछि सड़क विस्तार कार्य प्रभावित भएको थियो। 95 किलोमिटर लामो यो सड़क खण्ड अन्तर्गत पूर्वी खण्डमा पर्ने नागढुङ्गादेखि नौबिसेसम्म को भौतिक प्रगति 85% पुगेको छ। यो खण्डको सबै भागमा पहिलो तहको कालोपत्र भइसकेको छ भने नौबिसे र खत्री पौवा पुलको निर्माण सम्पन्न भए पहुँच मार्ग बनाउने काम जारी छ। यस्तै नौबिसे मलेखु खण्डको प्रगति 60% र मलेखु मुगलिन पश्चिम खण्डको भौतिक प्रगति 44% रहेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।
5: चैते धानमा नेक ब्लास्टको समस्या चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम,
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
5: खेतमा पानी जमाई राख्ने,
6: वेभिस्टिन वा डेरो 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
5: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
5: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
6: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
5: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
6: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
5: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
6: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
5: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
7: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
8: आमा, मलाई दुध है।
7: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
9: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
7: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
9: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट।
7: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
9: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।

0: वे केटा म त सक्दिनँ हिँड्न यार, कति दिन लाग्छ अन्त?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र
2: यसको हिँडाइले त चार दिन पनि पुग्दैन। जामिन

शर्मा परे के गर्नु के गर्नु, देखाउने माया भगाउने माया कुन चाहिँ सत्याउनु, धन सुख्यो दाजले फकाउँछ काजले जा।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: लगभग सबैजना आइसक्नु भयो. आजको वडा स्तरको छलफल सुरु गरौँ न त. आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ.
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर

0: चलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेर
0: त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथ राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: ऊ र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाही।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज साहिलो समय सूचक अहिले दिउँसोको 4 बज्यो इट्स 4 PM डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊं। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट शुद्धताको
7: प्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: के हो दाइ,
2: भोलि तल त्यो गजुरी बिहेमा जे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: ए हो र दाइ, जानुपर्छ। तर दाइ कसरी थाहा पाउनु भयो यो कुरा?
2: गोपी सूत्रबाट।
1: ए दाइ।

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी पो लिएर आएछन् त लौ भित्रै आऊ

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु निद्रा नलाग्नु
2: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुशी नहुनु
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
2: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर,
1: जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने भने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचे कुमिचे गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसी क्या हो?
6: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिनु के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
6: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नमस्कार सेनसेविका दिदी।
11: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
10: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
11: हो त,
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
11: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
14: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
14: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
14: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
13: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: के भयो? के को हल्ला खल्ला हो यो?
16: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
17: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
15: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
17: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
16: हो त है, हामीले त ध्यानै नदिएको।
17: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
18: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
19: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
20: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
19: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
20: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
19: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
20: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
19: सचेत बनाऊ।
20: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
21: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: Thank you.
1: 수정아 성기조 모노런전 구아투 사히노 유후 리디오 사히노 우나나비 토플로 아트 메가허즈.

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: ए साथी, ऊ त्यो माथि हेर त, बादलभन्दा माथि, कति राम्रो सुन, मलाई त्यही जान मलाई। आहा, कति राम्रो, तर हामीसँग त कहेँटा छैन, कसले पुर्याइदिन्छ र?

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM।
2: मरेको के हो?
3: हेर त रगत रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: त्यहाँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमस्कार स्वयं सेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
7: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
10: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
9: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
10: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
9: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
10: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
13: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
14: हुन्छ,
13: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
14: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
13: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
14: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
13: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
14: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
13: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
14: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
15: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ।
2: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 0956-493-495।
4: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
2: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ।
2: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 0956-493-495।
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
3: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
6: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
6: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 मेगाहर्ट्ज।
7: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिलीबाट साझा खबर।

0: कार्यालयद्वारा राजनैतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान, संसदको गतिरोध अन्त्यका लागि प्रयास गर्ने, सदनको कार्यसूची बारेमा छलफल गरिने।
1: भोलि प्रमुख सचेतक, सचेतक, मुख्य सचेतकहरूलाई खास गरी भोलिको सभाको कार्यसूची तथा विविध विषयमा छलफल गर्नका लागि बोलाउनु भएको हो।
0: नेपाल र भारत बीचको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयत्न शुरू, संघ र प्रदेशका सांसदहरूद्वारा औपचारिक रूपमै स्वकीय सचिवको माग, प्रधानमन्त्रीको निर्देशन अनुसार नै काममा केन्द्रित भएको स्वास्थ्य मन्त्रीको दावी।
2: तपाईँले मेन निर्देशन अनुसारको जुन हाम्रो 100 पोइन्ट थियो त्यसलाई कसरी कम्प्लिट गर्ने भनेर सबैजना उतातिर फोकस भए।
0: आइतबारको विधा तत्काल खारेज नहुने हल्ला मात्रै, अब प्रदेशमै निजामती कर्मचारी अस्पतालको सेवा, राष्ट्रपतिले शुरू गरेको जिल्ला अधिवेशनमा केही स्थानमा सर्वसम्मत, केही स्थानमा विवाद। र युक्रेनका केही ग्रामीण क्षेत्रमा रूसी ड्रोनको आक्रमण तीव्र, एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने, ओमान 8 विकेटले पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: आजको युवालाई राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा सहभागी बनाउन आवश्यक छ। यो पुस्ता साहस, सृजनशीलता र उच्च सम्भावनाले भरिएको भएकाले राष्ट्र निर्माणको प्रमुख आधार बन्न सक्छन्। तर त्यसका लागि उनीहरूलाई आलो काँचो र बिग्रेको भन्ने दृष्टिकोण बदल्नु पर्दछ। सबै सरकारवालाले मनोसामाजिक परामर्श, भावनात्मक सहयोग र सकारात्मक गतिविधिबाट युवालाई अगाडि बढ़ाउनु पर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
4: नेपाल सरकारले आइतबारको विधा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको स्पष्ट पारेको छ। पछिल्लो समय सरकारले दुई दिन शनिबार र आइतबार सार्वजनिक विधा दिँदै आएकामा आइतबारको विधा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको विधा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताउनु भएको हो। यसअघि पश्चिम एशियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्य वृद्धि लगायतले जनजीवनमा सहज होस् भन्ने उद्देश्यले गत चैत 22 गतेको मन्त्री परिषदको बैठकले शनिबार र आइतबार सार्वजनिक विधा दिएर कार्यालय समय बिहान 9 बजेदेखि अपराह्न 5 बजेसम्म कायम गर्ने निर्णय गरेको थियो। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्री पदबाट आफ्नो बहिर्गमनको विषयमा पार्टीबाट त्यस्तो केही निर्देशन नआएको बताउनु भएको छ। आज मन्त्रालयमा पत्रकारहरूसँगको छलफलका क्रममा मन्त्री मेहताले राष्ट्रपतिले फिर्ता बोलाउने चर्चाका विषयमा जवाफ दिँदै त्यस्तो आधिकारिक निर्देशन प्राप्त नभएको बताउनु भएको हो। मन्त्री मेहताले सरकारले शासकीय सुधारका 100 वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको समेत बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सो कार्यसूचीमा काम गर्न निर्देशन दिनुभएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताउनुभयो। उहाँले त्यसका लागि मन्त्रालयको सेवा प्रवाहमा केही सुस्तता देखिएको स्वीकार गर्नुभयो।
2: तर आफ्नै कार्यव्यस्तता, किनकि हाम्रो मेन टार्गेट भनेकै 100 बुँदा थियो, 100 बुँदालाई कसरी कम्प्लिट गर्ने हाम्रो, किनकि माथिबाट सामान्य जिउकै मेन निर्देशन अनुसारको जुन हाम्रो 100 पोइन्ट थियो त्यसलाई कसरी कम्प्लिट गर्ने भनेर सबैजना उतातिर फोकस भए। हजुरहरूको जति पनि गुनासाहरू छ, हजुरहरूको फिडब्याकहरू छ, हजुरहरूको एडभाइसहरू छ, सबै हाम्रो सचिवज्यूले सबैले नोट गर्नुभएको छ मजाले, होइन? त्यसले हामीले पोजिटिभली लिएको छौँ। सुधारको कुराहरू धेरै आएको छ, हाम्रो कमी कमजोरीहरू, हाम्रो स्ट्रेन्थहरू के छ हामी सबैले बुझेका छौँ र यसलाई चाहिँ आत्मसात गर्दै हामी पक्कै पनि अगाडि बढ्नेछौँ।
4: मन्त्रालयले स्वास्थ्य बीमालाई सुधारका लागि कानून नै बनाएर अघि बढ़ने तयारी गरेको जनाएको छ। मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बीमा तथा सेवा प्रवाहमा प्रभावकारी ढंगले अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। संसदको गतिरोध अन्त्यका लागि संवादबाट समाधान खोज्न सभामुख डोल प्रसाद आर्यले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ। पटक पटकको विपक्षी दलको संसद अवरोधविद संसद चल्न नसकेपछि उहाँले बैठकको आह्वान गर्नुभएको हो। तत्काल कार्य व्यवस्था परामर्श समिति नभएकाले सदन सुचारू गर्न दलहरूसँगको छलफल बोलाइएको हो। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वत विघटन भएको थियो। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
1: क्रियाशील जारी भइसके पछाडि पुरानो कार्यव्यवस्था परामर्श समिति रहनमा त्यसको लागि नयाँ गठन गर्नुपर्छ जुन भइसकेको छैन। त्यसकारण चाहिँ सम्बन्धित सामुहिकज्यूले भोलि प्रमुख सचेतक मुख्य सचेतकहरूलाई खास गरी भोलिको सभाको कार्यसूची तथा विविध विषयमा छलफल गर्नका लागि बोलाउनु भएको हो।
4: सभामुखले भोलि बिहान 9:30 बजे सिंहदरबार स्थित संघीय संसद सचिवालयमा प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको छ। प्रतिनिधि सभा नियमावली 2079बाट चलिरहेको थियो। जेठ 17 गते विपक्षी दलहरूले वेल घेराउबीच सत्तारूढ़ दलको बहुमतबाट प्रतिनिधि सभा नियमावली 2083 पारित भएको थियो। त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन। संघीय संसद र प्रदेश सभाका सांसदहरूले औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको माग गरेका छन्। आफ्नो कार्यगत दक्षता बढ़ाउन र कानून निर्माणको कार्यलाई गुणस्तरीय बनाउन भन्दै सांसदहरूले स्वकीय सचिवको माग गरेका हुन्। सुदूरपश्चिमको टीकापुरमा जेठ 22 गतेदेखि आजसम्म आयोजित अन्तर्व्यवस्थापिका मंचको 11 सम्मेलनबाट औपचारिक रूपमा जारी गरिएको 9 बुधे टीकापुर सन्देश पत्रमा सांसदहरूलाई संसदीय क्रियाकलापमा सघाउनका लागि अत्यावश्यक सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ। 9 बुधे निर्णयको 5 नम्बर बुदामा यस सम्बन्धी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको हो। नेपाल र भारतबीचको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ। भारत भ्रमणका क्रममा मन्त्री खनालले दुवै पक्ष खुला हृदयका साथ संवादमा जुटेमा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। नयाँ दिल्लीमा संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेपालको नयाँ सरकारले भारतलाई 20औं शताब्दीको भू राजनीतिको जटिल र अति संवेदनशील अवस्थाबाट नहेर्ने प्रश्न पार्नुभयो। नेपाल अहिले समृद्धिका लागि आपसी हितमा आधारित साझेदारी निर्माणमा केन्द्रित रहेको उहाँको भनाई छ। 3 दिने औपचारिक भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री खनालले हिजो आफ्ना भारतीय समकक्षी एस जयशंकरसँग छलफल गर्नुभएको थियो। आसन्न पहिलो महाधिवेशनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले शुरू गरेको जिल्ला अधिवेशनमा केही स्थानमा विवाद देखिएको छ। हिजो राज सम्पन्न गर्ने गरी देशैभरि जिल्ला अधिवेशन शुरू भए पनि मधेसका महोत्तरी जिल्लामा अधिवेशन आन्तरिक विवादका कारण अनिश्चितका लागि स्थगित भएको छ। जलेश्वरमा जारी अधिवेशनको दोस्रो दिनसम्म पनि दुई पक्षबीच सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो। त्यस्तै धनुषा जिल्लामा पनि विवाद देखिएको छ। विवाद समाधान हुन नसकेपछि पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। देशभर भइरहेको जिल्ला अधिवेशनलाई व्यवस्थित बनाउन आज काठमाण्डु स्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यकर्ताले केही समय प्रदर्शन पनि गरेका थिए। दुई जिल्ला अधिवेशन सक्ने गरी तयारी गरेको रासोपा अधिवेशनबारे रासोपा निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सीआईएनसँग भन्नुभयो,
5: होइन यस्तो छ विवाद भन्ने कुरा त्यो अब आए जस्तो त्यस्तो गम्भीर होइन। अब सामान्य यत्रो सङ्गठन नभइहाल्छ कहीँ अब आफू हारेको व्यवस्था साथीहरूलाई सबैलाई नेतृत्व जानु हुनुहुन्छ नि त होइन। त्यो हिसाबले त्यो विवाद चाहिँ सामान्य अब समाधान गर्न सक्ने खालको छ। हामी समन्वय गरिराखेका छौँ। अब अहिलेसम्म चाहिँ त्यो जिल्लाहरू केही जिल्ला भन्दा पनि अब यो ठ्याक्कै प्रबन्धन तोकेर भन्नुभन्दा पनि समग्रमा तोकिएको जिल्लाहरू सुगममा हाम्रो सम्पन्न भइसकेका छ। त्यो विवादै भए पनि अधिवेशन गर्ने निर्वाचन नभएको होइन। निर्वाचन भइसकेको छ विवाद भयो विवाद भन्दा पनि गुनासो आएको विवाद पनि नभनौँ त जनकपुरमा यो 26 गतेमा राखेका छौँ पछिलाई होइन। त्यो पनि पहिला गुनासो किलो त्यो राखेका छौँ। अनि अब अरू चाहिँ यस्तो छ अब कतिपय जिल्लाहरूमा प्राविधिक कारणले हुन नसकेका जिल्लाहरूलाई अब प्रगत समितिबाटै हामीले प्रतिनिधिहरू महाधिवेशनमा पठाउने भनिरहेको छौँ। त्यो कार्यसँग समस्या छ।
4: अब निजामती कर्मचारी अवकाश प्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा पाउने भएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल काठमाण्डुको सेवा प्रदेशसम्म स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको हो। पहिलो चरणमा मध्य प्रदेशका कर्मचारीले पर्साको नारायणी अस्पतालबाट र बागमती प्रदेशका कर्मचारीले चितवनको भरतपुर अस्पतालबाट निजामती कर्मचारी अस्पताल सेवा छूट तथा सहुलियत सहित स्वास्थ्य सेवा लिन सक्नेछन्। आज मन्त्रालयले दुवै अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता अनुसार भोलिदेखि नै सेवा शुरू हुनेछ। सेवा लिन चाहने निजामती कर्मचारी वा अवकाश प्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी गरिएको आधिकारिक परिचय पत्र साथमा राख्नुपर्नेछ। साझा खबरमा अब विदेशको खबर। युक्रेन र बेलायती राष्ट्र प्रमुख बीच छलफल भइरहँदा रूसले विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार रूसको एक ड्रोनले उत्तर युक्रेन स्थित चोर्नेभिल आणविक ऊर्जा केन्द्र नजिक प्रयोग भइरहेको आणविक इन्धन भण्डारण केन्द्रमा प्रहार गरेको बताइएको छ। आक्रमणमा कुनै मानवीय क्षति भएको छैन। युक्रेनले यसलाई जानी जानी र घृणित आक्रमण भएको जनाएको छ। यसैबीच दक्षिण पूर्वी युक्रेनको एक गाउँमा भएको रूसी आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। पछिल्ला दिनहरूमा सो क्षेत्रमा रूसी आक्रमण तीव्र बन्दै गएको छ। हिजो मात्रै आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो। र खेल खबरमा नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। आज भएको दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुंगो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछ्याएको हङकङले 18 ओभर 2 बलमा 4 विकेट गुमाएर भेटाएको हो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले 9 विकेट गुमाएर 114 रन बनाएको थियो। त्यस्तै आज भएको पहिलो सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटाएको हो। मलेसिया र ओमानले भोलि तेस्रो स्थानका लागि खेल्नेछन् भने नेपाल र हङकङ बीचको फाइनल खेल पनि भोलि नै हुनेछ।
0: बाँकेका अधिकांश विद्यालयमा टिनको छाना, गर्मीले पढाई प्रभावित।
6: नेपालगञ्जको गर्मी टिनको छाना मुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक घन्टीमा दुई पटकसम्म पनि बाहिर पानी खान जान खोज्छन्। टाउकोमा पानी हाल्ने, लुगाको समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
0: विद्यार्थीको स्वास्थ्यमा व्यवस्था रिपोर्ट सँगै गर्मीमा हैजा संक्रमणको बढ़दो जोखिम, सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढ़ेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। नीट्स नेपाल, WWF र CIN।
1: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सास्तै फेर्न गाह्रो भयो।
2: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
4: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
3: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
5: बाली अवशेष नजलाउ, वातावरण र स्वास्थ्य जोगाऊ।
3: एकीकृत पर्वतीय विकास केन्द्र इसमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाँके लगायतका तराईका जिल्लामा गर्मी बढ़िरहेको छ, तर अधिकांश सामुदायिक विद्यालयका बालबालिका अहिले टिनको छाना मुनि उकुस मुकुस गरेर पढ्न बाध्य छन्। छिनछिनमा बिजुली जाने समस्या, फ्यानको अभाव र अत्यधिक तापक्रमले बालबालिकाको स्वास्थ्य र पढ़ाईमा प्रभाव पारिरहेको छ।
7: बाँकेका अधिकांश सामुदायिक विद्यालयमा अहिले पनि टिनको छाना छ। एकातिर अत्याधिक गर्मी, अर्कोतिर पटक पटक विद्युत अवरूद्ध हुने समस्याले टिनको छाना मुनिको पढ़ाई सकसपूर्ण बनेको छ।
8: कतिको
7: गर्मी लाग्छ यहाँ पढ्दा? अधिकांश विद्यालयले प्राथमिक तहका साना बाल बालिकालाई टिनको छाना मुनि राखेर पढ़ाउने गरेका छन्। गर्मीका कारण विद्यार्थीहरू पटक पटक पानी खान जाने, टाउको दुख्ने, थकान हुने जस्ता समस्या देखिने गरेको नेपालगंज बीस राजाको आदर्श स्कूलकी शिक्षिका हीरा गौतम बताउनुहुन्छ।
9: सबैभन्दा नेपालगंजको गर्मी टिनको छाना मुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक घण्टीमा दुई पटकसम्म पनि बाहिर पानी खान जान सक्छन्। टाउकोमा पानी हाल्ने, लुगा समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
7: डुडुवा गाउँपालिका चार स्थित श्री माध्यमिक विद्यालय शाहपुरवाका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगंज दश स्थित शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का वर्णवालको अनुभव पनि उस्तै छ। विद्यालयमा सामान्य प्राथमिक उपचारको व्यवस्था मात्र भएकाले बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालयमै सम्हाल्ने, नसके घर पठाउने गरिएको उहाँहरू बताउनुहुन्छ।
10: आज बिहान एउटा बच्चाले अनि मेरो एकदम जिउ चिलायो भन्यो, सातको बच्चा हो, जिउ चिलायो भनेर रोयो, अनि फेरि पेट दुख्यो भनेर पनि बच्चा यस्तरी हामीले लगभग प्रयोग गर्छौँ। टाढाको छ भने पेसकारसँग म पुर्याउन पठाउँछु, नजिकको छ, उसको ठुलो भाइ बहिनी छ भने भाइ बहिनीले पुर्याएर आउँछ। यो सापुरा, गडेनपुरा, यो नजिक मनोपुरा, यस्तो बच्चाहरूलाई हामीले लगभगमा पुर्याएर त्यसरी व्यवस्था गरेर पनि घरमा पठाउने हामीले गरेछौँ। यहाँ गर्मीले गर्दा भमिट हुने, अब सामान्य औषधि प्राथमिक उपचार त हामीसँग छ, नभएको होइन, तर पनि बच्चाले बिहान केही नखाएर आइदिएको हुन्छ, त्यसरी खाली पेटमा खुवाउन पनि हामीलाई समस्या भयो।
11: अब यति गर्मीमा पानीको लागि मना गरे भने पनि हामीलाई गाह्रो हुन्छ। अहिले नि बच्चाहरू दिउँसोदेखि नै म्याडम टाउको दुख्न लागेछ, घर जान्छौँ। अब हामीले यदि रोक्यो भने फेरि समस्या हुन्छ, अहिले यहीँ केही भयो भने कसले जिम्मेवारी लिन्छ?
7: सामुदायिक विद्यालयको गुणस्तरमाथि सधैँ प्रश्न उठ्ने गरेको छ, तर शिक्षकहरू भन्छन् गुणस्तरीय शिक्षाका लागि पठन पाठनको वातावरण पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। श्री माध्यमिक विद्यालय शाहपुरवाका विज्ञान शिक्षक उमेश चौधरी:
12: यदि वातावरण नै त्यस्तै छ, कोलाहल पूर्ण छ, अनि त्यसपछि गर्मीले सताइरहेको अवस्था छ भनेपछि यस्तो अवस्थामा पढाउन र पढ्न दुइटै कठिन छ।
7: टिनको छानामा एक कक्षा कोठाको आवाज अर्को कोठासम्म सुनिन्छ। बर्खायाममा पानी पर्दा टिनको पाताले ठूलो आवाज निकाल्ने भएकाले पढ़ाईमा थप अवरोध हुने शिक्षकहरू बताउँछन्। तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सम राखेको छ, तर नेपालगंजको गर्मीमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशी बताउनुहुन्छ।
12: केही न केही त हदमा त्यसले छेका छ, होइन? नेपालगंज जिप्सम काम छैन, पहाडतिर हो त्यो चाहिँ, होइन? अब हावासा चल्ने ठाउँमा यहाँ त अब त्यतिकै यति 42-43 डिग्री गर्मीमा बच्चा बच्ची बस्नु परेको छ। अब तत्काललाई जे होस् गुजरात चलिरहेको छ, होइन? वास्तविक कहीँ छैन।
7: भुरुवा चारको श्री माध्यमिक विद्यालय शाहपुरुवामा विद्यार्थीको अनुपातमा फ्यानको समेत अभाव छ। भएका फ्यानको हावा सबै विद्यार्थीहरूसम्म पुग्दैन।
8: त्यो टिनमा पानी परेपछि पटपट हुन्छ, हावा सुन दिन्छ, दिँदैन, यताको आवाज उता जान्छ, उताको आवाज यता हुन्छ।
13: यो क्लासको पछाडि सिटमा बस्नु हावा कतिको आउँछ? हावा आउन कतिको गर्मी हुन्छ?
14: धेरै गर्मी, टाउको दुख्छ, पेट दुख्छ, पङ्खा लगाइदिन्छ।
13: ए, अर्को पङ्खा लगाइदिएको भयो।
7: नेपालगंज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले टिनको छानामा जिप्सम राखेर तापक्रम घटाउने प्रयास गरिएको र 3 वर्ष यता टिनका भवनहरू नबनेको बताउनु भएको छ।
15: शिक्षा विभागले नै डिजाइन गरेर जिल्ला शिक्षा कार्यालय हुँदाखेरि नै बनेका विशेष भवनहरू त्यो किसिमका छन्। ती भवनहरूमा पनि हामीले अहिले फल सिलिङ गरेर गर्मी कम कसरी गर्न सकिन्छ भन्नेतिर हामी लागिरहेका छौँ। जस केही वर्षदेखि हामीले त्यो टिनका छाना भएका भवनहरू बनाएका छैनौं,
7: तर यसलाई दीर्घकालीन नीति बनाउने काम अझै हुन सकेको छैन। जनप्रतिनिधिहरू सुविधा सम्पन्न भवन र एसीमा बसिरहेका बेला निम्न आय भएका परिवारका बालबालिका भने अझै टिनको छानामुनि गर्मीसँग संघर्ष गर्दै पर्न बाध्य छन्।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मी मौसममा हैजा संक्रमणको जोखिम
16: त्यो यति युनिट मेन्टमा हुन्छ कि अब त्यो बिरामीले रोक्नै सक्दैन र सँगसँगै बान्ता भइदिन्छ र मानिस बिहोस हुने सक्ने सम्भावना हुन्छ।
0: बालबालिकाको प्रश्नमा डाक्टरको जवाब सहित हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-5253।
19: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घरमा एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब प्रस्तुत छ सम्वाद श्रृंखला हाम्रो पालो।
20: नमस्कार, म सन्तोष। सम्वाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 305 खण्डमा छौं। गर्मीको समयमा हैजा संक्रमणको जोखिम बढ़ने चिकित्सकहरू बताउँछन्। विशेष हैजाका कारण 5 वर्ष मुनिका बालबालिका अझ बढ़ी जोखिममा पर्दछन् भने सुरक्षित खानेपानी, सरसफाई र स्वास्थ्य सेवामा पहुँच कम भएका क्षेत्रमा पनि यसको जोखिम रहेको डाक्टरहरू बताउँछन्। आजको हाम्रो पालोमा हैजा संक्रमण र यसबाट बच्ने उपायबारे बालबालिका र अभिभावकको प्रश्नमा विज्ञको जवाब प्रस्तुत गर्नेछौ। सवालको जवाब दिँदै हुनुहुन्छ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
1: नमस्कार, मेरो नाम निरज हो। अहिले गर्मीमा लाग्ने रोग मध्ये एक हैजा पनि हो। झाडा पखाला र हैजामा के फरक हुन्छ?
16: हैजाको लक्षण र तपाईँ यो अरू झाडा पखालाको लक्षणमा खासै त्यस्तो होइन, तर फरक कहाँ आइपुग्छ भन्दाखेरि अरू झाडा पखालाले त्यति कडा छिटो बिरामीको मृत्यु समेत हुने गरी चाहिँ गर्दैन, यद्यपि गर्छ तर यति छिटो छोटो समयमा नि त्यस्तो गर्छ भने कमै प्रतिशतमा देखिन्छ। तर हैजामा चाहिँ यदि केही गरी लक्षण देखेर कडा रूपमा यो प्रस्तुत भइसकेपछि त्यो व्यक्तिको चाहिँ केही घटना पनि मृत्यु हुन सक्ने सम्भावना हुन्छ। यदि केही गरी उपचार पाएन भने यो अरू झाडा पखाला ब्याक्टेरियाबाट हुने या प्रोटोजोवाबाट अरू कीटाणुबाट हुने भन्दा यो अलिक बेग्लै मानेमा चाहिँ हामीले चिन्नलाई खासै त्यति गाह्रो पर्दैन। र अर्को कुरा चाहिँ दिशाको जुन प्रकृति छ, यो पुरै चौलानी जस्तो यो जुन भात हामीले चामल सफा गर्दा जुन माड देखिन्छ त्योसँग ठ्याक्कै मिल्न जान्छ र त्यो यति युनिटमा हुन्छ कि अब त्यो बिरामीले रोक्नै सक्दैन र सँगसँगै बान्धा भइदिन्छ र मानिस बिहोस हुने सक्ने सम्भावना हुन्छ।
21: नमस्कार, मेरो नाम डार्विन हो। हैजाको संक्रमण कसरी हुन्छ,
16: यो फैलिरहेछ कसरी भन्ने एउटा प्रश्नमा चाहिँ हामीले यो पानीको माध्यमबाट बढिसकेको छ। यद्यपि खानेबाट पनि सर्छ तर पानीबाट छिटो धेरै मानिसहरूले एकैचोटि चाहिँ त्यसलाई उपभोग भएको हुनाले र अति आवश्यक भएको हुनाले पानी बढिसकिरहेछ। र यसको अर्को कारण चाहिँ बर्सातको समय पनि हो, जहाँ चाहिँ बर्सातको समयमा मूल स्रोत जहाँ पानी छ त्यहाँ चाहिँ मिसिन गएर सम्भावना बढी हुन्छ। तर मैले सुने अनुसार अब इनारको पानीमा पनि देखियो रे भन्ने सुनेको छु मैले। अब र जति पनि किनेर खाने पानीहरू अब कहाँबाट ल्याउँदैछ, कसरी वितरण गर्दैछ, कसले वितरण गर्दैछ, यो खालको चाहिँ अनुगमन कतैबाट म देख्दिनँ। र जबसम्म त्यो त्यति राम्रोसँग थाहा हुँदैन तबसम्म चाहिँ यही ठाउँबाट यसरी नै आयो भन्न त सकिँदैन। तर फैलिरहेको कसरी छ भन्दा यो अस्वस्थ पानी र खानेकुराबाट फैलिरहेको छ।
22: नमस्कार, मेरो नाम सृष्टि हो। हैजाको संक्रमणबाट कसरी बस्ने?
16: सजिलो छ, के पनि भएको छैन। यसलाई केही गरी चाहिँ एकचोटि बोइल गरिदिनु भयो भने सबै काम सकिन्छ। पानीलाई बोइल गरेर खानु पर्यो, उमालेर खानु पर्यो। किन भन्दाखेरि फिल्टरको पनि एउटा छ रोल चाहिँ, तर फिल्टर कस्तो कसरी चलाएको छ त्यो हामीलाई थाहा छैन। अर्को एउटा राम्रो उपाय भनेको पक्का यो क्लोरिन या पिओस जे हुन्छ त्यो हालेर शुद्धिकरण गर्ने चिज हालेर खानु छैन, तर त्यो देख्नु पर्यो या विश्वस्त हुनु पर्यो कतिवटा हालेको छ कि छैन या आफैले हाल्नु पर्यो उपभोग गर्नुभन्दा अगाडि। तर सबैभन्दा सजिलो ठ्याक्कै सजिलोसँग गर्न सक्यो भनेको त्यसलाई एकचोटि भुक्लुक उमालिदिनु पायो भने यो हैजाबाट मात्र होइन झाडा पखाला गर्ने अरू किटाणु लगायत जन्डिस हेपाटाइटिस त्यसपछि टाइफाइडका यो सबै किटाणुहरू मर्छ। यो त यति यति राम्रो यो तरिका हो कि अरू पनि यो समयमा सहन सक्ने फैलिन सक्ने रोगहरूबाट हामी सजिलोसँग बन्न सक्छौँ। कुरो के छ भन्दा तपाईँले सोधे जस्तै यो जारको पानीमा चाहिँ सबैभन्दा बढी विश्वास देखियो मानिसहरूको र यो सफा र शुद्ध हुन्छ भन्ने एक प्रकारको भयो, तर उहाँहरूमा एउटा ज्ञान के रहिरहेको देखेन जस्तो लाग्यो, अलिक भुलचुक भयो जस्तो लाग्छ भन्दाखेरि अलिक स्थापित कम्पनीको राम्रो ब्रान्डको पानी मैले खाइरहेछु कि या जथाभावी कसैले चाहिँ पानी कतैबाट हाल्दैछ त्यसलाई नै प्याक गरेर पठाएछ हो त्यो छुट्याउन नसकेको हुनाले यस्तो भएको कि जस्तो लाग्छ। हैजा संक्रमण भएपछि 80% जति मानिसमा यो संक्रमणै थाहा हुँदैन, सामान्य या लक्षणहीन हुन्छ। सामान्यले त घरमा बसेर औषधि खाएर पनि ठिक होला, तर लक्षण नदेखेका व्यक्तिहरू के गरे यस्ता प्रभावित क्षेत्र जहाँ चाहिँ बाढी प्रभावित क्षेत्र होला या भूकम्प प्रभावित क्षेत्र जुनै पनि जहाँ धेरै मानिसहरू बसेको हुनसक्छ त्यस्तो ठाउँमा गएर यस्ता व्यक्तिहरूले थाहा नपाई नपाई भनौँ न संक्रमणहरू फैलाउन सक्ने सम्भावना डर मैले त्यहाँनिर देखेको र यसको लागि त अब मैले त यही गर्नुपर्छ भन्ने छैन, तर मेरो आह्वान भनेको चाहिँ अब तपाईँहरू कसै यसरी बसिरहनु भएको छ स्रोतहरू एउटै प्रयोग गरिरहनु भएको छ भने कम्तीमा पनि एकचोटि बोइल गरिदिनुहोस्, समाधान त्यही छ। र अहिले तत्कालको लागि चाहिँ सबैभन्दा उत्तम उपाय भनेको अलिक विश्वासशील आफ्नै आँखा अगाडि देख्ने भनेको त एकचोटि बोइल गरेर राम्रो हुन्छ।
20: कुनै पनि संक्रामक रोग वा विपदका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5264-6 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति हो। अब तपाईँको पालो।
0: सरकारले आइतबारको विधा खारेज गर्न गरेको भन्ने हल्ला भ्रामक भएको बताएको छ। संसदको गतिरोध अन्त्यका लागि संवादबाट समाधान खोज्न सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ। संघीय र प्रदेश सभाका सांसदहरूले औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको माग गरेका छन्। अब निजामती कर्मचारी र अवकाश प्राप्त कर्मचारीले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको सेवा पाउने भएका छन्। युक्रेन र बेलायती राष्ट्र प्रमुखबीच छलफल भइरहँदा रूसले विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ र नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिनो समय सूचक अहिले रातिको 8 बज्यो एपीएम
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
5: आमा मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
7: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
8: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ।
7: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
2: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
9: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
9: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
9: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
0: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
10: Radio Sign 89.8 MHz।
11: नमस्कार, कार्यक्रम हाम्रा आवाजको यो नवीनतम श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म तपाईँको आफ्नै आवाजको साथी विजय। कार्यक्रम हो हाम्रो आवाज। यो कार्यक्रम तपाईँले विभिन्न रेडियोको माध्यमबाट विभिन्न समयमा सुन्न सक्नुहुनेछ। यो कार्यक्रम प्रसारण हुने रेडियोको नाम म यति बेला लिँदैछु, सामुदायिक रेडियो दर्पण एफएम 79.2 मेगाहर्ज, सामुदायिक रेडियो जलजला 96.8 मेगाहर्ज, रेडियो चाइनो 89.8 मेगाहर्ज, ग्रेट एफएम ग्रेट कम्बिनेशन 106.4 मेगाहर्ज, रेडियो कावसती 102.6 मेगाहर्ज, रेडियो जागरण 93.6 मेगाहर्जमा तपाईँले सुन्न सक्नुहुनेछ। कार्यक्रममा हाम्रो आवाज केवल तपाईँको लागि तयार पारेको कार्यक्रम हो। यो कार्यक्रममा हामीले अपाङ्गको हक अधिकार अवसर र चुनौतीको बारेमा कुरा उत्थान गरेका छौँ। हरेक हप्ता विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्ने क्रममा आज भने हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ अर्जुन राणा। उहाँसँग रहेर हामी कुराकानी गर्नेछौ, श्रोता लागौ अर्जुन राणासँग कुराकानी गर्नतर्फ। तपाईँलाई कार्यक्रममा स्वागत छ।
12: धन्यवाद।
11: आराम हुनुहुन्छ?
12: हजुर, म आरामै छु। हजुर आरामै हुनुहुन्छ?
11: हामी पनि एकदमै आराम छौ।
12: हजुरको कार्यक्रम टिम परिवारलाई चाहिँ कस्तो छ भन्न चाहन्छु।
11: हामी पनि एकदमै ठिक छौ। अर्जुनजी, तपाईँको परिचय दिनुहोस्। तपाईँको जन्म कहाँ र कहिले भयो र बाल्यकाल के कसरी व्यतीत गर्नुभयो?
12: म यहाँलाई सर्वप्रथम परिचय गराउनु पर्दा, मेरो नाम चाहिँ अर्जुन राणा, मेरो घर चाहिँ कञ्चनपुर पुनर्वास नगरपालिका, र मेरो जन्म चाहिँ विक्रम सम्वत 2056 सालमा भएको हो यही स्थानमा नै। हाल म स्नातक चौथो वर्षमा धनगढी कैलालीमा सुदूरपश्चिमाञ्चल एकाडेमी क्याम्पसमा चाहिँ अध्ययनरहेको छु भन्न चाहन्छु।
11: तपाईँ पढाइको सुरुवात कहाँबाट गर्नुभयो, कुन स्कुलबाट गर्नुभयो?
12: मैले सुरुमै बेलिपीदेखि कक्षा 10 स्कुल विद्यालय जीवन वा बाल्यकालदेखि नै मेरो पञ्चोदयको पञ्चोदय माध्यमिक विद्यालयबाट, जो चाहिँ धनगढीमै रहेको छ, त्यहाँबाट चाहिँ मेरो पठन पाठनको सुरुवात भएको चाहिँ पाइन्छ।
11: तपाईँको समस्याको बारेमा पनि जानकारी गराउनुहोस् न, तपाईँको खास समस्या भनेको के हो?
12: समस्या वास्तवमा भन्नुपर्दा, जस्तो म बाल्यकालदेखि दृष्टिविहीन थिए, दृष्टिविहीन भएको त मलाई कुनै प्रभाव भएन, र म विद्यालय स्तरमा आफ्नो पठन पाठन सुरु गरे पश्चात कक्षा 1-5 मेरो बाल्यकाल उसरी सुखमै नै बित्यो भन्नुपर्छ। त्यसपछि पछि गएर कक्षा 6 लगभग 2071 सालमा चाहिँ मेरो कानको समस्या देखिन थाल्यो। कान पाक्ने, कान चिलाउने जस्तो समस्या देखिन थालेपछि मेडिकलहरूमा उपचार गराउँदै गर्दाखेरि पाक्ने र चिलाउने कार्य त बन्द भयो, तर मेरो कानको सुनाइ क्षमतामा भने बिस्तारै ह्रास हुँदै गयो, र अहिलेको मुख्य समस्या भनेकै नै कानको सुनाइ क्षमतामा ह्रास हुँदै जानु हो, जो तपाईँले नै डबल डबल पटक प्रश्न गरिराख्नु भएको छ। यहाँबाट पनि प्रश्न हुन्छ कि मेरो कानको सुनाइ क्षमता चाहिँ कतिको छ भन्ने कुरो चाहिँ त्यही नै।
11: खास के समस्या, के कारणले ह्रास भएको सुन्ने शक्ति, यो विषयमा चाहिँ डाक्टरले के भन्नुहुन्छ?
12: अब यो खासमा 2071 सालदेखि अगाडि चाहिँ यो फोहोरको कारणले चाहिँ हो भनेर भनिएको थियो, र सरसफाई सफाई प्रत्येक महिना डाक्टरको सल्लाह अनुसार चाहिँ प्रत्येक महिना सफाई गर्दै जाँदा कक्षा 8 पुगेर 2073 सालमा पुग्दाखेरि मलाई चाहिँ एकजना डाक्टर साहबले, जो उहाँले प्रत्येक महिना सफाई गर्नुहुन्थ्यो कानको भित्री भागलाई, अनि त्यसपछि उहाँले भन्नुभयो कानको जाली बिग्रिएको छ, जालीमा सराएको छ भने पश्चात त्यसको उपचार चाहिँ यहाँ सम्भव नहुने, कोलपुर मेडिकल कलेजमा मात्र सम्भव हुने भनिसकेपछि हामी त्यहाँतिर जाने तर्खरमा लाग्यौं। त्यति बेला त्यसपछि मैले नेपाल महिला अपाङ्ग संघको एकजना हाकिम सर हुनुहुन्थ्यो सौरभ शर्मा, उहाँलाई सम्पर्क गर्दाखेरि उहाँले चाहिँ एउटा डाक्टरलाई प्रोफेसर हुनुहुन्थ्यो, उहाँ सुपरिन्टेन्डेन्ट सेती प्रादेशिक अस्पतालको, अनि सेती प्रादेशिक अस्पतालमा चाहिँ क्यान सम्बन्धी समस्याका लागि त्यतिको नै प्राविधिक मेसिनहरू नभएनाले उहाँको प्राइभेट मेडिकलमा गएर एकचोटि तपाईँले चेक गराउनु र चेक गराएपछि हामी चाहिँ जे जति लाग्छ मेडिकल खर्च हामी व्यवहार्छौँ भनेर भन्नुभयो। र त्यसपछि त्यहाँ गएर चेक गराउँदाखेरि चाहिँ उहाँहरूले यो चाहिँ नसाको खराबी छ र मेसिन लगाएर हेडिङ एयर लगाएर मात्र उपयुक्त हुने, कुनै यसको चाहिँ उपाय सुनै क्षमतामा वृद्धि हुने उपाय छैन भनेर उहाँले भनिसकेपछि नेपाल महिला अपाङ्ग संघले नै हेडिङ एयर त उपलब्ध गरायो, तर त्यो हेडिङ एयर मेरो क्यानमा चाहिँ काम गरेन। कसरी गरेन भन्दा मैले आवाज त सुन्छु, आवाज सुन्छु तर आवाजलाई चाहिँ प्रष्ट रूपमा बुझ्दिन, यो नै मुख्य समस्या भएको कारण पछि यहाँ अन्तिम काठमाडौँको त्रिवी शिक्षा अस्पतालबाट चाहिँ अहिलेको स्थिति र अस्ति भर्खर वैशाखमा चाहिँ परीक्षण गराए पश्चात चाहिँ यसको कक्लियर इम्प्लान्ट भन्ने सर्जरी हुन्छ, जसले चाहिँ सर्जरी गरे पश्चात जन्मजात वा नसुन्ने जति सुकै नसुन्ने व्यक्तिहरूलाई चाहिँ सुन्न सकिने भनेर भन्नुभएको छ। अनि त्यसका लागि अब आर्थिक अवस्था पनि धेरै बलियो हुनुपर्ने, जसको कुल खर्च अनुमानित उहाँहरूले भनेअनुसार चाहिँ 21 लाख लाग्ने भन्नुभएको छ। अब मेरो घरैसी स्थिति चाहिँ के छ भने म लगायत मेरो घर परिवारमा 5 जना दृष्टिविहीन छौं, त्यो भएर उनीहरूले घरैसी आर्थिक स्थिति पनि साह्रै नाजुक भएको हुनाले सेवा चाहिँ यो सेवाको प्राप्त गर्न नसक्ने हो कि भन्ने चाहिँ मलाई लागिरहेको छ, र जसको लागि म यहाँको मिडिया मार्फत पनि सहयोगको अपेक्षा गर्दछु।
11: यति बेला रेडियो सुनेर बस्ने, फेसबुकमा हेर्ने र सँगसँगै युट्युब च्यानलबाट तपाईँको आवाज सुन्ने श्रोताहरूको लागि तपाईँले के भन्न चाहनुहुन्छ, कसरी तपाईँलाई सहयोग गर्न सकिन्छ? यदि इच्छुक भएका साथीहरूले तपाईँलाई सहयोग गर्न चाहनुभयो भने, महानुभावले चाहनुभयो भने तपाईँलाई कसरी सहयोग गर्न सकिन्छ?
12: यति बेला सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा मेरो आग्रह र अपिल अघि पनि भने जस्तै यहाँहरूलाई चाहिँ सहयोग संकलनका लागि चाहिँ म आफ्नो ई सेवा आइडी 98 47 58 68 र मेरो व्यक्तिगत फोन नम्बर 97 090 49 577 सम्पर्क गरेर मैले उहाँहरूलाई ब्याङ्क खाता कान्ना विकास ब्याङ्कमा रहेको मेरो आफ्नै खाता नम्बर पनि उपलब्ध गराइदिनेछु, र जसले जसरी सहज हुन्छ त्यसै किसिमको सहयोग गरिदिनु होला भन्ने पनि अपेक्षा गर्दछु।
11: तपाईँको पारिवारिक अवस्थाको बारेमा कुरा गर्नु यति बेला, तपाईँको घरमा 55 जना दृष्टिबिन हुनुहुन्छ भन्दै हुनुहुन्छ, अब उहाँ 55 जनाले के गर्नुहुन्छ घरको आर्थिक अवस्था चलाउनको लागि, आर्थिक स्रोत कहाँबाट जुटाउनु भएको छ, यो विषयमा पनि जानकारी गराउनुहोस् न।
12: एकदम यहाँको यो ज्यादै गम्भीर प्रश्न र ज्यादै महत्वपूर्ण प्रश्न हो यो। 5 जना दृष्टिविहीन छँदाखेरि हाम्रो आर्थिक स्थिति अहिले धेरै नै हामी आफैले काम गरेर चाहिँ आफ्नो जीविकोपार्जन गर्न सक्ने गरिरहेका छौँ। आमा बुवा दिदी म र मेरो ठुलो बुवा, जसमा मेरो दिदी पनि बाउ अपाङ्गता हुनुहुन्छ, अनि हाम्रो हल्का फुल्का खेतबारी रहेको छ, र जसमा चाहिँ हाम्रो छिमेकीले हेरिदिनुहुन्छ र त्यहाँबाट उब्जनी भएको अन्न बालीले हाम्रो खानपान चलिरहेको हुन्छ भने हाम्रो भैँसी पनि छ, दुईवटा भैँसी रहेको र जसलाई चाहिँ मेरो बुवाले रेखदेख गरेर पालिराख्नु भएको छ र त्यहाँबाट दैनिक दुध व्यापारले चाहिँ हाम्रो घर खर्चहरू चाहिँ चलाइरहेको हुन्छ।
11: तपाईँको दृष्टिबिन को हुनुहुन्छ, पूर्ण दृष्टिबिन को हुनुहुन्छ, यसको विषयमा पनि जानकारी गराउनुहोस् न।
12: मेरो घरको हामीलाई पाँचजनालाई संरक्षकको रूपमा चाहिँ गोविन्द राणा हुनुहुन्छ र उहाँको श्रीमती हाम्रो भाउजू हुनुहुन्छ तथा उहाँहरूले नै हामीलाई खेतबारीको सम्पूर्ण अन्न बालीहरू लगाउने रोप्नेदेखि लिएर खनजोत गरिदिने सम्पूर्ण क्रियाकलापहरू उहाँले सघाएर हामीलाई चाहिँ संरक्षण गरिराख्नु भएको छ र मेरो पढाइ तथा अन्य क्षेत्रमा पनि आर्थिक स्थितिको रूपमा पैसा चाहिँ आवश्यक परेमा उहाँहरूले सहयोग गरिराख्नु भएको छ।
11: तपाईँको घरमा त धेरैजना दृष्टिबिन हुनुहुन्छ, अपाङ्गता हुनुहुन्छ, बहु अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ, अब राज्यबाट कतिको सहयोग पाउनु भएको छ, त्यहाँका छरछिमेकीहरूले तपाईँहरूलाई कसरी हेर्नुहुन्छ, कति सकारात्मक छ त्यहाँका समाज तपाईँहरू प्रति, यसको विषयमा पनि जानकारी गराउनुहोस् न।
12: यसमा चाहिँ समुदाय हामी प्रति जति हाम्रो क्षेत्रमा चाहिँ समुदाय हामी बस्ने समाज चाहिँ ज्यादै नै सकारात्मक रहेको पाइन्छ। जस्तो छरछिमेकहरूले एउटा मान्छेले नभ्याएको खण्डमा जस्तो हाम्रो केही अवस्था केही रेखदेख गर्नु पर्यो भने उहाँहरूलाई हामीले गुहार्यौँ भने पक्कै कोही न कोही चाहिँ मजाले आउनुहुन्छ र हामीलाई क्यारी गर्न सघाउनुहुन्छ र यताउति जानलाई पनि हामीले सहयोगीको रूपमा छिमेकीकै प्रयोग गर्नुपर्ने हुन्छ, समाजकै व्यक्ति चिनजानेका जसलाई चाहिँ आज एउटा घरको मान्छेलाई नाता लाग्ने मान्छेलाई जे नाता छ उहाँलाई तपाईँ मलाई चाहिँ यो सहयोग गरिदिनु पर्यो भनेर अरू फुर्सद भएको समयमा जसरी पनि सघाइराख्ने भएको हुन्छ र विशेष त हाम्रो अपाङ्गताको क्षेत्रमा चाहिँ जस्तो थुप्रै समुदायमा सुन्नु पाइन्छ कि अपाङ्गताको क्षमतामा चाहिँ प्रश्न उठाइरहेका हुन्छन्, अर्थात् त्यो चाहिँ मैले सरकारी स्तरमा भोगेको पनि छु होइन, तर हाम्रो समाजमा चाहिँ त्यस्तो किसिमको कुनै सोचेको पाइँदैन, त्यस्तो किसिमका नकारात्मक धारणाहरू चाहिँ कहिल्यै राखिएको पाइँदैन र जति सक्दो उहाँहरूले हामीले सहयोग माग्दाखेरि सहयोग गर्नु भएकै हुन्छ।
11: तपाईँ दृष्टिबिन पनि हुनुहुन्छ, त्यसै माथि तपाईँको कानको कमजोरी पनि छ, यो दृष्टिबिन हुनु त्यसै माथि कान कम सुन्नु, यो यसरी दुवै प्रकारको समस्या लिएर जीवन जिउन कतिको अप्ठ्यारो हुन्छ र जीवन कसरी चलाइरहनु भएको छ, दैनिक कसरी चलाउनुहुन्छ, त्यो विषयमा पनि जानकारी गराउनुहोस् न।
12: योमा चाहिँ दृष्टिबिन प्लस कान सुनाइ क्षमताले धेरै नै प्रभाव पारिरहेको हुन्छ। जस्तो हामीले स्पष्ट यो मोबाइलको स्क्रिन रिडरहरू चाहिँ आफू अनुकूल बनायो भने चाहिँ हामीले मान्छेको भन्दा पनि सहज तरिकाले हामीले यो स्क्रिन रिडरको भोइस बुझ्न सक्छौँ र हामी चलाउन युज गर्न पनि सक्छौँ होइन, तर अन्य सामाजिक कार्य समुदायको हामी जस्तो श्रवण दृष्टिबिन अपाङ्गताले ज्यादै कठिन स्थितिमा चाहिँ भोग्नु परिरहेको हुन्छ। यहाँलाई जस्तो म एउटा अनुभव नै सुनाउँछु, 2079 सालको श्रावण 28 गतेको शिक्षक अध्यापन अनुमति पत्रको मैले परीक्षा दिए पश्चात अध्यापन अनुमति पत्र निकाले पश्चात शिक्षक सेवा आयोगको एक्जाम दिँदा लेखन सहयोगी खोजेर पनि लेखन सहयोगीको सिफारिस लिन जाँदाखेरि सरकारी स्तरबाट चाहिँ के भनिदियो रहेछ भने तपाईँ चाहिँ कान पनि सुन्नु हुँदैन, आँखा पनि देख्नु हुँदैन, हाम्रो यति सानो यो अफिसमा त तपाईँले बुझ्नु कठिन भइरहेको छ भने विद्यालयमा त झन् कति बुझ्नु कठिन होला। त्यसैले तपाईँले त घरमै भत्ता लिएर सरकारले जति तोकेको छ त्यो लिएर बस्नु हो नि भनेर हामी प्रति त्यसो क्षमतामा चाहिँ अविश्वास गर्ने के नकारात्मक दृष्टिले हेर्ने त्यस्तो किसिमको कार्य त विशेष हामी श्रवण दृष्टिबिनले भोगिरहेको हुन्छौँ। अनि अर्को के हुन्छ भने जस्तो हाम्रो पठन पाठनकै यो अफिसमा त तपाईँले बुझ्नु कठिन भइरहेको छ भने विद्यालयमा त झन् कति बुझ्नु कठिन होला। त्यसैले तपाईँले त घरमै भत्ता लिएर सरकारले जति तोकेको छ त्यसले

0: लेख्न सक्ने भयौं। अनि शिक्षकहरू स्पष्ट भइसकेका छन् भने उहाँको बोली बुझेर हामी लेख्न सक्ने भयौं। र शिक्षक टाढा छ, व्हाइट बोर्डमा लेख्दैछ, तर उसले भनेर हुन्छ भने हामीले बुझ्न सक्न, जस्तो स्पष्ट भएका साथीहरू कुनै दिन यदि कक्षामा अनुपस्थित भएमा त्यो दिन हामीले नोट बनाउनु पनि गाह्रो हुन्छ। तर पनि यो अपाङ्ग मानवाधिकार संरक्षण मञ्च तथा कास्की नेत्रहीन संघ जस्ता संस्थाहरूले चाहिँ यो अपाङ्गता हामी दृष्टिबिहीनका लागि उत्पादन गर्ने श्रव्य पुस्तकले चाहिँ हामीलाई सहज बनाएको छ। त्यसले गर्दाखेरि मैले चाहिँ त्यसरी नै थुप्रै नोटहरू चाहिँ क्लास भन्दा पनि क्लासको चाहिँ बुझिने तरिकाले मात्र कुनै कुनै बनाउने गर्ने, तर त्यहाँबाट चाहिँ स्पष्ट हुने गरेर बनाउने गर्दाखेरि म आजको यो शैक्षिक यात्रा पनि सफल गर्न भएको छु। अनि सामुदायिक स्तरमा कुरो गर्दाखेरि जस्तो आज मैले तपाईँसँग यसरी अन्तर्वार्ता दिइरहेको छु, तपाईँले यसरी क्वेसन बुझाइराख्नु भएको छ, तर हाम्रो समुदायमा चाहिँ के हुन्छ भने थुप्रै मान्छेले चाहिँ कान पनि सुन्दैन भने चाहिँ उनीहरूलाई कुराकानी गर्न गाह्रो लाग्छ। एकचोटि उनीहरूले कुरा भन्छन्, यदि हामीले त्यो बुझ्यौं भने ठिकै छ, के भन्नुभयो भनेर दोहोऱ्याएर प्रश्न गर्दाखेरि यस्तो मान्छेसँग के कुरो गर्ने है, जति भन्यो भने सुन्दैन भन्ने जस्तो धारणा उहाँहरूमा पाइन्छ कि। त भएर पनि हामी श्रवण दृष्टिबिन अपाङ्गता भएका व्यक्तिलाई चाहिँ साह्रै कठिन हुने गर्दछ।
1: तपाईँ जस्तो श्रवण दृष्टिबिनहरूको लागि राज्यले संघ संस्थाले के कस्ता सेवा सुविधाहरू ल्याइदिन आवश्यक छ, राज्यले कस्तो किसिमको नीति ल्याइदियो भने श्रवण दृष्टिबिनहरूको लागि उपयुक्त हुन्छ?
0: नेपाल आदिवासी जनजातीय अपाङ्ग संघले कतिपय क्षेत्रमा चाहिँ अपाङ्गताको पहिचान गरेर यो श्रवण दृष्टिबिनलाई विशेष पहिचान गरेर उनीहरूको क्षमता अनुसार चाहिँ अगाडि बढाइरहेको पाइन्छ। तर त्यो बाहेक नेत्रहीन संघ, श्रवण दृष्टिबिन संघ जस्ता संस्थाहरूले चाहिँ हाम्रो अधिकारको निमित्त त कुनै गरेको पाइँदैन। त अबको दिनमा चाहिँ म के भन्छु भने सरकार तथा सबै व्यक्ति आम संस्थाका अग्रज व्यक्तित्वहरूले चाहिँ मेरो के आग्रह हो भने जसरी अन्य अपाङ्गता अनुकूल तपाईँहरूले वातावरण तयार गर्नको लागि वकालत गर्नुहुन्छ भने त्यसरी सर्वण दृष्टिबिन नहुन दिनको लागि पनि वा सर्वण दृष्टिबिन भइसकेपछि उनीहरूको पर्याप्त उपचार गरिसकेपछि उनीहरूलाई सहज अनुकूलन जीवनयापनका लागि चाहिँ डाक्टरको सल्लाह बमोजिम वातावरणहरू तयार, आवश्यक बजेटहरू संकलन गर्न सघाउनु पर्ने हुन्छ। अहिले कक्लियर इम्प्लान्टकै कुरो गर्ने हो भने हामी जस्ता गरिबको यो सेवा पहुँच छैन। अनि थुप्रै
1: हाम्रा
0: कक्लियर इम्प्लान्ट भनेको जस्तो हाम्रो कानको भित्री भागमा रहेको यो कक्लियामा खराबी आएपछि चाहिँ हामीले कान सुन्न नसक्ने हुन्छौ। र यो कक्लियर इम्प्लान्ट भनेको चाहिँ एउटा सर्जरी जसमा चाहिँ दिमागबाट दिमागमा अपरेसन गरेर चाहिँ दिमागमा एउटा भित्री कक्लियर भन्ने मेसिन राख्ने गरिन्छ। अनि त्यो मेसिन राखे पश्चात उसले चाहिँ त्यो नसामा चाहिँ कक्लियामा चाहिँ तपाईँको आवाजलाई पुगाउने गर्छ र कानमा स्पष्ट हुन गराउने गर्दछ, जसलाई नै कक्लियर इम्प्लान्ट भनिएको हो।
1: अनि कक्लियर इम्प्लान्ट गरेको छ त
0: अहिले थुप्रै व्यक्तिमा चाहिँ कक्लियर प्लान्ट गरिएको छ र जसमा थुप्रै व्यक्तिको नसा अनुसार पनि यसले फरक फरक काम गरिरहेको हुन्छ। कसैको नसा सोकेको भएमा चाहिँ यसले धेरै कम काम गरेको हुन्छ र नसा निदाएको खण्डमा चाहिँ धेरै राम्ररी काम गरेको हुन्छ। जसमा चाहिँ अस्ति भर्खर मङ्सिर 8 गतेदेखि 1 गते सर्जरी गरेर 8 गतेसम्म 8

0: मेडिकलबाट टिचिङ मेडिकलबाट डिस्चार्ज हुने मेरो आदरणीय साथी चरिता बानिया पनि हुनुहुन्छ र उहाँलाई सुझाव दिने क्रम चाहिँ मबाटै सुरु भयो तर उहाँ काठमाडौँमा छँदाखेरि उहाँ पनि मेरो स्थितिमा हुनुहुन्थ्यो त्यसपछि संस्थाहरूको समन्वयमा चाहिँ उहाँको सर्जरी गराउनु भयो र सर्जरी गराए पश्चात थेरापी गराउँदै जाँदा उहाँको चाहिँ सुनै क्षमता चाहिँ पूर्ण रूपमै सफल भएको छ।
1: निकै राम्रो यो कक्लियर इम्प्लान्ट भन्ने निकै राम्रो कुरा रहेछ। धेरै सरल दृष्टिबिन भएका व्यक्तिले सुन्न सक्ने कुरा जानकारी गराउनु भयो। यसको लागि स्थानीय तह प्रदेश सरकार केन्द्रीय सरकारबाट यस्ता कुराहरूलाई यस्ता अपरेसनहरूलाई निशुल्क गर्नको लागि त्यस्तो किसिमको व्यवस्था गर्ने त्यो वातावरण स्थानीय तहहरूबाट सहयोग माग्दाखेरि उहाँहरूले त्यो किसिमको सहयोग गर्ने वातावरण छ कि छैन?
0: स्थानीय सरकारलाई चाहिँ आज मात्रै होइन विगतको दुई तीन वर्ष यता हामीले घचघच्याइरहेको छौँ र जानकारी दिइ नै रहेको छौँ तर एकै व्यक्तिलाई एक्कासी यत्रो ठुलो रकम हामीले उपलब्ध गराउन सक्दैनौँ भनेर उहाँहरूले कहिले छत्रवृत्तिको नाममा त कहिले के को नाममा चाहिँ 10-12 हजार चाहिँ उहाँहरूले उपलब्ध गराइराख्नुहुन्छ जो चाहिँ मेरो सहयोगकै साथीहरूले सञ्चालन गरेको खातामा नै जम्मा भइरहेको पाइन्छ। त्यसदेखि हाम्रो प्रदेश सरकारले त कुनै पनि कार्य गरेको पाइँदैन र केन्द्रीय सरकारले चाहिँ वीर अस्पताल तथा त्रिवी शिक्षण अस्पताल टिचिङमा चाहिँ कुल अनुमानित खर्च 21 लाख हो भने जसको 6 लाख मार्फत सहयोग गर्ने गर्छ र 50 हजार चाहिँ 4 महिने थेरापी हुन्छ त्यसमा त्यसका लागि चाहिँ सहयोग गर्ने गर्छ। यसरी कुल पाउँदाखेरि केन्द्र सरकारले चाहिँ 6,50,000 दिने चाहिँ खर्च आफैले बेहोर्नु पर्ने हुन्छ। त्यसका लागि सरकारहरूले चाहिँ कुनै त्यसो कार्य गरेको चाहिँ पाइँदैन र अबको दिनमा चाहिँ म सरकारलाई चाहिँ के भन्न चाहन्छु भने कमसे कम यसलाई पहुँच योग्य बनाउनको लागि 50% अर्थात 13 लाख जति अनुदान बढाइदिएको भए पनि थुप्रै व्यक्तिहरूले चाहिँ यो सेवा प्राप्त गर्न सक्थे कि जो चाहिँ श्रवण दृष्टिहीन मात्र नभएर अन्य श्रवण शक्ति गुमाउने व्यक्तिहरूलाई पनि उपयोगी हुने थियो भन्ने चाहिँ मैले महसुस गरिरहेको छु।
1: हुन्छ, हामी कार्यक्रमको निकै अन्त्यतिर छौँ। अन्तमा तपाईँलाई भन्न मन लागेको कुरा भन्न सक्नुहुन्छ?
0: एकदम जस्तो यस कार्यक्रम मार्फत सबभन्दा पहिला त मेरो आवाज सबै समक्ष पुगाउने तपाईँ र तपाईँको टिमलाई चाहिँ हार्दिक धन्यवाद ज्ञापन गर्छु र अहिलेको यो कक्लियर इम्प्लान्टको सर्जरी सम्मका यात्रामा विभिन्न क्षेत्रबाट जस्तो कलेज स्तरबाट चाहिँ चन्दा संकलन गरेर सहयोग गर्नुहुने साथीहरू भूपेश पुजारा लगायत सम्पूर्ण साथीहरू, त्यस्तै काठमाडौँमा कक्लियर इम्प्लान्टको फिक्स डिसिजनको लागि सहयोग गर्नुहुने आदिवासी जनजाति अपाङ्ग संघ नेपालका अध्यक्ष खड्केश्वरू मगर, त्यस्तै मेडिकलमा मलाई सघाउने विशेष चेक जाँचको लागि सघाउने ब्राइट स्टार सोसाइटीका अध्यक्ष वासुदेव अधिकारी र साथीहरू सरिता बानिया वन्दना थापा जो जोले मलाई अहिलेसम्म सहयोग गर्नुभएको छ उहाँप्रति हार्दिक आभारी हुँदै मलाई सक्दो सहयोग गरिदिनु होला। तपाईँको सानो सहयोगले पनि मेरो भविष्य बन्नेछ भन्ने अपेक्षाका साथ म आफ्नो बनाइ राख्छु।
1: हस् त, तपाईँको व्यस्त समय र गहन विचारको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: यहाँलाई पनि धन्यवाद।
1: भर्खर तपाईँले सुन्नुभयो अर्जुन राणासँग गरेको कुराकानी। यो कुराकानी सँगै हामी कार्यक्रमको निकै अन्त्यतिर आइसकेका छौँ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ, जसको लागि हाम्रो स्टुडियोको टेलिफोन सम्पर्क नम्बर रहेको छ अन्ठानब्बे छ एकहत्तर तिरासी पाँच सय सतासी यति मेरो साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद। प्रविधि कक्षबाट यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि मदत गर्ने सम्पूर्ण प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै समयमा छुट्टिनु भनेको बाध्यता र व्यवस्था होइन अनुशासन हो। यही अनुशासन पालना गर्न आगामी सप्ताह तपाईँलाई भेट्नमा आउने नै छु। त्यति बेलसम्मलाई तपाईँको आफ्नै आवाजको साथी विजयलाई बिदा दिनुहोस्। हवस् त नमस्कार।

सूचना संगीत र मनोरञ्जनको अटु साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: alle Stunde munter. Radio Silent 89.8 MHz.
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-93-495।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
1: मानव बस्तीमा वन्य जन्तु बसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
1: घर जग्गा

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: सधैं सँगै अघि।
1: संसदमा अघि बढ़ाइएन अध्यादेश, विधेयक नै लाने तयारी, पूर्व गृहमन्त्री गुरूङको मन्त्री बन्ने हतारो, छानबिनमाथि प्रश्न, प्रधानमन्त्रीको अभिव्यक्तिबारे नयाँ दिल्लीमा परराष्ट्र मन्त्रीको स्पष्टीकरण, दशकौंदेखि निर्माणमै अल्झिरहेका गौरवका आयोजना, राजसभा महाधिवेशनमा कांग्रेस कलहमा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको रूख मात्र काट्दैनन् राउटे, बिरूवा पनि रोप्छन् राउटे शीर्षकको शुभ समाचार।
2: नेपालको एकमात्र लोपोन्मुख राउटे समुदायको पेशा काठका भाँडा वर्तन बनाएर जीविकोपार्जन गर्नु हो। कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुम्दै हिँड्ने यो समुदाय काठका सामग्री बनाउन सिमल, गुराँस, तुनी लगायतका रूख काट्ने गर्दछन्। यी रूखबाट राउटेले कोशी, मधुस, पिर्का, डाडु, पन्यू लगायतका सामग्री बनाउँछन् र बिक्री गरेर आएको पैसाले गुजारा चलाउँछन्। पछिल्लो समय वन संरक्षणका लागि समुदायले सामुदायिक वन गठन गर्न थालेपछि राउटे समुदायलाई काठका सामग्री बनाउन काठको समस्या हुन थाल्यो। केही स्थानमा काठ काट्ने विषयमा बाह्य समुदाय र राउटे समुदायबीच द्वन्द्व समेत देखिन थाल्यो। पछिल्लो समय भने रूख मात्रै काट्ने आरोप लाग्ने गरेको राउटे समुदाय बिरूवा रोप्न र हुर्काउन थालेको छ। राउटे मुखिया प्रकाश शाही आफूहरूलाई काठका सामग्री बनाउने रूख अभाव हुन थालेपछि ससाना बिरूवा रोप्न थालेको बताउँछन्। जंगलमा हामीलाई चाहिने काठ पाइन छाड्यो, मुखिया प्रकाशले भने अहिले रोपेनौ भने पछिल्लो पुस्ताले दुःख पाउने भएकाले जहाँ जान्छौं त्यहाँ बिरूवा रोप्न थालेका छौं। राउटे समुदाय एक साता अघि मात्रै गुरूबाकोट नगरपालिकाबाट सिम्ता गाउँपालिका 9 को चोल्पामा बसाई सरेर गएको छ। विश्व वातावरण दिवसको अवसर पारेर आइतबार आफू बसेको जंगलमै राउटेले 29 गुराँस लगायतका बिरूवा रोपे। मुखिया प्रकाशले आफूहरू रूख मात्रै काट्ने नभएर बिरूवा रोप्ने र हुर्काउने काममा पनि अग्रसर भएको बताए। हामी रूख बुटा मात्र मास्दैनौ, पछिल्लो सन्तानका लागि बिरूवा पनि रोप्छौं, दीपक शाहीले भने। कर्णाली प्रदेश सरकारले 9 वर्ष अघि नै कर्णालीका डिभिजन वन कार्यालयमा पत्राचार गरेर सामुदायिक वनको विधान र कार्ययोजना नवीकरण गर्दा तथा नयाँ सामुदायिक वन हस्तान्तरण गर्दा राउटे समुदायलाई अनिवार्य रूपमा उपभोक्ताका रूपमा समावेश गर्न पत्राचार गरेको थियो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन रुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संसदमा अघि बढ़ाइएनन् अध्यादेश, विधेयक नै लाने तयारी शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा 8 अध्यादेश पेश गरेको 4 साता बितिसक्दा पनि त्यसको स्वीकृति प्रक्रिया अघि बढ़ाइएको छैन। अध्यादेश स्वीकृत नभएपछि प्रतिस्थापन विधेयक अगाडि बढ़ाउनु पर्नेमा सरकार भने नयाँ विधेयक संसदमा लैजाने छलफल गरिरहेको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले 22 वैशाखसम्म जारी गरेका 8 अध्यादेश 28 वैशाखमा संसदमा पेश गरिएको थियो। त्यसपछि अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने थियो, तर त्यसका लागि प्रक्रिया नै अघि बढ़ाइएको छैन। अध्यादेश पेश भएपछि अरू प्रक्रिया अघि बढ़ेको छैन। प्रतिनिधि सभाको 25 देशको कार्यसूचीमा पनि यो छैन। त्यसपछि पनि अध्यादेश अघि बढ़ने वा नबढ़ने विषय सरकारमै निर्भर रहनेछ, संसद सचिवालयका प्रवक्ता एकराम गिरीको भनाई छ। प्रतिनिधि सभाले आगामी 15 असारसम्मका लागि ल्याएको संसदीय क्यालेण्डरमा पनि अध्यादेश स्वीकृत गर्ने विषय समावेश छैन। सदनमा पेश भएको 60 दिनभित्र दुवै सदनबाट अध्यादेश पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि स्थायी ऐनमा रूपान्तरित हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा 114 को उपधारा 2 अध्यादेश दुवै सदनले स्वीकार नगरे स्वतः निष्क्रिय हुने व्यवस्था रहेको छ। संसदको पहिलो बैठकमा पेश भएको 60 दिन भित्र कुनै निर्णय नभए अध्यादेश स्वतः निष्क्रिय हुन्छ। त्यसैले कुनै प्रक्रियामा लगिएन भने पनि 26 असारपछि अध्यादेश स्वतः निष्क्रिय हुनेछ। संसद बैठकमा विपक्षीहरूको अवरोध चलिरहेकाले सरकार र संसद दुवै बजेट सम्बन्धी विधेयक पारित गराउने दबावमा रहेका छन्। प्रतिनिधि सभामा झण्डै 2/3 सीट सत्तारूढ रासोपाको रहेकाले अध्यादेश अघि बढ़ाउँदा सरकारलाई समस्या छैन, तर राष्ट्रिय सभामा रासोपाको उपस्थिति शून्य रहेको छ। विपक्षी दलहरूले अध्यादेश अस्वीकृतिको प्रस्ताव दर्ता गरिसकेका छन्। यही कारण सरकारले अध्यादेश अघि बढ़ाउन चाहेको छैन। विधेयक भने राष्ट्रिय सभाले दिएको संशोधन सुझावलाई ग्रहण नगरी प्रतिनिधि सभाले अघि बढ़ाउन सक्छ।
2: पूर्व गृहमन्त्री गुरूङको मन्त्री बन्ने हतारो, छानबिनमाथि प्रश्न शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरूङ यति बेला छानबिनको घेरामा छन्। एकातिर उनको सम्पत्ति र शेयर लगानीको स्रोतमाथि सरकारले गठन गरेको उच्चस्तरीय समितिले छानबिन समितिको प्रतिवेदन अझै बाहिर आएको छैन भने अर्कोतिर राष्ट्रिय मानव अधिकार आयोगले जेएनजी आन्दोलनमा खेलेको भूमिकालाई लिएर अनुसन्धान गर्न सिफारिश गरेको छ। यस्तो अनुसन्धानको प्रक्रिया चलिरहेकै बेला उनले सार्वजनिक रूपमै आफू पुनः गृहमन्त्री बन्ने दावी गरेका छन्। आइतबार गोर्खामा आयोजित पार्टीको जिल्ला अधिवेशनमा उनले आफू मन्त्री बनेपछि शुरूका 2 महिना बधाई दिन र तस्विर खिच्न मन्त्रालय नआउन कार्यकर्तालाई अनुरोध गरे। अनुसन्धानको किनारा नलाग्दै आएको उनको यो निर्धक्क अभिव्यक्तिले कतै छानबिन समितिले उनलाई चोख्याउन मात्र खोजेको त होइन भन्ने गम्भीर संशय पैदा गरेको छ। सम्पत्ति र शेयर लगानीको स्रोतमा प्रश्न उठेपछि गुरूङले 2 महिना अघि गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यस लगत्तै सरकारले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो।
1: प्रधानमन्त्रीको अभिव्यक्तिबारे नयाँ दिल्लीमा परराष्ट्र मन्त्रीको स्पष्टीकरण, सीमा विवादमा बेलायतको मध्यस्थता खोजेका होइनौ शीर्षकमा हिमालय टाइम्समा खबर छ। परराष्ट्र मन्त्री सुशील खनालले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपाल भारत सीमाका विषयमा संसदमा दिएको अभिव्यक्तिबारे नयाँ दिल्लीमा स्पष्टीकरण दिनुभएको छ। भारतको पहिलो औपचारिक भ्रमणका क्रममा भारतीय समकक्षी एस जयशंकरसँगको द्विपक्षीय छलफलपछि नयाँ दिल्लीमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिबारे स्पष्टीकरण दिनुभएको हो। आइतबार दिल्ली स्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल भारत सीमा विवादमा बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने प्रधानमन्त्री बालेन्द्रको अभिव्यक्ति सच्याउनु भएको हो। प्रधानमन्त्री शाहले जेठ 17 गते आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाब दिँदै भारतसँगको लिपुलेख लिम्पिया झुरा सीमा विवादबारे बेलायत सरकारसँग पनि कुरा भइरहेको र यसमा बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने नेपाल सरकारको मान्यता रहेको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले कसैको मध्यस्थता स्वीकार्य नहुने प्रतिक्रिया दिनुभएको थियो। छिमेकी मुलुकहरूसँगको सीमा विवादमा भारतले तेस्रो पक्षको मध्यस्थतालाई सधैँ इन्कार गर्दै आएको छ, तर प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाट दिएको तेस्रो पक्षको संलग्नताको जवाफले कूटनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ। प्रधानमन्त्री शाहले स्पष्ट रूपमा बेलायतले ब्रिटिश इण्डिया छाड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रामा रहेका यसबारे बेलायत सरकारले पनि सरकार राख्नुपर्छ भन्ने नेपाल सरकारको मान्यता हो भन्नुले नेपाली मामलामा बेलायतलाई तान्न खोजेको हो कि भन्ने प्रश्न पनि उठेको छ। परराष्ट्र मन्त्री सुशील खनालले प्रधानमन्त्री बालेन्द्र शाहले उचित समयमा विदेश भ्रमण गर्ने बताउनु भएको छ। आर्थिक वर्षको अन्त्यतिर सरकार गठन भएको र छोटो समयमा नागरिकले महसुस गर्ने गरी काम गर्नुपर्ने जिम्मेवारी सरकारको रहेको उल्लेख गर्दै खनालले बजेट ल्याउनुपर्ने समय भएकाले अब छिट्टै निर्णय हुने बताउनु भएको छ। त्यस्तै परराष्ट्र मन्त्री खनालले नेपाल र भारत बीचको सीमा समस्याको समाधान द्विपक्षीय रूपमा नै खोज्नुपर्ने बताउनु भएको छ। लिपुलेख लिम्पिया धुराको भूमि नेपालको भएकाले भारत र चीनले आफू खुशी सहमति गर्न नपाउने उल्लेख गर्दै खनालले भन्नुभयो, नेपालले विगत केही वर्षदेखि हाम्रो भूमिमाथिको दावीका सम्बन्धमा कूटनीतिक नोटहरू पठाउँदै आएको छ। भारत र चीनबीच सम्झौता भएको हुनाले हामीले आधिकारिक रूपमा दुवै देशलाई कूटनीतिक नोट मार्फत हाम्रो धारणा व्यक्त गरेका छौं। त्यसैले त्यस परिप्रेक्ष्यमा हामीले दुवै देशलाई स्पष्ट रूपमा भनेका छौं कि त्यो भूमि हाम्रो हो। नेपाल र भारतबीच तीन विषयमा सहमति समझदारी भएको छ। परराष्ट्र मन्त्री सुशील खनालको भारत भ्रमणका क्रममा भारतीय समकक्ष एस जयशंकरबीच नयाँ दिल्लीमा भएको प्रतिनिधि मण्डल स्तरीय वार्ताका क्रममा विभिन्न सहमति समझदारी भएका छन्।
2: दशकौंदेखि निर्माणमै अल्झिरहेका गौरवका आयोजना शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। 38 वर्ष अघि निर्माण शुरू भएर पनि अझैसम्म बन्न नसकेको गौरवको आयोजना हो बबई सिंचाई। आर्थिक वर्ष 2045-46 शुरू भएको यो आयोजनाको प्रगति सन्तोषजनक छैन। पटक पटक म्याद थप गरेर संशोधित कार्यतालिका अनुसार 82-83 सम्पन्न गर्ने लक्ष्य थियो, तर यस अवधिमा पनि काम नसकिने देखिएपछि 85-86 समय पुर्याइएको छ। त्यो समयमा पनि सकिएला यसै भन्न सकिन्न। बबई सिंचाई आयोजनाको शुरू लागत अनुमान 2,87,31,00,000 रूपियाँ हो। अहिले लागत संशोधन गरेर 18,96,30,00,000 रूपियाँ पुर्याइएको छ। आयोजना सकिएपछि बर्दियाको पूर्वमा 21,000 र पश्चिममा 15,000 गरी 36,000 हेक्टर कृषियोग्य भूमिमा सिंचाई सुविधा पुग्नेछ। अहिलेसम्म निर्माण प्रगति 81% रहेको बबई सिंचाई आयोजनाका सूचना तथा सम्पर्क अधिकारी शेखरनाथ नेउपाने बताउँछन्। आयोजना शुरू भए यता यसमा 17.5 अर्ब रूपियाँ खर्च भइसकेको छ र यसको गुरू योजना पनि पछिल्लो पटक 2082 संशोधन भएको नेउपानेले जनाए। 2084-85 काम सक्नुपर्ने भनेर मन्त्रालयबाट रणनीति बनाइएको छ। चालू आर्थिक वर्षमा गरिएको ठेक्कालाई 2 वर्ष र थप 2.5 अर्ब रूपियाँ बराबरको ठेक्का आगामी आर्थिक वर्षमा गर्नुपर्नेछ। उनले भने 2085-86 ठेक्का गरिसकिनेछ, त्यसको 1 वर्षमा सबै काम सक्ने योजना छ।
1: राष्ट्रपति जिल्ला अधिवेशन धमाधम, 26 जिल्लामा चुनिए सभापति, केहीमा चर्को विवाद शीर्षकमा प्रभात दैनिकमा खबर छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जिल्ला अधिवेशन धमाधम चल्दैछ। चितवनमा असार 7 गतेबाट पहिलो महाधिवेशन गर्न लागेको रासोपाले जिल्लाको नेतृत्व छान्न शुरू गरेको हो। केन्द्रीय निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्ममा कोशी र बागमतीमा 18 जिल्ला सभापति चयन भइसकेका छन्। यसैगरी गण्डकीका 3, लुम्बिनीका 4 र कडालीको 1 जिल्लामा अधिवेशन सम्पन्न भएको छ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार महाधिवेशन अघि 67 जिल्लाको मात्र अधिवेशन हुनेछ। आयोगका प्रमुख भुवन केसीका अनुसार बागमतीमा 9 र कोशीका 9 जिल्लामा अधिवेशन सकिएको हो। आइतबार 28 जिल्लाको अधिवेशन तोकिए पनि विभिन्न जिल्लामा विवादका कारण प्रक्रिया शुरू हुन सकेन। बागमतीका 9 जिल्लामा नेतृत्व चयन भएका छन्। काठमाडौँ जिल्ला सभापतिमा राजा साक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रे पलाञ्चोकमा प्रवीण ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश राई माझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अरियाल र मकवानपुर सभापतिमा संजीव पाठक निर्वाचित भएका छन्।
2: रासोपा महाधिवेशनमा कंग्रेस कलहमा शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पहिलो महाधिवेशनमा हुमिएका बेला मुलुकको पुरानो मध्येको एक नेपाली कंग्रेस आन्तरिक कलहमा छ। गत भदौ 23 र 24 जेएनजी आन्दोलनपछि एक पक्षले अर्को पक्षलाई थकाउने र गलाउने रणनीतिका साथ बढ़दै गएको कंग्रेसभित्रको विवाद अहिले पार्टी विभाजन उन्मुख तहसम्म पुगेको छ। पुष अन्तिम साता भएको विशेष महाधिवेशनको पक्ष र विपक्षमा कंग्रेस विभाजित छ। विभाजित मानसिकता सहित फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएको कंग्रेस खुम्चिएर 38 सीटमा सीमित बन्न पुगेको छ। निर्वाचनबाट खुम्चिएको पार्टीलाई जनतासँग जोड़नुको साटो नेताहरू विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित भइरहँदा कंग्रेस थप कमजोर बन्दैछ। विशेष महाधिवेशनबाट कंग्रेस नेतृत्वमा पुगेको गगन कुमार थापा पक्षमाथि विशेष महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेटेर पार्टी एकता कायम गर्न तयार नभएको आरोप छ। विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोग निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरेसँगै पार्टीलाई एकताबद्ध गरी अगाडि बढ़ाउने जिम्मेवारी सभापति थापाको भएको तर त्यसका लागि उनी तयार नभएको असन्तुष्ट पक्षको बुझाइ छ। यता राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। वडा हुँदै जिल्ला अधिवेशन गर्ने क्रममा रहेको रासोपाले अधिकांश जिल्लामा सर्वसम्मतिले नेतृत्व चयन गरेको छ। अपपा जिल्लामा विवाद र आन्तरिक प्रतिस्पर्धा पनि हुने गरेको छ। शनिबार र आइतबार गरी 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने र र बाँकी 10 जिल्लामा भने महाधिवेशनपछि मात्र अधिवेशन गर्ने रासोपाको तयारी छ।
1: डिटो पत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता डिम्याट खोल्न पनि राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेडले असार 1 गतेदेखि लागू हुने गरी डिम्याट खाता खोल्दा पुराना डिम्याट खाता नवीकरण गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने व्यवस्था गरेको हो।

0: आज विक्रम सम्वत 2083 जेठ 25 गते सोमबार, जेठ कृष्ण अष्टमी 8 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल